सुप्रभात अनि हार्दिक स्वागत सम्पूर्ण श्रोता. समय यस बेला बिहानको 6:25 अनि 39 सेकेन्ड भइरहेछ. एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ. आज हो बिहिबार, विक्रम सम्वत 2083 सालको जेठ महिनाको 28 गते, साथै सन् 2026 सालको जुन महिनाको 11 तारिक. त अधिवेशनको शुभारम्भ गर्न अघि सर्वप्रथम त हामी हाम्रा श्रोता मित्रलाई प्राविधिक मित्र लोपसाङ लेप्चा, प्रसारण सहयोगी पासाङ दोर्जे शेर्पा अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अभिवादन. श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा पनि सुन्न सक्नुहुनेछ.

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र प्रस्तुति कार्यक्रम अर्चना।

जसले कार्य गर्दछ उनै सफल अथवा असफल हुने गर्दछ। जीवनमा हामीले कार्यहरू गर्दा कति बेला सफलता मिल्छ भने कति बेला असफलता पनि मिल्ने गर्दछ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

आदरणीय श्रोता, भनिन्छ मानवले एकपल्ट असफल हुँदा निराश बन्नु भन्ने कुनै कारण नै छैन, किनभने अर्को पटक फेरि अझै बेसी लगन, मेहनत र उत्साहको साथ हामीले त्यो कार्य गर्यौँ भने अवश्य पनि सफल भइन्छ। किनभने यदकदा भन्ने गरिन्छ, असफलता नै वास्तवमा सफलताको सिँढी अथवा खुड्किलो हो। सोही सन्दर्भमा आजको अर्चना कार्यक्रममा हामीले एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ, जुन आध्यात्मिक चिन्तनको विषय रहेको छ असफलता एक असल शिक्षक। उक्त आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्न हेतु आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी दिप्ती लामाज्यू। त श्रोताहरू, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।

असफलता एक असल शिक्षक। नमस्ते अनि सुप्रभात, मलाई सुनिरहनु हुने श्रोता मित्रलाई म दीप्ति लामा आज पनि यहाँ उपस्थित हुने मौका पाएकोमा आकाशवाणी खरसाङ रेडियोको अर्चना कार्यक्रमको सम्पूर्ण सदस्यलाई धन्यवाद दिन चाहे। र आज मेरो वार्ताको विषय छ असफलता एक असल शिक्षक। यस विषयलाई म यस प्रकारले आफ्नो विचार राख्न चाहन्छु। मानिसहरू असफलतादेखि डराउने गर्छ, लाज मान्ने गर्छ, तर असफलता एउटा त्यो हतियार हो जसले मानव मनलाई सशक्त बनाउने कार्य गर्छ। भनौँ भने असफलता जीवनको एउटा यस्तो महत्त्वपूर्ण पाठ हो जसले मानिसलाई सफलताको सही पाठ सही बाटो देखाउँछ। मान्नुपर्छ कि असफलता नै हाम्रो सबैभन्दा ठुलो शिक्षक हो, किनकि यसले हाम्रो कमजोरीहरू औलाउँछ र भविष्यको लागि अझ परिपक्व र बलियो बनाउँछ। मानिसहरू जहिले पनि असफलता र प्रगतिको कामना गर्छ, तर जीवन सधैँ सोचे जस्तो सहजै हुँदैन। हरेक पाइलामा चुनौती र असफलताहरू पाउन सक्छ। असफलताको अर्थ हार मान्नु होइन, बरु यो नयाँ सुरुवात गर्ने अवसर हो।

जसरी एउटा शिक्षकले विद्यार्थीको गल्ती सुधारेर उसलाई सही बाटो देखाउँछ, त्यसरी नै असफलताले पनि मानिसलाई जीवनको वास्तविक सिकाउँछ। जब हामी कुनै काममा असफल हुन्छौँ, तब हामीले कहाँ गल्ती गरे भनेर विश्लेषण गर्ने मौका पाउँछौँ। यदि हामी सधैँ पहिलो प्रयासमै सफल भयो भने हामीमा घमन्ड पाउन सक्छ र हामीले काममा वास्तविकता महत्त्व बुझ्न सक्दैनौँ। असफलताले हामीलाई धैर्यता, लगनशीलता र मेहनतको महत्त्व सिकाउँछ। असफलता भनेको ज्ञानको एउटा ठूलो स्रोत हो। जति धेरै हामी असफलता हुन्छौँ, त्यति नै नयाँ अनुभव बटुल्न सक्छौँ। इतिहासका महान वैज्ञानिक, दार्शनिक र नेताहरू पनि आफ्नो जीवनमा धेरै पटक असफलता भएका थिए। थोमस अल्वा एडिसन बिजुलीको बल्ब बनाउन हजारौँ पटक असफलता भएका थिए, तर ती असफलताहरू नै उनको अन्तिम सफलताका शिक्षक बनेका थिए।

असफलता ले मानिस को साहस र सहनशीलता को परीक्षण गर्छ। असफलता बाट निराश नभई निरन्तर प्रयास गरिरहने मानिसहरू नै अनन्त सफल हुन्छ। यसले मानिसलाई मानसिक रूपमा बलियो बनाउँछ र आगामी दिनहरूमा अझ राम्रो योजना बनाउने मद्दत गर्छ। सफलता र असफलता एउटै सिक्काका दुई पाटा हुन्। असफलता भनेको अन्त नभएर एउटा नयाँ पाठ हो। जसले असफलतालाई स्वीकार गरेर शिक्षा लिन्छ र अगाडि बढ्छ उसको विजय निश्चित छ। असफलता नै हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट र इमानदार शिक्षक हो। जीवनमा सफलता र असफलता दुई पाटा हुन्। मानिसले जीवन जहिले सफलता मात्र चाहन्छ तर निरन्तर सफलता पाउनका लागि असफलताको पनि ठूलो भूमिका हुन्छ। जसरी एउटा शिक्षकले हामीलाई गल्ती सुधारेर राम्रो बाटो देखाउँछ त्यसरी नै असफलता पनि हाम्रो जीवनमा एउटा उत्कृष्ट शिक्षक हो। जब हामी कुनै काममा असफलता हुन्छौँ तब हामीले कहाँ गल्ती गर्यो भनेर पत्ता लगाउन सक्छौँ।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम अर्चना। आजको विषयमा हामीले प्रस्तुत गरिरहेका छौँ असफलता एक असल शिक्षक विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ दिप्ति लामा ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।

असफलताले हामीलाई भविष्यमा ती गल्तीहरू नदोहोराउन सकिन्छ। असफलताले हामीलाई हिम्मत नहार्ने प्रेरित गर्छ। यसले हामीलाई धैर्य अनि धैर्य गर्न सिकाउँछ र कठिन परिस्थितिमा पनि लड्न सिक्ने बलियो बनाउँछ। इतिहासमा जति पनि महान व्यक्तिहरू छन् उनीहरू पनि धेरै पटक असफल भएर नै महान भएका छन्। एउटा बाटो बन्द हुँदा असफलताले हामीलाई अर्को नयाँ र अझ राम्रो बाटो खोज्न मद्दत गर्छ। यसले हाम्रो सोच्ने क्षमतालाई फराकिलो बनाउँछ। असफलता भनेको जीवनको अन्त होइन, यो त सफलताको सिँढी हो। यदि हामीले असफलतालाई डराएर हेर्ने नभई एउटा शिक्षकको रूपमा स्वीकार गर्यो भने कि हामी पटकै पनि एक छिन जीवनमा जीवनमा सफल हुन्छौँ। अन्तमा हामी भन्न सक्छौँ कि जीवनमा हामीले सफलता प्राप्त गर्नु हो भने कतिपय परिस्थितिहरूमा असफलता हुन पनि आवश्यक छ। किनभने जब जब हामी जीवनमा असफलता हुन्छौँ हामीलाई त्यो कामलाई अझ उत्साह जोस र धैर्यको साथ गरेर जीवनलाई सफल बनाउन सक्छौँ। भन्दै आजको मेरो भनाइ यतिमै

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो असफलता एक असल शिक्षक विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी दिप्ति लामा ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हौस् श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ उपस्थित हुने नै छौ। तिथिन्जेललाई प्रस्तोता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद बितोस् भन्दै बिदा चाहन्छौ। हवस् त।

0: अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड़ भन्दा बढी मानिसहरू गरीबी रेखाबाट बाहिर आउनु सरकारको सही नीति र सही दिशाको प्रमाण हो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूले पठाएको बताए।

सन्देशका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनले नयाँ दिल्लीको भारत मण्डपममा भएको एनडीए सम्मेलनमा 35 राजनीतिक दलका 75 प्रतिनिधिले भाग लिएको बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रूमेन रादेवसँग हिजो राजधानी सोफियामा भेटवार्ता गर्नुभयो। भेटवार्तामा जयशंकरले भारत र बुल्गेरिया बीच बलियो द्विपक्षीय सम्बन्ध रहेको र बदलिँदो विश्व परिस्थितिमा आपसी सहयोग बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। संस्कृति मन्त्रालयले वर्ष 2024-25 लागि संगीत नाटक एकाडेमी, फेलोशिप एकाडेमी, रत्न संगीत नाटक एकाडेमी पुरस्कार र उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको घोषणा गरेको छ। भारतीय रेलवे स्टेशनहरूमा राष्ट्रव्यापी अग्नि सुरक्षा अडेट शुरू गरेर यात्रीहरूको सुरक्षा बढाउने दिशामा महत्वपूर्ण पाइला चालेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार 7:25 मा प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 7:07 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। र अबको हाम्रो अघिल्लो प्रस्तुति रहेको छ कार्यक्रम शुभ प्रभात, जसमा खेतीपाती बारे विषयमा भटमासको खेती सम्बन्धी जानकारी दिनेछौ, अनि त्यसपछि यहाँहरू समक्ष राख्नेछौ आधुनिक गीत। भटमासको खेतीको निम्ति मकैलाई चाहिने जलवायु नै चाहिन्छ। माटो हलुका पलौटे नुन वा छाड भएको माटोमा भटमास सप्रन्दैन, फेरि साह्रै मलिलो माटोमा पनि भटमास हौसिन्छ। यसले माटोमा पिएच 5-6 भएको अमिलो माटो सहन गर्न सक्दैन। जमिनको तयारी, जमिनलाई कमसे कम 3-4 राम्ररी खनजोत गर्नपर्छ। जमिन जति सक्दो बुरबुराउँदो फुरफुराउँदो हुनपर्छ। त्यसपछि जमिनलाई सम्मान बनाउनुपर्छ। अन्तिम जोताई गर्दा जमिनमा गाईको पाकेको मल 200 डोको अनि कमिला र खुम्ले किराको रोकथामको लागि एल्ड्रिन 5% अथवा हेप्टोक्लोर 5% 5 प्रति एकरमा 12 केजीको हिसाबमा प्रयोग गर्नुपर्छ। रासायनिक सार प्रयोग गर्न अघि माटोको जाँच गराउन अत्यन्त आवश्यक छ। तरै पनि विशेषज्ञहरूले सिफारिस गरेको सारको मात्रा 100 केजी सुपरफस्फेट, पोटास 25 केजी अनि युरिया 33 केजी भए सफलसँगले सप्रिनेछ। बिउ कालेबुङ्गे पहिलो भटमास र कालो भटमास। दूरत्व लहरदेखि लहर 65 सेन्टिमिटर अनि बिउदेखि बिउको दूरी 10 सेन्टिमिटर हुनुपर्छ। बिउ रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। भटमासलाई पनि काण्ड छेड्ने किराले आक्रमण गर्छ। यसको रोकथामको निम्ति डाइजोनिन 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुपर्छ। यसो गर्नाले यो रोग धेरै कम भएको थाहा लागेको छ। झुसुले किरा, यो किराले पात खान्छ। झुन्डा झुन्डा भई भटमासको पात र कलिलो डाँट खान्छ। 1 हप्ताभित्रमा नै हरियो पातहरू सबै खाने गर्छ। यसको रोकथामको लागि 2 ग्राम डिडिटी 1 लिटर पानीमा मिसाई छर्किनुपर्छ। अर्को औषधि रहेको छ पाराथियन, 1 ग्राम 1 लिटर पानीमा स्प्रे गर्नुपर्छ। रोग जरा कुहिने रोग, विशेष गरी यो रोग जरामा पानी जमिँदा हुन्छ। यसको रोकथामको लागि कुलोको राम्रो बन्दोबस्त गर्नुपर्छ। सेतो रोग, यो रोग भटमासको कोसा लाग्दा देखा पर्ने गर्छ। यसबाट बचाउनको निम्ति 100 ग्राम निलातुत 125 लिटर पानीमा घोलेर 15-15 दिनको अन्तरमा छर्किनुपर्छ। त श्रोता, यो त थियो खेतीपाती बारे विषयमा भटमासको खेती सम्बन्धी श्रोतालाई छोटो जानकारी। त भने यहाँहरू समक्ष राखिरहेछौ विनोद स्याङदेनको स्वरमा केही आधुनिक गीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब भने यहाँहरू समक्ष राखिरहेछौँ हरिओम शरणको स्वरमा केही भजनहरू।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो। भारतीय रेलवेले रेलवे स्टेशनहरूमा राष्ट्रव्यापी अग्नि सुरक्षा अडिट शुरू गरेर यात्रीहरूको सुरक्षा बढ़ाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। अनि मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, केरला र माहे, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। विकसित भारत 2047 को लागि टीम इण्डियाको प्रधानमन्त्रीको दृष्टिकोणको अनुरूप यस वर्षको बैठकको विषय विकसित भारत 2047 को लागि समावेशी मानव विकास रहेको छ। बैठकमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू र केन्द्रशासित प्रदेशका उपराज्यपालहरू सहभागी हुनेछन्। उनीहरूबीच समावेशी मानव विकास ढाँचाबारे चर्चा हुनेछ, जुन चार प्रमुख स्तम्भ आधारित छ। यसमा आधारभूत मानव पूँजी र भविष्यको कौशल विकास, उत्पादनशील रोजगारी, उद्यमशीलता र विकेन्द्रित विकास, स्वास्थ्य, पोषण र कल्याण र सबैका लागि समानता र सम्मानको प्रतिभूति समावेश रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड़भन्दा बढी मानिसहरू गरिबी रेखाबाट बाहिर आउनु सरकारको सही नीति र सही दिशाको प्रमाण हो। विकसित भारतको सपना अब हरेक नागरिकको संकल्प बनेको प्रधानमन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, विश्वव्यापी आर्थिक चुनौतीहरू हुँदाहुँदै पनि भारतले 2025-26 7.7% विकास दर हासिल गरेको छ र अब यो विश्वको सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको अर्थव्यवस्थाहरूमध्ये एक भएको छ।
2: एनडीए के 12 वर्षों की उपलब्धियों की एक और विशेषता है, हमें ये उपलब्धियां वैश्विक अस्थिरता और अशांति के दौर में हासिल हुई है। दुनिया के बड़े बड़े देशों की अर्थव्यवस्थाएं संघर्ष कर रही है, तब भी 2025-26 में भारत ने 7.7% की ग्रोथ रेट हासिल की है और पिछला क्वार्टर तो जो 31 मार्च को खत्म हुआ उसमें भी भारत की ग्रोथ 7.8% रही है।
1: उहाँले भन्नुभयो, सरकारले राष्ट्रिय हितमा महिला आरक्षण, 3 तलाक विरूद्ध कानून, नागरिकता संशोधन अधिनियम, भारतीय न्याय संहिता र वान र्याङ्क वान पेन्सन जस्ता महत्वपूर्ण निर्णयहरू लिएको छ र यस्ता साहसिक निर्णयहरू भविष्यमा पनि जारी रहनेछ। यसअघि एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिँदै विशेष प्रस्ताव पारित गरेको थियो। सम्मेलनमा एनडीएका सबै सहयोगीका प्रमुख नेताहरू, मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। बैठकमा विकसित भारत 2047 को रोड म्यापमाथि पनि चर्चा भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूले पठाएका बधाई सन्देशका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलाई शुभकामनाका लागि धन्यवाद दिँदै भन्नुभयो, भारत इटली विशेष रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन र दुवै देशका नागरिकहरूको हितका लागि सहयोग बढाउन आफू तत्पर छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पठाएको सन्देशको जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, म भारत र मलेसिया बीचको बलियो र स्थायी मित्रतालाई गहिरो महत्व दिँदछु। प्रधानमन्त्रीले जर्मन चान्सलर फेडरिक मर्जप्रति पनि आभार व्यक्त गर्नुभयो। भारत जर्मनी सामरिक साझेदारीलाई अझ बलियो बनाउन र विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा सहयोग बढाउन भारत प्रतिबद्ध छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीप्रति कृतज्ञता व्यक्त गर्दै श्री मोदीले भन्नुभयो, भारत क्यानाडा साझेदारी आगामी दिनमा नयाँ उचाइहरू पार गर्दै जानेछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले नयाँ दिल्लीको भारत मण्डपमा भएको एनडीए सम्मेलनमा 35 राजनीतिक दलका 75 प्रतिनिधिले भाग लिएको बताउनु भएको छ। मीडियासँग कुरा गर्दै श्री नवीनले भन्नुभयो, एनडीएका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको नेतृत्वका लागि आभार व्यक्त गरेका छन् र उहाँको ऐतिहासिक उपलब्धिका लागि बधाई दिएका छन्। यो देशको 140 करोड़ जनताका लागि गर्वको क्षण हो। श्री नवीनले भन्नुभयो, वर्तमान समयमा एनडीए 22 भन्दा अधिक राज्यहरूमा सत्ता छ जसले देशको भौगोलिक क्षेत्रको लगभग 75% भाग ओगटेको छ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Karsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय खेलाड़ीहरूको प्रदर्शनको प्रशंसा गर्नुहुँदै ओलम्पिकका लागि ठूलो लक्ष्य तय गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, युवा खेलाड़ीहरूले लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र भारत द्रुत गतिमा खेलकुदको लागि एक प्रमुख वैश्विक केन्द्र बन्दैछ। उहाँले ओलम्पिकको तयारीलाई विकसित भारतको आकांक्षाको प्रतिबिम्ब बताउँदै आगामी वर्षहरूमा खेल जगतमा भारतको पहिचान अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो। भेटवार्तामा जयशंकरले भारत र बुल्गेरिया बीच बलियो द्विपक्षीय सम्बन्ध रहेको र बदलिन्दो विश्व परिस्थितिमा आपसी सहयोग बढाउनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। उक्त बैठकमा व्यापार तथा लगानी, फार्मा, सेमिकन्डक्टर, एआई, अन्तरिक्ष, रक्षा, मानिसहरूको आवागमन, पर्यटन र सृजनात्मक मनोरञ्जन उद्योगका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको डाक्टर जयशंकरले जानकारी दिनुभयो। क्षेत्रीय तथा विश्वव्यापी महत्वका विविध विषयमा पनि दुवै पक्षले विचार आदान प्रदान गरेका थिए। यसअघि डाक्टर जयशंकरले सोफिया स्थित राष्ट्रिय ऐतिहासिक संग्रहालयको भ्रमण गर्नुभएको थियो। डाक्टर जयशंकरले आज फिनल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको छ। यस क्रममा उहाँले कुल तारन्ता संवादको 14 संस्करणमा भाग लिनुहुनेछ। भारतीय रेलवेले स्टेशनहरूमा राष्ट्रव्यापी अग्नि सुरक्षा अडिट शुरू गरेर यात्रीहरूको सुरक्षा बढाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। यस पहलको उद्देश्य विद्यमान अग्नि सुरक्षा प्रणालीहरूको आकलन गर्नु र सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्नु हो, ताकि यात्री सुरक्षा बढाउन र रेलवे सम्पत्तिको रक्षा गर्न सकियोस्। रेल मन्त्रालयले स्टेशन भवन, विद्युतीय उपकरण, एयर कन्डिसन र भेन्टिलेसन प्रणाली, आपतकालीन निकास द्वार र अग्नि नियन्त्रण उपकरणहरू सहित सबै महत्वपूर्ण सुरक्षा पूर्वाधारहरू यस अडिटमा समेटिनेछ। यसको उद्देश्य रेलवे स्टेशनहरूमा आगो जस्ता आपतकालीन अवस्थाहरूको प्रभावकारी रूपमा सामना गर्न तयार गर्नु हो। अडिटले तोकिएको सुरक्षा मापदण्डको पालना पनि गर्ने मन्त्रालयले जनाएको छ। निरीक्षण प्रक्रियाको क्रममा देखिएका कमी कमजोरीहरूलाई सुधारात्मक उपायहरू मार्फत तुरन्त सुधार गरिनेछ। संस्कृति मन्त्रालयले वर्ष 2024 र 2025 लागि संगीत नाटक अकादमी फेलोशिप, अकादमी रत्न, संगीत नाटक अकादमी पुरस्कार र उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको घोषणा गरेको छ। संगीत नाटक अकादमीको परिषदले संगीत, नृत्य, रंगमञ्च, लोक, जनजातीय कला र कठपुतली लगायत विभिन्न क्षेत्रका 108 कलाकारहरूलाई अकादमी पुरस्कारका लागि चयन गरेको छ। उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारका लागि 106 युवा कलाकार छनौट भएका छन्। उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको लागि 25,000 रुपियाँ ताम्रपत्र र वस्त्र रहेको छ। यस्तै अकादमी रत्नलाई 3,00,000 नगद पुरस्कार प्रदान गरिनेछ भने अकादमी पुरस्कारलाई 1,00,000 रुपियाँ ताम्रपत्र र अङ्ग वस्त्र प्रदान गरिनेछ। मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, केरला र माहे, ओडिसा, उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। अण्डमान र निकोबार द्वीप समूह, बिहार, तटीय आन्ध्र प्रदेश र कर्नाटक, गंगे, पश्चिम बंगाल, कोंकण र गोवा, तमिलनाडु र उत्तर पूर्वी भारतमा पनि दिउँसो वर्षाको अवस्था रहने अनुमान गरिएको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पंजाब, उत्तर प्रदेश र उत्तराखण्डमा पनि मेघ गर्जन, चट्याङ र असिना वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ। यो समाचार युट्युबमा @AIR Karsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने बताउनु भएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले बुल्गेरियाका प्रधानमन्त्री रुमेन राधेवसँग हिज राजधानी सोफियामा भेटवार्ता गर्नुभयो अनि मौसम विभागले आज अरूणाचल प्रदेश, आसाम, मेघालय, ओडिसा र उपहिमालय, पश्चिम बंगाल र सिक्किममा भारी वर्षाको पूर्वानुमान गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

समाचारपछि पुनः स्वागत जनाउँदछौ सम्पूर्ण श्रोतालाई। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ र अब अघिल्लो क्रममा प्रस्तुत छ विविध कलाकारको स्वरमा आधुनिक गीतको कार्यक्रम संगीत प्रवाह र यहाँको साथमा छु म उद्घोषिका रेबिना। त कार्यक्रम संगीत प्रभाको यो प्रथम प्रस्तुति राखिरहेछौ। वाणीका प्रधानको स्वरमा शब्द अनि संगीत रहेको छ नरवीर रसाइलीको।

साँचो माया र मिठो संगीत दुवै उस्तै हुन् जसले मनलाई बिना कुनै शर्त शान्ति र आनन्द दिन्छन्। त कार्यक्रमको यो दोस्रो प्रस्तुति अब राख्न गइरहेछौ, स्वीकार्नुहोस् विनम सिंह अनि वाणीका प्रधानको युगल स्वरमा शब्द अनि संगीत रहेको छ विनोद रसाइली अनि विनम सिंहकै।

जिन्दगीका उतार चढ़ाउहरू संगीतका सुर जस्तै हुन्, जसले जीवनलाई खिन्न होइन तर झन सुन्दर बनाउँछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो तेस्रो प्रस्तुति स्वीकार्नुहोस्। शिव परिवारको स्वरमा शब्द अनि संगीत रहेको छ नरवीर रसाइलीको।

कार्यक्रम संगीत प्रभाको हामी अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति आशिष, नवीन, उमेश, भूपेन्द्र अनि प्रणयको स्वरमा। शब्द छ आशिष थापाको अनि संगीत रहेको छ भूपेन्द्र राईको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सबिना गिरी। विषय आगामी दशकहरूमा भारतको विकास यात्रालाई आकार दिने नवप्रवर्तन अनुसन्धान र प्रविधि। आलेख विदेश सेवा डेस्क एनएससी आकाशवाणी। आज भारत विश्वव्यापी रूपमा अग्रणी प्रविधि विकासमा द्रुत गतिमा भाग लिइरहेको छ, जसले धेरै क्षेत्रहरूमा नवप्रवर्तनको भविष्यको दिशालाई आकार दिन मदत गरिरहेको छ। केन्द्रीय राज्य मन्त्री स्वतन्त्र प्रभार डाक्टर जितेन्द्र सिंहले हालैको पोडकास्टमा भन्नुभएको छ। उहाँले दशकौंदेखि भारतले अन्यत्र विकसित प्रविधिहरूलाई ठूलो मात्रामा अपनाएको, प्राय ठूला देशहरूपछि वर्षौंपछि नयाँ प्राविधिक क्षेत्रहरूमा प्रवेश गरेको बताउनुभयो। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीले विज्ञान र प्रविधिलाई राष्ट्रिय नीति निर्माणको केन्द्रमा ल्याउनु भएको छ, निजी क्षेत्रको बढ़ी सहभागितालाई प्रोत्साहित गरेको छ, नवप्रवर्तन नेतृत्व उद्यमशीलतालाई प्रबन्धन गरेको छ र वैज्ञानिक प्रगतिहरू नागरिकको लागि लाभमा अनुवाद भएको सुनिश्चित गरेको छ। उहाँले भन्नुभयो, यो दृष्टिकोणले भारतलाई आर्थिक वृद्धि, रणनीतिक क्षमताहरू र सार्वजनिक सेवा वितरणलाई एकैसाथ समर्थन गर्ने प्रविधि इकोसिस्टम निर्माण गर्न मदत गरेको छ। भारतको बढ्दो अग्रणी प्रविधिको बारेमा उल्लेख गर्दै डाक्टर सिंहले भन्नुभयो, देशले अन्तरिक्ष, आणविक ऊर्जा, क्वान्टम प्रविधि, जैव प्रविधि, कृत्रिम बुद्धिमत्ता र स्वच्छ ऊर्जामा उल्लेखनीय प्रगति गरेको छ। उहाँले भन्नुभयो, यी क्षेत्रहरूले मिलेर 2047 सम्ममा विकसित भारतको लागि आवश्यक वैज्ञानिक र प्राविधिक जग बसालिरहेको छ। अन्तरिक्ष क्षेत्रमा मन्त्रीले भन्नुभयो, निजी सहभागिताको लागि क्षेत्र खोलेपछि

भारतले विश्वको सबैभन्दा गतिशील अन्तरिक्ष परिस्थितिक प्रणालीहरू मध्ये एक सृजना गरेको छ। उहाँले भन्नुभयो, अन्तरिक्ष स्टार्टअपहरूको संख्या एकल अङ्कबाट 400 भन्दा बढी पुगेको छ, जबकि भारतको अन्तरिक्ष अर्थतन्त्र जुन हाल लगभग 9 अरब अमेरिकी डलर मूल्यवान छ, आगामी वर्षहरूमा उल्लेखनीय रूपमा बढ्ने अनुमान गरिएको छ। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारतको अन्तरिक्ष उपलब्धिहरूले विज्ञानसँग सार्वजनिक संलग्नतालाई रूपान्तरण गरेको छ र नवप्रवर्तक र उद्यमीहरूको नयाँ पुस्तालाई प्रेरित गरेको छ। उहाँले थप भन्नुभयो, अन्तरिक्ष प्रविधिले आज संचार, पूर्वाधार, योजना, शासन, विपद व्यवस्थापन, कृषि र राष्ट्रिय सुरक्षालाई समर्थन गर्दछ, जसले तिनीहरूलाई दैनिक जीवनमा अझ सान्दर्भिक बनाउँछ। मन्त्रीले प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरको विकासलाई भारतको दीर्घकालीन ऊर्जा रणनीतिमा एक प्रमुख कोषेढुङ्गाको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, यो सफलताले डाक्टर होमी जहाँगीर भाभाले परिकल्पना गरेको 3 चरणको आणविक कार्यक्रमलाई अगाडि बढाउँदछ र ऊर्जा सुरक्षा र आत्मनिर्भरतातर्फ भारतको मार्गलाई बलियो बनाउँछ। डाक्टर सिंहले भन्नुभयो, आणविक क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउने हालैका सुधारहरूले स्टार्टअपहरू, उद्यमीहरू र प्रविधि सञ्चालित उद्यमहरूका लागि नयाँ अवसरहरू खोलेका छन्। उहाँले थप भन्नुभयो, यी सुधारहरूले नवप्रवर्तनलाई गति दिने र उन्नत ऊर्जा प्रविधिहरूमा भारतको क्षमताहरू बढाउने अपेक्षा गरिएको छ। राष्ट्रिय क्वान्टम मिशन अन्तर्गत गरिएको प्रगतिलाई प्रकाश पार्दै डाक्टर सिंहले भन्नुभयो, भारतले यसको कार्यान्वयनको पहिलो केही वर्षभित्र 2000 किलोमिटर क्वान्टम संचार क्षमताको लक्ष्यको लगभग आधा हासिल गरेको छ। उहाँले भन्नुभयो, प्रगतिको यो गतिले विश्वको सबैभन्दा रणनीतिक प्रविधि क्षेत्रहरू मध्ये एकमा भारतको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ। मन्त्रीले भन्नुभयो, क्वान्टम संचार प्रविधिहरूले सुरक्षित संचार, रक्षा तयारी र अर्को पुस्ताको डिजिटल पूर्वाधारलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ, जसले भारतलाई क्वान्टम विज्ञानको अत्याधुनिक किनारमा काम गर्ने देशहरूको चयन समूह राख्ने जैविक प्रविधिमा। डाक्टर जितेन्द्र सिंहले भन्नुभयो, भारत BIOE3 नीति मार्फत जैविक प्रविधि सञ्चालित औद्योगिक रूपान्तरणको लागि तयारी गरिरहेको छ। अब प्रस्तुत छ समसामयिक समीक्षा।

यो संसार साच्चै नै रङ बिरङ्गी र रोचक छ। प्रकृतिदेखि मानिसको भावनासम्म हाम्रा जीवनका अनुभवहरू पनि रङहरू जस्तै हुन्छन्। खुसीको रङ जहाँ उज्यालो र चमकले भरिएको हुन्छ, दुःखको रङ जसले उज्यालोको महत्व बुझाउँछ। सफलता सप्तरङ्गी इन्द्रेणी जस्तै, जो सङ्घर्षपछिको प्रतिफल हो। संसारलाई हेर्ने हाम्रो दृष्टिकोण जस्तो छ, संसार त्यस्तै रङ्गीन देखिन्छ। यदि मनमा खुसी छ भने पुरै संसार एउटा सुन्दर बगैँचा जस्तो लाग्छ। त श्रोता, आजको कार्यक्रम रङ बिरङको संसारमा हामी नेपाली सङ्गीत जगतका एक अत्यन्तै लोकप्रिय र प्रभावशाली पार्श्व गायक राजेश पायल राईको बारेमा कुराकानी गर्नेछौँ। राजेश पायल राईको जन्म सन् 1975 सालमा सेप्टेम्बर महिनाको 30 तारिक नेपालको खोटाङ जिल्लामा भएको थियो। उनको बुवा रत्न राई र आमा सञ्चलक्ष्मी राई हुन्। खोटाङमै हुर्केका उनले सानै उमेरदेखि गायनमा रुचि राख्थे। उनलाई राई इज किङको उपनामले समेत चिनिन्छ। सन् 1992 सालमा रेडियो नेपालबाट आफ्नो स्वरको परीक्षा उत्तीर्ण गरेका थिए। उनको पहिलो रेकर्ड गरिएको गीत सम्झनाको दैलो उगारी। तर उनलाई सफलताको उचाइमा पुर्याउने काम भने चलचित्र कसमको फेलिङ इन लभ विथ यु गीतले गरियो। राजेश पायल राई नेपाली चलचित्र उद्योगका सबैभन्दा सफल पार्श्व गायक मध्ये एक हुन्। उनले नेपाली, भोजपुरी, मैथिली र अन्य विभिन्न भाषाहरूमा गरी 5,000 भन्दा बढी गीतहरू गाएका छन्। सन् 2012 सालमा द दर्शन नमस्ते नामक एल्बम सार्वजनिक गरे, जसले उनलाई विश्वभरका नेपाली श्रोताहरूमाझ अझ लोकप्रिय बनायो। उनले थुप्रै पटक उत्कृष्ट गायकका रूपमा इमेज अवार्ड्स र हिट्स एफएम अवार्ड्स प्राप्त गरेका छन्। उनका केही सदाबहार चर्चित गीतहरू यस प्रकार छन्। दर्शन नमस्ते, सागरसरी चोखो माया, मलाई नेपाली हुनुमा गर्व छ, फिलिङ इन लभ विथ यू,

राजेश पायल राई आफ्नो बहुमुखी गायन शैलीका लागि चिनिन्छन्। उनले आधुनिक पप, लोक र सुगम संगीतका साथै ठेट पूर्वीय भाकाहरूमा पनि उत्तिकै जादुमय स्वर दिएका छन्। विश्वका धेरै देशहरूमा साङ्गीतिक कार्यक्रम गर्ने उनी निकै व्यस्त र माग भएका कलाकार हुन्। राजेश पायल राईको गायकीले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो भूमिका खेलेको छ। राजेश पायल राईको सफलताको पछाडि केही महत्त्वपूर्ण कारणहरू यस प्रकार रहेको छ। उनले 3 दशकभन्दा बढी समयदेखि नेपाली संगीतमा निरन्तर योगदान दिइरहेका छन्। त्यसरी नै उनी आफ्नो ऊर्जावान स्टेज प्रस्तुतिका लागि प्रख्यात छन्, जसले गर्दा उनलाई देश र विदेशका साङ्गीतिक कार्यक्रमहरूमा निकै रुचाइन्छ। उनको आवाजमा भएको विविधताले गर्दा उनले जुनसुकै शैलीको गीतलाई न्याय गर्न सक्छन्। उनले द भोइस अफ नेपाल जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्। उनको नाममा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू रहेका छन्। विश्वभर छरिएर रहेका नेपालीहरूका माझ उनी एक लोकप्रिय सांस्कृतिक दूतका रूपमा चिनिन्छन्। राजेश पायल राईको जीवनीले नयाँ कलाकारहरूलाई सिकाउँछ कि धैर्य र कडा परिश्रम भएमा दुर्गम गाउँबाट आएको व्यक्तिले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सकिन्छ। राजेश पायल राईको साङ्गीतिक यात्रा र सङ्घर्षका केही मुख्य पक्षहरू यस प्रकार रहेको छ। खोटाङ जिल्लामा जन्मिएका राजेश पायल राई सानै उमेरदेखि गायनमा रुचि राख्थे। विक्रम सम्बत 2040 दशकको अन्त्यतिर उनी आफ्नो सपना पूरा गर्न काठमाडौँ आएका थिए। त्यस समयमा काठमाडौँमा स्थापित हुनु निकै चुनौतीपूर्ण थियो। उनले रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि मात्र उनको व्यावसायिक यात्राको ढोका खोलेको थियो। उनले सुरुका दिनमा थुप्रै सङ्घर्ष गरे। उनको पहिलो गीत फेल भयो चलचित्र युगदेखि युगसम्मका लागि रेकर्ड भएको थियो। तर उनलाई चिनाउन मलाई बचाउने जस्ता आधुनिक गीतहरूले ठूलो भूमिका खेले। नेपाली चलचित्र क्षेत्रमा उनले हजारौँ गीतहरू गाएका छन्। राजेश हमालदेखि अहिलेका पुस्तासम्मका नायकहरूका लागि उनले स्वर दिएका छन्। उनी आधुनिक पप र लोकगीत मात्र नभएर धेरै भाषाहरू किराँत राई भाषा, तामाङ, नेवारी, लिम्बू आदिमा पनि उत्तिकै कुशलताका साथ गाउन सक्छन्। राजेश पायल राई नेपाली चलचित्र संगीतका सबैभन्दा सफल गायकहरूमध्ये एक हुन्। उनले सयौँ नेपाली चलचित्रहरूमा आफ्नो आवाज दिएका छन्। बसन्ती, दर्पण छाया, मुना मदन जस्ता ऐतिहासिक चलचित्रदेखि आधुनिक चलचित्रसम्म उनका गीतहरू लोकप्रिय छन्। उनको बहुमुखी स्वरले हरेक किसिमका अभिनेता र पात्रहरूलाई न्याय दिएको छ। उनी केवल एक विधामा मात्र सीमित छैनन्। उनले धेरै गीतहरू फरक फरक पुस्ताका श्रोताहरूलाई जोड्ने काम गरेका छन्। उनले विश्वका विभिन्न देशहरूमा साङ्गीतिक कार्यक्रम गरेर नेपाली भाषा र सङ्गीतलाई विश्वभर छरिएका नेपाली माझ पुर्याउन ठूलो भूमिका खेलेका छन्। हङकङ, बेलायत, अमेरिका र खाडी मुलुकहरूमा हुने उनका कन्सर्टहरूले नेपाली संस्कृतिको प्रवर्धनमा मद्दत पुर्याएका छन्। उनको दर्शन नमस्ते श्रृङ्खलाका एल्बमहरू नेपाली सङ्गीत बजारमा व्यावसायिक रूपमा निकै सफल मानिन्छन्। उनले आफ्नो करियरमा 500 भन्दा बढी एल्बम र हजारौँ गीतहरू रेकर्ड गराएका छन्, जसले नेपाली सङ्गीतको भण्डारलाई ठुलो बनाएको छ। मञ्चमा देखिने उनको गायन शैली, ऊर्जा र सङ्गीतप्रतिको निरन्तरताले नयाँ आउने गायक गायिकाको लागि सधैँ प्रेरणाको स्रोत बनेको छ। उनले नेपाली गायन रियलिटी सोहरूमा जजको भूमिका निभाएर नयाँ प्रतिभालाई प्रोत्साहन समेत दिँदै आएका छन्। राजेश पायल राईको स्वरमा रहेको जादु र सङ्गीतप्रतिको समर्पणले गर्दा उनी नेपाली सङ्गीतको इतिहासमा एक अमर नक्षत्रका रूपमा रहनेछन्। उनले नेपाली भाषा र कलालाई सङ्गीतको माध्यमबाट अझ बढी व्यापक बनाउन महत्त्वपूर्ण योगदान दिएका छन्। आफ्नो 3 दशक लामो साङ्गीतिक यात्रामा उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेका छन्। नेपाली सङ्गीतको प्रतिष्ठित सम्मान छिन्नलता प्रतिभा पुरस्कारले पनि उनी सम्मानित भएका छन्। त्यसरी नै सङ्गीत क्षेत्रमा योगदान पुर्याए बापत उनलाई हितकारी पुरस्कारले पनि पुरस्कृत भएका छन्। उत्कृष्ट पार्श्व गायकको निम्ति उनले धेरै पटक नेसनल फिल्म अवार्ड र इमेज अवार्ड जितिसकेका छन्।
उनका फ्यानहरू र संगीत उद्योगले दिएको लोकप्रिय उपनाम राई इज किङ उपाधिले पनि उनी पुरस्कृत भइसकेका छन्। उनले विश्वका धेरै देशहरूमा नेपाली संगीतको प्रतिनिधित्व गर्दै थुप्रै सम्मान पत्रहरू पाएका छन्। उनले मुम्बईमा पुगेर पनि धेरै गीतहरू रेकर्ड गरेका छन्, जसले नेपाली गायकको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा देखाएको छ। हवस् त श्रोता, आजको कार्यक्रम रङबिरङको संसारबाट कार्यक्रम प्रस्तोता लेखनाथ राईको साथमा म उद्घोषिका रेबिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

0: दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090। के तपाईँको दृष्टि धमिलो छ, यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स।
1: अब श्रोताहरू समक्ष राखिरहेछौ बालकुमार घिमिरेको स्वरमा ए लोकगीत।

0: समय यस बेला बिहानको 8:46 अनि 3 सेकेन्ड भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब पालो भएको छ कार्यक्रम योजनाको, जसको साथमा सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू।
1: जानते हैं वियतनाम देश की जनसंख्या कितनी होगी? यही कोई 10 करोड़। इससे भी ज्यादा घरों में हम उज्ज्वला गैस पहुंचा चुके हैं पिछले 12 सालों में। सोचो, जब करीब 11 करोड़ रसोई से लकड़ी का धुआं छटा होगा, तब कितना कष्ट घटा होगा।
2: प्रधानमंत्री उज्ज्वला योजना अब सामाजिक परिवर्तन के माध्यम से देश के सतत विकास का एक बहुत बड़ा स्रोत बन चुकी है।
1: 12 साल विश्वास के, विकास के, जन कल्याण के। जानते हैं वियतनाम।
0: तो आज हामी कार्यक्रम योजनामा यहाँहरू समक्ष राख्नेछौँ प्रधानमन्त्री उज्ज्वला योजना बारे जानकारी। प्रधानमन्त्री उज्ज्वला योजना अर्थात् पीएमयूवाई भारत सरकारको एउटा महत्वपूर्ण कार्यक्रम हो, जसको मुख्य उद्देश्य गरीब परिवारका महिलाहरूलाई निशुल्क एलपीजी कनेक्शन उपलब्ध गराउनु हो। यो योजना सन 2016 सालमा मे 1 तारिक माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सुरु गरिएको थियो। यो योजनाको मुख्य उद्देश्यहरू यस प्रकार रहेका छन्। दाउरा, कोइला वा गोबरको गुइठाबाट निस्कने धुवाले महिला र बाल बालिकाको स्वास्थ्यमा पर्ने गम्भीर असर जस्तै श्वास प्रश्वास सम्बन्धी रोगलाई कम गर्नु हो। ग्यास जडान घरका महिला सदस्यको नाममा गरिन्छ, जसले उनीहरूको आत्मनिर्भरता बढाएर लान्छ। अर्को रहेको छ जंगलको दौरा काट्ने क्रमलाई रोकेर पर्यावरण जोगाउन मदत गर्नु र घरभित्रको प्रदूषण कम गर्नु हो।

श्रोताले यतिखेर कार्यक्रम योजनामा सुन्दै हुनुहुन्छ प्रधानमन्त्री उज्ज्वला योजनाबारे जानकारी। त यस योजनाको मुख्य फाइदाहरू के कस्ता रहेका छन् सुनौ। यस योजना अन्तर्गत निशुल्क ग्यास जडान अर्थात् योग्य परिवारलाई कुनै पनि डिपोजिट शुल्क बिना नयाँ एलपीजी ग्यास जडान दिइन्छ। सरकारले प्रति जडान रु 1600 को आर्थिक सहायता प्रदान गर्दछ। यस अन्तर्गत सिलिन्डरको सिक्युरिटी फी, रेगुलेटर र ग्यास पाइपको खर्च समेटिन्छ। उज्ज्वला 2.0 अन्तर्गत लाभार्थीहरूलाई पहिलो ग्यास सिलिन्डर र एउटा ग्यास चुलो पनि निशुल्क दिइन्छ। यो योजनाको लाभ लिनको लागि आवेदक महिला हुनुपर्छ र उनको उमेर 18 वर्ष पुगेको हुनुपर्छ। आवेदक ग्रामीण वा विपन्न परिवार अर्थात् बीपीएल बिलो पोभर्टी लाइनको हुनुपर्छ। उक्त घरमा पहिलेदेखि नै कुनै पनि कम्पनी

भूमिको अर्को एलपीजी ग्यास जडान भएको हुनुहुँदैन। अनुसूचित जाति एससी, अनुसूचित जनजाति एसटी, प्रधानमन्त्री आवास योजना ग्रामीणका लाभार्थी वा अति पिछडिएका वर्गका महिलाहरू यसका लागि योग्य हुन्छन्। आवश्यक कागजातहरू केवाईसी फारम भरेको आवेदन, पहिचान र ठेगानाको प्रमाणका लागि आधार कार्ड, परिवारको विवरण र गरिबीको स्तर प्रमाणित गर्ने राशन कार्ड, सब्सिडीको रकम सिधै ब्याङ्कमा आउनको लागि ब्याङ्क खाता नम्बर र आइएफएससी कोड, पासपोर्ट साइज फोटो। त यस योजनाले भारतका करोडौं ग्रामीण र गरिब परिवारका महिलाहरूको जीवनस्तर सुधार्न र उनीहरूलाई धुवामुक्त भान्सा प्रदान गर्न ठूलो भूमिका खेलेको छ।

0: भारत अभियान।
1: निक्षय मित्र तो हम सबका साथ निभाते। टीबी रोगी व परिजन को पोषण, जांच, इलाज और आजीविका संबंधी सहायता पहुंचाते। जब मिल जाएगा सबको अपना निक्षय मित्र तैयार, तब पक्की हो जाएगी हमारी जी और टीबी की हार।
2: निक्षय मित्र इस अभियान ने एक बड़े चैलेंज से निपटने में टीबी के मरीजों की बहुत मदद की है। आपको जानकर हैरानी होगी, हमारे देश में 10-12 साल के बच्चे भी निक्षय मित्र बनकर टीबी के खिलाफ लड़ाई को आगे बढ़ा रहे हैं।
0: रखे ध्यान टीबी मुक्त भारत अभियान।
1: अधिक जानकारी के लिए नजदीकी आयुष्मान आरोग्य मंदिर जाएं। स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय द्वारा जनहित में जारी।
3: अब समय भएको छ समाचार को।
4: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। विकसित भारत 2047 को लागि टीम इण्डियाको प्रधानमन्त्रीको दृष्टिकोणको अनुरूप यस वर्षको बैठकको विषय विकसित भारत 2047 को लागि समावेशी मानव विकास हो। बैठकमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू र केन्द्रशासित प्रदेशका उपराज्यपालहरू सहभागी हुनेछन्। उनीहरूबीच समावेशी मानव विकास ढाँचाबारे छलफल हुनेछ, जुन चार प्रमुख स्तम्भमा आधारित छ। यसमा आधारभूत मानव पूँजी र भविष्यको कौशल विकास, उत्पादनशील रोजगारी, उद्यमशीलता र विकेन्द्रित विकास, स्वास्थ्य, पोषण र कल्याण अनि सबैका लागि समानता र सम्मानको प्रतिभूति समावेश रहनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड़ नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। नयाँ दिल्लीको भारत मण्डपमा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड़ भन्दा बढी मानिसहरू गरिबी रेखाबाट बाहिर आउनु सरकारको सही नीति र सही दिशाको प्रमाण हो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय खेलाड़ीहरूको प्रदर्शनको प्रशंसा गर्नुहुँदै ओलम्पिकका लागि ठूलो लक्ष्य तय गर्न आह्वान गर्नुभएको छ। नयाँ दिल्लीमा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, युवा खेलाड़ीहरूले लगातार राम्रो प्रदर्शन गरिरहेका छन् र भारत द्रुत गतिमा खेलकुदको लागि एक प्रमुख वैश्विक केन्द्र बन्दैछ। उहाँले ओलम्पिकको तयारीलाई विकसित भारतको आकांक्षाको प्रतिविम्ब बताउँदै आगामी वर्षहरूमा खेल जगतमा भारतको पहिचान अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो। भारतीय वाणिज्य मण्डल आईसीसीले पश्चिम बंगालमा आफ्ना सदस्य कम्पनी मार्फत 1,00,000 करोड़ रुपियाँको लगानी प्रवर्धन गर्ने योजना बनाएको छ। नयाँ दिल्लीमा आईसीसीले उक्त प्रस्तावमाथि चर्चा गरेको थियो। भारतको राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष ब्रिजभूषण अग्रवाल र केन्द्रीय मन्त्री जितेन्द्र सिंहको नेतृत्वमा भएको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा सो चर्चा भएको थियो। आईसीसीले पश्चिम बंगालमा आर्थिक गतिविधिलाई लिएर नयाँ उत्साह र सकारात्मक वातावरण बनेको जनाएको छ, जसले राज्यको आर्थिक वृद्धिलाई गति दिनेछ र लगानीको लागि आकर्षण गन्तव्यको रूपमा यसको पहिचानलाई अझ बलियो बनाउनेछ। इण्डियन चेम्बर अफ कमर्स आईसीसीको स्थापना सन् 1925 उद्योगपति घनश्यामदास बिरला र अन्य व्यापारिक नेताहरूले गरेका थिए। यो देशको सबैभन्दा पुरानो उद्योग संघहरूमध्ये एक हो। अमेरिकामा मई महिनामा वार्षिक मुद्रास्फीति दर बढेर 4.2% पुगेको छ। यो पछिल्लो 3 वर्षमा सबैभन्दा बढी हो। यो वृद्धि मुख्य रूपमा ऊर्जाको मूल्यमा भएको वृद्धिको कारण भएको हो। अमेरिका इरान तनावपछि यो दर तीव्र गतिमा बढेको हो। अमेरिकी श्रम तथ्याङ्क ब्यूरोका अनुसार अप्रेलको तुलनामा मूल्यमा 0.5% वृद्धि भएको छ। ऊर्जाको मूल्य लगभग 60% थियो। यद्यपि खाद्यान्न र किराना वस्तुहरूको मूल्यमा तुलनात्मक रूपमा कम वृद्धि भएको छ। यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले यो तथ्याङ्कलाई उचित बताउनु भएको छ। उहाँले विश्वास व्यक्त गर्दै भन्नुभयो कि स्ट्रेट अफ हर्मुज मार्फत तेलको आपूर्ति सामान्य हुँदै जाँदा मुद्रास्फीति कम हुनेछ। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। यो प्रतियोगिता जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ। फिफा विश्वकपको यो अहिलेसम्मकै ठूलो संस्करण हो। पहिलो पटक 48 टिमको सहभागिता रहेको छ। यसमा यसअघिको संस्करणमा 32 टिमले सहभागिता जनाएका थिए। आयोजक अमेरिका, क्यानाडा र मेक्सिकोले विश्वकपमा सिधै प्रवेश पाउने भएका छन्। अन्य 45 टिमले दुई वर्ष लामो छनौट अभियान पार गरेका छन्। प्रतियोगितामा 12 समूह रहेका छन्। प्रतियोगितामा 104 खेल हुनेछ। समूह चरणका 72 र नकआउट 32 खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल जुलाई 19 सम्पन्न हुनेछ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
5: जानते हो, बेल्जियम या ग्रीस की कुल आबादी भी इतनी नहीं है, जिससे ज्यादा महिलाएं हमारे देश में लखपति दीदी बनी हैं। 3 करोड़ से अधिक महिलाएं लखपति दीदी बनकर बनी हैं परिवार और देश का आर्थिक आधार।
2: लखपति दीदी बनाने का ये अभियान आने वाली पीढ़ियों को सशक्त करने का एक महाअभियान है।
5: 12 साल विश्वास के, विकास के, जन कल्याण के। जानते हो,
3: एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। तब यहाँहरू समक्ष लिएर आएका छौँ विविध हिन्दी चलचित्रकै गीतहरू। त प्रथममा राखिरहेछौ चलचित्र अकेले हम अकेले तुमबाट कुमार सानु अनि अल्का याग्निकको युगल स्वरमा, शब्द छ मजरू सुल्तानपुरीको अनि संगीत रहेको छ अनु मल्लिकको।

अघिल्लो गीत राखिरहेछु चलचित्र साजनबाट अलका याग्निक अनि कुमार सानुको युगल शर्मा, शब्द छ समीरको अनि संगीत रहेको छ नदिम श्रवणको।

0: प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। पश्चिम बंगाल सरकारको मन्त्री परिषदमा विभाग बाँडफोड गरिएको छ। राज्यका नयाँ वित्त मन्त्री स्वपन दासगुप्तले राज्यको आय वृद्धि सरकारको सबैभन्दा ठूलो प्राथमिकता हुने बताउनु भएको छ। हिलतराई आँगनबारी कर्मी सहकर्मी संगठनद्वारा दार्जीलिङका विधायक नोमन राईलाई भेटघाट गरी ज्ञापन चढाएका छन् र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। नयाँ दिल्लीको भारत मण्डपममा आयोजित एनडीए सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड भन्दा बढी मानिसहरू गरीबी रेखाबाट बाहिर आउनु सरकारको सही नीति र सही दिशाको प्रमाण हो। विकसित भारतको सपना अब हरेक नागरिकको संकल्प बनेको प्रधानमन्त्रीले बताउनुभयो। यसअघि एनडीएले प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिँदै विशेष प्रस्ताव पारित गरेको थियो। सम्मेलनमा एनडीएका सबै सहयोगीका प्रमुख नेताहरू, मुख्यमन्त्रीहरू र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। पश्चिम बंगालको नयाँ सरकारमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले मन्त्री परिषदमा विभाग बाँडफोड गर्नुभएको छ। राज्य सरकारको गृह र पहाड़ी मामला विभागले जारी गरेको एक अधिसूचना अनुसार मुख्यमन्त्रीले धेरै महत्वपूर्ण विभागहरू कायम राख्नुभयो भने क्याबिनेट मन्त्रीहरू स्वतन्त्र प्रभारका राज्य मन्त्रीहरू र राज्य मन्त्रीहरूलाई विभिन्न जिम्मेवारीहरू दिएको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: विभागको बाँडफाँडसँगै नयाँ सरकारको प्रशासनिक संरचना पूर्ण रूपमा क्रियाशील भएको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गृह तथा पहाड़ी मामिला विभाग, भूमि तथा भूमि सुधार तथा शरणार्थी राहत तथा पुनर्स्थापना, ऊर्जा विभाग, सूचना तथा संस्कृति विभाग, कार्मिक तथा प्रशासनिक सुधार विभाग लगायत सबै विभाग राख्नुभयो। यसबाट सरकारको आन्तरिक सुरक्षा, प्रशासनिक नियन्त्रण र भूमि सम्बन्धी नीतिमाथि मुख्यमन्त्रीको प्रत्यक्ष निगरानी हुने स्पष्ट छ। निश्चित प्रमाणिकलाई उत्तर बंगाल विकास विभाग र जल संसाधन अनुसन्धान तथा विकास विभागको जिम्मेवारी दिएको छ। अशोक किर्तनियालाई खाद्य तथा आपूर्ति विभाग र सहयोग विभाग, दिलीप घोषलाई पञ्चायत तथा ग्रामीण विकास विभाग र कृषि पम्पिङ विभागको मन्त्री बनाइएको छ। खुदिराम टुडुलाई आदिवासी विकास विभाग, अल्पसंख्यक मामिला विभाग र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ भने अग्निमित्र पललाई शहरी विकास तथा शहरी मामिला विभागको जिम्मेवारी दिएको छ। यस्तै दीपक वर्मनलाई स्कूल शिक्षा विभाग, आवास विभाग, लघु साना तथा मझौला उद्यम र वस्त्र विभागको जिम्मेवारी दिएको छ। उद्योग वाणिज्य तथा उद्यम विभाग, सार्वजनिक व्यवसाय तथा औद्योगिक पुननिर्माण विभाग र अपरम्परागत तथा नवीकरणीय ऊर्जा स्रोत विभागको जिम्मेवारी तपस रायलाई दिएको छ। शंकर घोषलाई संसदीय मामिला विभाग र पर्यटन विभाग दिएको छ। शुभेन्दु सरकारमा 3 राज्य मन्त्रीलाई स्वतन्त्र प्रभार दिएको छ, साथै 19 विधेयकलाई राज्य मन्त्री बनाइएको छ, जसमा आनन्दमय वर्मनलाई यातायात विभाग र अर्थ मन्त्रालयको राज्य मन्त्री बनाइएको छ भने विशाल लामालाई गृह र पहाड़ी मामिला विभाग, अल्पसंख्यक मामिला र मदरसा शिक्षा विभागको जिम्मेवारी दिएको छ। सविता छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगालमा नयाँ सरकार गठन भएपछि भारतीय प्रशासनिक सेवा आईएएसका 18 जना वरिष्ठ अधिकारीको फेरबदल भएको छ। कार्मिक तथा प्रशासनिक सुधार विभागले जारी गरेको सूचनाका अनुसार राज्यपालको स्वीकृतिपछि ती अधिकारीहरूलाई तत्काल लागू हुने गरी नयाँ जिम्मेवारी दिएको छ। प्रशासनिक दक्षता र जनहितलाई ध्यानमा राखेर यो परिवर्तन गरिएको सरकारले जनाएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। भारतीय वाणिज्य मण्डल आईसीसीले पश्चिम बंगालमा आफ्ना सदस्य कम्पनीहरू मार्फत 1,00,000 करोड निवेश प्रवर्धन गर्ने योजना बनाएको छ। नयाँ दिल्लीमा आईसीसीका अध्यक्ष बृजभूषण अग्रवाल र केन्द्रीय मन्त्री जितेन्द्र सिंहको नेतृत्वमा भएको प्रतिनिधिमण्डल बीच भएको भेटवार्तामा सो छलफल भएको थियो। आईसीसीले पश्चिम बंगालमा आर्थिक गतिविधिलाई लिएर नयाँ उत्साह र सकारात्मक वातावरण बनेको जनाएको छ। यसले राज्यको आर्थिक वृद्धिलाई गति नेचर लगानीको लागि आकर्षक गन्तव्यको रूपमा यसको पहिचानलाई अझ बलियो बनाउनेछ। भारतीय वाणिज्य मण्डलको स्थापना सन् 1925 उद्योगपति घनश्याम दास बिरला र अन्य व्यापारिक नेताहरूले गरेका थिए। यो देशको सबैभन्दा पुरानो उद्योग संघहरूमध्ये एक हो। पश्चिम बंगालका नयाँ वित्त मन्त्री स्वपन दासगुप्ताले पदभार ग्रहण गरेपछि राज्यको आय वृद्धि सरकारको सबैभन्दा ठूलो प्राथमिकता हुने बताउनु भएको छ। उहाँले राज्यको आर्थिक प्रणालीमा कमजोर र राजस्व बढाउने नयाँ तरिकाहरू पहिचान गरिने बताउनुभयो। कार्यभार सम्हालेपछि पत्रकारहरूसँग कुरा गर्दै स्वपन दासगुप्ताले कल्याणकारी योजनाहरू सफलतापूर्वक सञ्चालन गर्न राज्यको आय बढाउनु आवश्यक रहेको बताउनुभयो। उत्तर बंगालको विकास सरकारको प्राथमिकता मध्ये एक भएको बताउँदै स्वपन दासगुप्ताले उत्तर बंगालको भ्रमण गर्ने बताउनुभयो भने चिया बगानका कामदारहरूलाई उनीहरूको समस्या जान्न र समाधानको लागि कदम चाल्न प्रयास गर्ने बताउनुभयो। माटीगढ़ा नक्सलबाड़ी विधानसभा क्षेत्रका विधायक आनन्दमय वर्मनलाई राज्य मन्त्रीमण्डलमा वित्त तथा परिवहन विभागका राज्यमन्त्री नियुक्त गरिएको छ। नयाँ दायित्व सम्हालेपछि आनन्दमय वर्मनले परिवहन व्यवस्थामा सुधार ल्याउने भरोसा दिलाउनुभयो। उहाँले भन्नुभयो विभागमा कर्मचारीहरूको अभाव एउटा ठूलो समस्या छ जसलाई चाँडै समाधान गर्नको लागि ठोस कदम उठाइनेछ। उत्तर बंगालको परिवहन सिस्टमको सन्दर्भमा अहिले पछिल्लो लामो समयदेखिको बन्द अवस्थामा रहेका केही बस रूटहरूलाई पुनः शुरू गर्ने योजना बनाइने साथै यात्रीहरूको सुविधालाई ध्यानमा राखेर राज्यमा आधुनिक इलेक्ट्रोनिक बसहरूलाई सञ्चालनमा ल्याउने पहल गरिने बताउनुभयो। हिल तराई आँगनबाड़ी कर्मी सहकर्मी संगठनद्वारा आफूहरूले भोग्नु परेको विभिन्न समस्याहरूलाई अवगत गराउँदै दार्जीलिङका विधायक नोमन राईलाई भेटघाट गरी ज्ञापन चढाएका छन्। संगठनको पक्षमा पुष्प लामाको नेतृत्वमा गएको प्रतिनिधित्व टोलीले आँगनबाड़ी कर्मचारीहरूले भोगिरहनु परेको समस्याहरूलाई विशेष रूपमा उठाए, जसमा मासिक रूपमा पाउनुपर्ने अनेरियम समयमा नपाएको, विगत लामो समयदेखि शाहीका कर्मचारीहरूको पदोन्नति हुन नसकेको, आँगनबाड़ी केन्द्रहरूमा रहेको रिक्त पदहरू चाँडै भर्नुपर्ने लगायतका विविध मांगहरू सामेल छन्। यसैबीच विधायक राईले यसबारेमा आफूले गम्भीरतापूर्वक लिने बताउनु भएको प्रतिनिधि डोटीले बताएको छ। भारतीय नेपाली चलचित्र अध्ययनको क्षेत्रमा महत्वपूर्ण योगदान स्वरूप चलचित्र अध्ययन सिद्धान्त र प्रयोग पुस्तकको लोकार्पण गरिएको छ। उक्त पुस्तक साउथफिल्ड कलेज दार्जीलिङको नेपाली विभागका सहायक प्राध्यापक कुशल घिमिरेले सम्पादन गरेका हुन्। पुस्तकको औपचारिक लोकार्पण बुधबार दार्जीलिङ स्थित गामा बुक्समा सम्पन्न गरियो भने यस कृतिमा नेपाली र अंग्रेजी भाषाका 27 लेखहरू समावेश छन्, जसलाई अनुसन्धानकर्ता लेखक तथा कलाकारहरूले योगदान दिएका छन्। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि शुरू हुँदैछ। यो प्रतियोगिता जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ। फिफा विश्वकपको यो अहिलेसम्मकै ठूलो संस्करण हो। पहिलो पटक 48 टीमको सहभागिता जनाएको छ भने यसअघिको संस्करणमा 32 टीमले सहभागिता जनाएका थिए। आयोजक अमेरिका, क्यानाडा र मेक्सिकोले विश्वकपमा सिधै प्रवेश पाउने भएका छन्। अन्य 45 टीमले 2 लामो छनौट अभियान पार गरेका छन्। प्रतियोगितामा 12 समूह रहेका छन्। प्रतियोगितामा 104 खेल हुनेछ। समूह चरणका 72 नकआउट 32 खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल जुलाई 19 हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 140 करोड नागरिकहरूको आकांक्षाहरू निश्चित रूपमा पूरा हुने र एनडीएले सधैँ राष्ट्रको विश्वासलाई बलियो बनाएको बताउनुभयो। पश्चिम बंगाल सरकारको मन्त्री परिषदमा विभाग फार बदल भएको छ र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदैछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार 10 बजी प्रस्तुत गर्नेछौँ।

0: नमस्कार, आकाशवाणी खरसाङ सुनेर बस्नुहुने श्रोताहरूमा म मैत्रराज राणाको हार्दिक अभिवादन र आज सिर्जना कार्यक्रम अन्तर्गत हामी तीनजना श्रष्टाहरू आफ्नो रचना लिएर आजको कार्यक्रमलाई उज्यालोमय र मिठो बनाउन हामी उपस्थित रहेका छौँ। र आज मसँग हुनुहुन्छ विशेष रूपमा सिटोङ क्षेत्रमै हुर्किनु भएका हाम्रा श्रष्टा कथाकार पत्रकार मित्र प्रकाश हाङ्किमज्यू। प्रकाश हाङ्किमज्यूले अहिलेसम्म नेपाली साहित्य जगतलाई उर्वर बनाउन हामी समक्ष चारवटा कृति उहाँले अगावै पस्किसक्नु भएको छ। कथा लेखनमा एकदमै तत्कालो देखा परेका हाम्रा श्रेष्ठ प्रकाश हाङ्किमज्यूले अहिलेसम्म हामीलाई निर्वासित जिन्दगी कथा संग्रह सुन पसिना ह्याङम्यानको चिठी अनि बजार भर्नाबारी उहाँले दिइसक्नु भएको छ। र म प्रकाश हाङ्किमज्यूलाई पनि आजको कार्यक्रममा स्वागत अभिवादन जनाउँदछु।
1: धन्यवाद। आकाशवाणी खरसाङबाट सिर्जना कार्यक्रम सुनिरहनु भएका मेरा श्रोतावर्ग, आज हामीसँग हुनुहुन्छ नारी हस्ताक्षर सुमित्रा थामी अविरल। नेपाली साहित्यमा नारी हस्ताक्षरको कुरा गर्नुपर्दा एउटा नाम नलिई नहुने नाम हुन् सुमित्रा थामी अविरल। उनले नेपाली साहित्य जगतलाई कतिपय कृतिहरू दिइसकेका छन्। ती कृतिहरूमध्ये एउटा सत्य घटनामा आधारित

0: इस मृत्युको पछ्यौरीभित्र उनले धेरै अघि नै लेखिसकेका छन् अनि स्पर्श बिनाका सुस्केराहरू पनि उनले लेखेर नेपाली साहित्य भण्डारलाई भर्ने काम गरिसकेका छन् र सुन्नुहोस् उहाँबाट हामी प्रथम कविता सुन्नेछौँ।
1: नमस्कार, र मेरो कविताको शीर्षक छ गाउँभित्र हराएको अर्को गाउँ। ए साइली, हाम्रो गाउँभित्र एउटा अर्को गाउँ थियो। नक्सामा थिएन तर हरेक छातीभित्र बल्थ्यो। आज त्यो गाउँ कता हराएको छ? रुख उभिएको छ तर हरियो छैन। समयले रङ खोसेको हो कि चौतराका ढुङ्गा तातिन्छन् तर कथा उम्रिँदैन। धारा बग्छ, बाल्यकाल बोक्दैनन्, ढोकाहरू बन्द छन्, स्वागत होइन, प्रतीक्षाका पर्खाल बनेका छन्। यसैले हामी माटोमै उम्रियौँ तर जराइ जरामा सोध्यौ तिमी कहाँ कहाँ हौ। हामी आफ्नै गहिराईभित्र उत्तर खोज्दै सुक्दै गयौँ। यो केवल गाउँको हराइ होइन साइली, इतिहासको धमिरो अन्ध्यार हो जसले हाम्रो नाम मिर्दै आयो। कालो सेतो चित्रको बिचमा हामी अड्कियौँ तर त्यही चित्रमा रातो दाग देखिन्छ। त्यो रातो दाग त्यो रगत होइन, दबिएको आवाज हो। चुलाको खरानी मुनि आगो अझै बाँकी छ, निभेको छैन यसैली, समय कुरिरहेको छ यसैली। हामी नाम मेटिएका रेखा होइनौ, हामी उम्लिरहेको आगो हौँ, हामी ममतालाई चिर्ने भूकम्प हौँ। जब कालो सेतो चिरा रातो भएर बोल्नेछ त्यो दिन हराएको गाउँ हामी हाम्रै छातीभित्र फेरि बोल्नेछ। त्यो दिन चौतराका ढुङ्गा आफै बोल्नेछन् अनि उठ्नेछन्। धाराको पानी गीत बन्नेछ, रुखको हाँगाहरूमा परदिसिएका चराहरू फर्किनेछन्। यसैले हामी फर्किने छैनौँ, हामी आफै त्यो दिन बन्नेछौँ। हामी आफै चुला मुनि दबिएको आगो, ढोकाको पर्खालमा हिट्किरहेको मुटु, त्यो रातो दाग जसले कालो सेतो चिरा चिर्नेछ। अनि इतिहास हामीले आफ्नै आगोले लेख्नेछौँ। यसैले हामी अब हराएको गाउँको फर्की, निभेको चुलोको ज्वाला काँडा उमार्ने आगो नै आगो हौ। धन्यवाद।
2: गाउँभित्र हराएको अर्को गाउँ, हाम्रा नारी श्रेष्ठा, नारी हस्ताक्षर, जसलाई अगवै प्रकाश छाङ्गिमज्यूले उहाँको परिचय यहाँ साझा गरिसक्नु भएको छ र उहाँको गाउँभित्र हराएको अर्को गाउँ कविता अति नै प्रभावकारी, एकदमै बिम्बपरक र प्रकाशज्यू त्यो सँगसँगै सुन्नुहोस् न, अब आज तपाईँ नेपाली साहित्य क्षेत्रमा तपाईँले एउटा आख्यान, एउटा जुन नयाँ एउटा उत्तराधुनिक प्रयोगलाई लिएर पनि तपाईँले कथाहरू सृजना गर्दै हुनुहुन्छ, कोही कोही बेला गजलहरू पनि तपाईँले सृजना गरेको पनि हामीले देखिरहेको छौँ, र आज चाहिँ तपाईँले हाम्रो श्रोताहरूलाई के चाहिँ पस्किन चाहनुहुन्छ आफ्नो पनि एउटा रचनागत हिसाबले?
0: म त कथा लेख्ने मान्छे नै हुँ र मेरो कथामा चाहिँ मैले मेरो जाति सम्बन्धी एउटा हाम्रो हराइरहेको कतिपय कुराहरूलाई नयाँ गरी पस्कनुपर्छ र एउटा विश्वव्यापी बनाउनुपर्छ भन्ने मेरो एउटा ध्येय रहेको छ र एउटा मेरो दृष्टिकोण हो यो, र त्यही सन्दर्भमा मैले लेखेको छु र यो कथामा धेरै रिसर्च पनि भइसकेको छ। किनभने कतिपय यो जैव पर्यावरण, यो कतिवटा कुराहरू हाम्रो खानपान सम्बन्धी हामीले लेखेकै हुँदैन रहेछौँ। वास्तवमा चाहिँ हामीले जे खान्छौँ त्यो बारे त्यो साहित्यमै आएको हुँदैन रहेछ, र यसमा दुई तिनवटा रिसर्च गरिरहेको छ। विवेक सार्कीले यसमा भर्खरै रिसर्च गरेको छ, वासुदेव थापा पुलामीले पनि यसमा गरेको छ, र म हाम्रै खानपान, हाम्रै पकवान र हाम्रै खाद्य पदार्थ यो सेलरोटीमाथि एउटा कथा बनाएको छु र त्यही पस्किँदैछु। सुन्ने होला कथा यस्तो छ, केन्टुकी चिकन अनि सेलरोटी कथाको शीर्षक छ। कति असल हुने थियो यदि यहाँ नै सेलरोटी गुन्द्रुक किनेमा किन्न पाए। जति वर्ष भयो यहाँ आएको त्यति नै भयो नखाएको। न्युयोर्कबाट वाङदीले इमेल गरेछ, दसैँ तिहारको समय सेलरोटीको याद नगर्ने कुन नेपाली हृदय होला। सफ्टवेयर इन्जिनियर भएपछि एउटा बहुराष्ट्रिय कम्पनीमा काम पाएर अमेरिका गएको थियो वाङदी। घरमा हुँदा सेलरोटी भनेपछि मरिमेट्ने ऊ, फुर्सदको समयमा जङ्गल गएर सिस्नु मरङ्गी अनि जरिङ्गु समेत खोजेर ल्याउने गर्थ्यो। स्वास्थ्यको लागि असल भनेर घर परिवार खुसी

हुँदै खान्थे, घरमा हुँदा वाङ्दी सेलरोटी खाइरहन्थ्यो। कलेज पढ्दा पनि घरबाट पठाइदिने गर्थिन् आमाले। तिहारमा घर घरै सेलरोटी खान पाइएको अनि भाइटिकामा दिदीले टिका लगाइदिएपछि काँसाको थालमा सेलरोटी र बटुकामा घरको कुखुराको मासुको स्वाद कहिल्यै बिर्सन सकेन उसले। सयपत्रीको माला गलामा झुन्ड्याएर पोलेटी कस्दा उसलाई लाग्थ्यो ऊ जतिको भाग्यमा नि अरू संसारमा कोही छैन। तर अमेरिकामा ती सब पाएन उसले, खाऊ नखाऊ पिज्जा म्याक्रोनी फास्टफुड। तर आमा ग्रुप अफ इन्डस्ट्रिजका म्यानेजिङ डाइरेक्टरले इमेल पढेपछि धेरै लामो सोच्यो। उसले वाङदीको इच्छा भाइ लाछिरिङलाई पनि सुनायो। के गर्नु दाजु, हाम्रा खाद्य पदार्थ हामीसितै सीमित छन्। अझ भन्नु हो भने हाम्रै अभिरुचि यी चिजहरूबाट हराउँदै जाँदैछन्। भाउजू र अनन्याले पनि कति मन पराउँछन् सेलरोटी, तर खान परे पोल्ने मान्छे गाउँभरि खोज्नुपर्छ। त्योभन्दा असल कालेबुङबाट ल्यायो खायो, तर आफैले बनाएको जस्तो भने हुँदैन। यस्तो लाग्छ एक दिन सेलरोटी पनि हराएर जानेछ। हाम्रो रीतिरिवाज संस्कृति संस्कार लत्याउनु नै हाम्रो विशेषता हो। हो त, हाम्रो जातीय खानपान हाम्रै उदासीनताले हराउँदै जाँदैछन्। पश्चिमीकरणको प्रभावले हामी अरूको सिक्ने मात्र भयौँ। अरूको सिक्नु राम्रो हो, तर आफ्नोपन पनि बचाएर राख्नुपर्छ। आफ्नोपना नै नरहेपछि कसरी भन्नु हामी को हौ, निमछिरिङले पनि अनुभव बतायो। सहसा निमछिरिङलाई केही कुराको याद आयो। दगुर्दै गयो ऊ भान्साघरमा। त्यहाँ उसले देख्यो डब्बाको किचिकन, डब्बाकै माछा अनि गुलाब जामुन। पालै पालो खोलेर हेर्यो, डब्बाको कुखुराको मासु, माछा अनि गुलाब जामुन मानौ भर्खरै पकाएका हुन्। निमछिरिङका आँखा हर्षले चम्क्यो। त्यही बेलुकी निमछिरिङले गाउँका आइमाईहरूलाई बोलाएर एक थाक सेलरोटी पोल्न लगायो। सबैले खाइसकेपछि उसले भन्यो, अति मजा आयो। धेरै वर्षपछि आफ्नै घरको सेलरोटी खाइयो। फेरि भन्यो, बाँचेका रोटीहरू राम्ररी राख, आधा जति फ्रिजमा अनि आधा डब्बाहरूमा एयर टाइट गरेर राख्नु। सबै छक्क परे। सेलरोटी पनि किन यति साह्रो सुरक्षित र संरक्षित? अभिप्राय के छ? नयनिकाली सोधिहाली, किन अलग राख्नु? यतिकै राखे कति दिनसम्म सुरक्षित रहन सक्छ सो हेर्नु। निमछिरिङले सबैलाई हेर्दै भन्यो, किन दाजु, के प्लान छ? व्यग्र लाछिरिङले पनि सोध्यो। सोही प्रश्न अनन्याले पनि गरी, बुहारी, हामीले खाने कति चिजहरू विदेशमा बनिएका छन् थाहा छ? केन्टुकी चिकन, हुकफिल्डको माछा कहाँ प्याक भएका हुन्? गुलाब जामुन कहाँ अनि कहिले बनेको? मैले यही सोच्दै थिएँ कि सेलरोटी कति दिनसम्म बिग्रिँदैन। मैले के सोचेँ भने, सोचे जस्तो भए सेलरोटीको व्यवसायले एउटा क्रान्ति नै ल्याउन सकिन्छ भन्ने मेरो अनुमान छ। गम्भीर लाज निमछिरिङले भन्यो, व्यवसायी त्यो पनि सेलरोटीको? के यो सम्भव छ? सबैले प्रश्न गरे। असम्भव केही छैन। विदेशका तयार खाद्य पदार्थ कति महिनापछि त हामी प्रयोग गर्न सक्छौँ भने हाम्रो सेलरोटी किन विदेश जान सक्दैन? अमेरिका ब्रिटेनबाट तयार सामग्री यहाँ आउन सक्छ भने हाम्रो सेलरोटी पनि त्यहाँ जान सक्छ। यसको निम्ति चाहिन्छ केवल योजना अनि इच्छाशक्ति, निमछिरिङले भन्यो। एक दिन नयाँ निकाली राखिएका सेलरोटीहरू तिनीहरू खुसीले उफ्रे, किनकि एक महिनामा पनि त्यो बिग्रिएको थिएन। डब्बाको सेलरोटी मात्र ढुँदी आउन थालेको जस्तो थियो। अब निमछिरिङले घोषणा गर्यो, आमा ग्रुप अफ इन्डस्ट्रिजले अब सेलरोटीको व्यवसाय पनि गर्नेछ। त्यही बेलुकी निमछिरिङ आमा बाबा स्वास्नी अनि भाइ बुहारीसँग सेलरोटीको व्यवसायबारे छलफल गर्दै थिए। अब सेलरोटीलाई पनि एउटा ब्रान्डको रूपमा चिनाउनु पर्छ। चिकन, विकफिल्डको माछा, गुलाब जामुनले आफ्नो अलग्गै प्रतिष्ठा कायम गरेको छ। तिनीहरूको उत्पाद महिनौ अघि प्याक गरिएका हुन्छन्। हामी पनि त्यसै गर्न सक्छौँ। नबिग्रियोस् भनेर आजकल बजारमा थुप्रै दबाईहरू पाइन्छन् जो स्वास्थ्यको लागि सुरक्षित पनि छ। सेलरोटीमा पनि हामी सो प्रयोग गर्न सक्छौँ। विश्वमा सेलरोटी मन पराउनेहरू लाखौँ छन्। ठुल्ठुला महानगर मात्र होइन, गाउँ बस्तीतिर पनि यसका सर्वसुलभता सुनिश्चित गर्न सकियो भने व्यवसायले चाँडो प्रगति गर्न सक्छ। सिक्किम, भाग्सु, देहरादुन, नैनीताल अनि उत्तर पूर्वी राज्यहरूतिर यसको राम्रो खपत हुन्छ। असल गुणवत्ता अनि वितरणमा ध्यान दिन सकियो भने यो एउटा असल व्यवसाय बन्न सक्छ। यसो गरिए सेलरोटीलाई एउटा ब्रान्डको रूपमा प्रमोट गर्न सकिन्छ भने टाढा टाढाका मानिसहरूले पनि सेलरोटीसँगको जातीय सम्बन्ध बचाइराख्न सक्छन्। त्यसो त खाद्य पदार्थ कुनै एक जातिको पेवा हुँदैन। जसरी पिज्जा, स्यान्डविच हाम्रो निम्ति पनि प्रिय छ, त्यसरी नै सेलरोटी पनि अन्यको निम्ति प्रिय हुनसक्छ। व्यवसाय त आफ्नो ठाउँमा छँदैछ, लामो सम्झाए निमछिरिङले। यसको निम्ति ग्राहकहरूलाई पनि जानकारी दिनु पर्यो, ताकि उनीहरूलाई पनि सेलरोटीको उपलब्धताबारे ज्ञान होस्, लाछिरिङले सुझाव राख्यो। त्यो भइहाल्छ, हामीसँग सुविधा छ भने हाम्रा आमा चिज, आमा बटर, आमा मिनरल वाटरका डिस्ट्रिब्युटरहरू देशभरि छन्। समाचार पत्र नेटतिर प्रचार गर्नुपर्छ, नयनिकाले पनि भने। अनन्यले भने, दाजु प्याकिङ कस्तो हुनेछ? हेर्नुपर्छ, टेट्रा प्याक, टिन प्याक वा 40 माइक्रोन भ्याकुम प्लास्टिक प्याक। खर्च कम्ती र सुरक्षित टेट्रा प्याकमा हुन्छ। हामी पनि त्यसै गरौँ कि? लाछिरिङले दाजुलाई भने। सबैले भने त्यसै गरौँ। विचार जन्मनु त पर्छ, त्यसलाई विस्तृत फाँट

नै बाटाहरू पनि खुलिन्छन्। पहिलादेखि नै व्यवसायमा जग बसाएका आमा ग्रुप अफ इन्डस्ट्रिजका कर्ता धर्ताहरूले सेलरोटी व्यवसायमा स्वर्णिम सफलता देखे। अब उनीहरूले सेलरोटीको प्रकार गुणवत्ता बारे छलफल गर्न सुरु गरे। कस्तो प्रकारको सेलरोटी बनाउनु, भिडमा कसैले प्रश्न गरे। सेलरोटी कस्तो हुन्छ र त्यही तेलमा पोलेको, केही अलग गर्न नयाँ प्रकारको मसलाहरू प्रयोग गर्न सकिन्छ अनि राम्रो खालको तेल लगाउन सकिन्छ। फेरि कसैले भन्यो, अँ त्यस्तै मजाले पोलेको काँडा जस्तो बुरुरु भएको, त्यसको स्वाद नै राम्रो हुन्छ। नरम बनाउन दुध र घिउ पनि लगाउनु पर्छ। अनिनाले पनि सुझाव राखी। फेरि केही सोच्दै भने, तेलमा पोलेको सेलरोटी एक विशेष वर्गका निम्ति मात्र हुन सक्छन्। कैयौँ यस्ता व्यक्तिहरू छन् जसले मोटोपना, हार्ट एट्याकको डरले कोलेस्ट्रोलयुक्त खाद्य पदार्थ खाँदैनन्। त्यस्ता ग्राहकहरूको निम्ति स्टिम वा बेक्ड सेलरोटी बनाउन सकिएला। मधेसमा पाइने भाका वा दक्षिण भारतीय उपमा जस्तो, वा यस्तो पनि हुनसक्छ कि सेलरोटी केक चाहिँ बेक्ड हुनसक्छ। कति राम्रो हुन्छ होला तेलमा पकाएको, बाफमा पकाएको अनि आगोको तापमा पकाएको सेलरोटी। बनाउँदा हुन्छ भने कोसिस गरी हेरौँ, होइन? सबै हेरेकै हेरेकै भयो। हो त, बजारमा कैयौँ स्टिम्ड अनि बेक्ड खाद्य पदार्थ पनि पाइन्छन् भने अहिले पो तिनीहरूलाई याद भयो। कतिपयले तेलयुक्त खाना खाँदैनन् भने कतिले तेलयुक्त खाना पनि खान सक्छन्। त्यसमा पनि कोलेस्ट्रोल कम गर्ने, मुटुको रोग नियन्त्रण गर्ने औषधि छ भने नयनिकाले रहस्य थाँतीमै राख्दै भने सबैले एक स्वरले सोधे, कस्तो औषधि? सेलरोटीमा पनि यस्तो हुन सक्छ? सक्छ। कतिपय मानिसहरू मुटुको रोग ठिक पार्न वा रोग लाग्न नदिन ओमेगा 3 एसिडयुक्त तेलमा खाना बनाउँछन्। यो कतिपय खाद्य पदार्थहरूमा पाइन्छ अनि ठुला ठुला होटलहरूमा यसमा पकाएका खाद्य पदार्थहरू उपलब्ध हुन्छन्। ओमेगा 3 एसिडको उपलब्धता सुनिश्चित गर्न सकियो भने एउटा नयाँ प्रकारको सेलरोटी बनाउन सकिन्छ। यसो गरिए व्यवसायले चाँडो प्रगति गर्न सक्छ। नयाँ निकाली भने चार प्रकारको सेलरोटी पो भयो, परम्परागत रूपले तेलमा पोलिने, स्टिम्ड, बेक्ड अनि ओमेगा 3 एसिडयुक्त सेलरोटी। शिक्षित हुनुको महत्त्व यो छ कि कुनै पनि विषयको खोजबिन, जाँच पडताल तत्काल गर्न सकिन्छ। त्यसो त निम छिरिङ, लाछिरिङ, नयनिका अनि अनन्या उच्च शिक्षित हुन्। त्यसो हुनाले नै कसैले नसोचेको व्यवसायबारे सोचियो अनि त्यही पनि बृहत स्तरमा। आर्थिक उदारीकरणको फलस्वरूप नयाँ नयाँ उद्योग धन्दाहरू स्थापित भए, नयाँ विचारहरू आए अनि नयाँ नयाँ उद्योगपतिहरूको वृद्धिसँगै करोडपति अरबपतिहरूको संख्या बढ्यो। दूरदृष्टि अनि लगातार परिश्रमले टाङ्गा चलाउने व्यक्ति पनि उद्योगपति भए। टाङ्गावालाद्वारा सुरु गरिएको महसिया दिहट्टी मसला आज विश्व प्रसिद्ध MDH ब्रान्ड बनेको छ। यो तथ्य आमा ग्रुप अफ इन्डस्ट्रिजका कर्ता धर्ताहरूलाई राम्ररी थाहा छ। एक दिन समाचार पत्रतिर एउटा विज्ञापन छापियो, आवश्यकता छ असल सेलरोटी पोल्न सक्ने महिला अनि पुरुषहरू, साथै फुड फाइनेन्समा डिप्लोमा गरेकाहरू जसलाई स्टिम फुड अनि बेकिङ फुडमा विशेषज्ञता हासिल छ, उनीहरूलाई आमा ग्रुप अफ इन्डस्ट्रिजको निम्ति चाहिएको छ। बस्ने खाने व्यवस्था समेत अभ्यर्थीहरूको निम्ति सुविधा गरिएको छ। चाँडै सम्पर्क गर्ने अनुरोध पनि गरिएको थियो। सेलरोटी पोल्न महारत हासिल गर्नेहरूको भिड लाग्यो। फुड साइन्समा डिप्लोमा गर्नेहरूको निम्ति अलग्गै पद छुट्याएको थियो। सेलरोटीको अलग अलग प्रकार तयार गर्नको निम्ति एउटा ठुलो घरको खाँचो पर्ने बताउँदै निमछिरिङले रोटीमा प्रयुक्त हुने सामग्रीहरू घरमा नै तयार गरिनुपर्ने बतायो। असल गुणवत्ताको लागि चामल ओखलीमा कुट्नुपर्ने, असल तेल प्रयोग गर्नुपर्ने, घिउ दुधको पनि गुणवत्ता जाँच गरिने जनायो। वैद्युतिक चुल्हा तयार नभइन्जेल इँटाको भट्टी चलाउने अनि स्टिम बोलको प्रयोग गर्नुपर्ने जनाउँदै त्यसको स्थापनाको निम्ति सामान र विशेषज्ञहरू ल्याउने भयो। साक्षात्कारको निम्ति आएकाहरूले असल सेलरोटी पोल्यो। एक फन्केदेखि 3 फन्केसम्म सबैले सोचे, मन लगाएर काम गरे के हुँदैन रहेछ। हेर्दा नै खाउँ खाउँ लाग्दो, खुबै सुन्दर देखिन्थ्यो। बेलुकी निमछिरिङले भन्यो, भाइ 4-5 राम्रा सेलरोटीहरू प्याक गरेर आजै डाक्टर लालको ल्याबमा पठाऊ। किन दाजु, त्यतिको लागि पनि दिल्ली पठाउनु? लाछिरिङले भन्यो, हाम्रा सेलरोटीमा निहित भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, फ्याट्स, कोलेस्ट्रोल जस्ता अवयवहरूको प्रतिशत कति छ सो प्याकेटमा अङ्कित हुन जरुरी छ। डाक्टर लाल ल्याब भारतको निम्ति मात्र नभएर विश्वको प्रसिद्ध ल्याबहरूमध्ये एक हो। खाद्य पदार्थको गुणवत्ता जाँच गर्न डाक्टर लाल ल्याबको जवाब छैन। हाम्रा न्यू प्रोडक्टहरूको टेस्ट पनि त्यही नै भएको हो। यसैले आजै कोरियरबाट पठाऊ। प्री प्रोडक्सनको काम युद्धस्तरमा सुरु भयो। प्याकेट कम्पनीहरूलाई मेल गर्यो अनि दाम मिलायो। रेजिस्ट्रेसनको निम्ति मेलबाट आवेदन गर्यो। बारकोडको निम्ति पनि आवेदन गर्यो। प्याकेटको डिजाइन कस्तो हुनेछ सो प्याकेट कम्पनीले माग्दैछ। कस्तो बनाउनु एन्टी? नयाँ निकाले भने, आमा ग्रुप अफ इन्डस्ट्रिजको लोगो अनि ट्याग लाइन लाएर तिमी र अनन्या मिलेर 2-4 बनाऊ। जुन राम्रो हुन्छ त्यो नै फाइनल गर्नुपर्छ। सेलरोटीको चित्र सहित एउटा जातीयता झल्काउने खालको होस्। बारकोड अनि न्युट्रिसन इन्फर्मेसन पनि छाप्नुपर्छ, निमछिरिङले बताए। भोलिपल्ट राष्ट्रिय दैनिकहरूमा भारतको मुख्य मुख्य सहरहरूमा सेलरोटी केही दिनभित्रैमा उपलब्ध

0: ढिलै भए पनि आउनेछ अमेरिका पनि भनी जवाब दियो निम्जिरिङले। प्याकेट डिजाइन भयो, हिमालको चित्र मुन्तिर आमा ग्रुप अफ इन्डस्ट्रिजको लोगो अनि मुनि लेखिएको थियो, सेलरोटी भन्दा अरू केही तपाईँहरूको आफ्नो। त्यसको अझ तलतिर मादल बजाउँदै नेपाली वेशभूषामा देउसी खेल्दै गरेका एक हुल मानिसहरूको चित्र अङ्कित थियो। अर्कोपट्टि काँसाको थालमा एक थाल सेलरोटीको चित्र अङ्कित थियो अनि लेखिएको थियो सेलरोटी। रोमन लिपिमा पनि ठुल्ठुलो अक्षरमा लेखिएको थियो सेलरोटी। त्यसको अर्को पाटामा न्युट्रिसन इन्फर्मेसन छापिएको थियो, त्यो सँगै कस्टमर केयर नम्बर अनि बारकोड छापिएको थियो। इन्डियन स्ट्यान्डर्ड अर्गनाइजेसनले प्रदान गरेको नम्बर पनि सबैभन्दा तल छापिएको थियो। अर्को एउटा कुरा के थियो त्यहाँ थियो, पेटेन्ट पेन्डिङ भनेर एउटा बक्समा अटाइएको थियो। पेटेन्टको कुरा उठ्ने बित्तिकै सबैको कान ठाडा भए। पेटेन्ट त्यही पनि सेलरोटीको, टेक्नोलोजीको, दबाई पानीको, नयाँ प्रकारको कल्पूर्जाको पेटेन्ट सुनेको थिएँ, तर यहाँ त अचम्मै भयो, सेलरोटीको पेटेन्ट हुन सक्ला यो? लाछिरिङले सोध्यो। छोड न तिमी पनि, आजकल सबै कुराको पेटेन्ट गरिन्छ, उद्भिददेखि नामसम्मको, मसिनदेखि जेलीसम्मको, कुनै पनि प्रविधिद्वारा निर्माण गरिएको जो अरूले प्रयोग गरेकै छैन, जो आफ्नै आविष्कार हो, त्यस्ता कुराहरूमा पेटेन्ट आवेदन गर्न सक्छौँ। सेलरोटी पनि मार्केटमा नयाँ चिज हो, यसको निर्माण गर्ने तरिका पनि अलग छ, यसैले हामी दिदी बहिनीले पेटेन्ट बारे लेखेका हौँ। विश्वमा कतिपय यस्ता खाद्य पदार्थहरू छन् जो पेटेन्ट गरिएका छन्, हामीले हेर्नुपर्छ कतै यसको पेटेन्ट भइसकेको त छैन, अनन्याले भने। ठिक गर्यो, कोसिस गरिहेर्दा केही जाँदैन, सेलरोटी यसलाई बनाउने तरिकाहरू पनि संरक्षित गरिनुपर्छ। हाम्रो के छ आफ्नो केवल भावनात्मक सोचाइ मात्र, गुन्द्रुक किनेमा सिन्की मरङ्गे सिस्नु कसैले पेटेन्ट गरिसकेको होलान्, अनि विश्व बजारमा उत्पादन बिक्री वितरण गर्ने अधिकार हासिल गरिसकेको होलान्। हाम्रो भनेर मात्रै हुँदैन, हाम्रो बनाउन पनि सक्नुपर्छ, नत्र त्यही सामग्रीको निम्ति हामीले पेटेन्ट हासिल गर्नेलाई ठुलो मूल्य चुकाउनुपर्छ। भोलिपल्ट वृद्ध भइसकेका आमा बाबालाई बसाएर नवनियुक्त कर्मचारीहरूलाई कन्फरेन्स हलमा राख्दै बोले निम्छिरिङ, पत्नी नयनिका, भाइ लाछिरिङ अनि बुहारी अनन्या पनि थिए। सर्वप्रथम आमा ग्रुप अफ इन्डस्ट्रिज परिवारमा तपाईँहरूलाई स्वागत गर्दछु। आमा बाबाको आशीर्वादले हामीले सेलरोटी व्यवसायमा कदम हालेका छौँ। यो व्यवसाय वृहत रूपमा कसैले नगरेको हुँदा चुनौती अधिक छ। हालसम्म कसैले पनि यो उद्योगमा हात हालेको छैन। मार्केटको एकैजना उद्यमी हौ हामी, यसैले चुनौती आफैसँग अधिक छ। यो एक व्यवसाय मात्र नभएर चासो हराउँदै गएको हाम्रो खाद्य पदार्थलाई देश विदेश पुर्याएर यसप्रति मानिसहरूको प्रेमलाई फेरि प्राप्त गर्ने उद्देश्य हो हाम्रो। हामी सफल त्यति बेला हुन्छौँ जब हाम्रो उत्पाद ग्राहकहरूको मन जित्ने हुन्छ। संसारको कुनै पनि ठाउँमा बनिएको खाद्य पदार्थ यहाँ लोकप्रिय हुन सक्ला भने हाम्रो सेलरोटी पनि देश विदेशमा प्रसिद्ध हुन सक्छ। यसको निम्ति क्वालिटीमा कुनै सम्झौता गरिने छैन, कदम कदममा गुणवत्ता जाँच गरिनुपर्नेछ। हालमा कोलेस्ट्रोल मुक्त सेलरोटी लगायत स्टिम्ड अनि बेक्ड सेलरोटी तयार हुनेछन्। क्वालिटी म्यानेजरले पूर्ण रूपले परीक्षण गर्नेछन्। काम गर्दा एप्रोन, टोपी अनि ग्लोभ्सको प्रयोग अनिवार्य गरिएको पनि म बताउँछु। भोलिदेखि हाम्रो सेलरोटी व्यवसायको प्रथम खेप हामी मार्केटमा छोड्नेछौँ। सबैलाई शुभकामना। सबैले एक अर्कालाई बधाई दिए। आमा बाबाको खुट्टा छोएर आशीर्वाद थाप्दा सबैले लाग्यो आमा सेलरोटीले आफ्नो पहिचान बनाइसकेको छ। धन्यवाद।
1: एउटा सेलरोटीको एउटा टाइममा दाम्दाखेरिको एउटा कठिनता जुन छ, त्यसमा सेलरोटीको एउटा स्वादमा जुन प्रकारको एउटा मिठोपन छ, त्यो मिठोपन जस्तै एउटा कथाको एउटा पात्रहरूलाई समेटेर लेखिएको प्रकाश हाङकिम ज्यूको कथा
2: एकदमै मिठो। अहिले मैले यो सेलरोटी, त्यसै पनि सेलरोटी भन्दाखेरि चाहिँ अहिले यो गोर्खे हाट खोलेकोदेखि चाहिँ धेरै अहिले सेलरोटीको हामीले बासना चाहिँ मार्केटिङ पनि पाइरहेछ। फेरि हामी बिहिबारै पछि चाहिँ त्यो सेलरोटीको मकमक गन्धहरू पनि लिन होइन एउटा जातीय आफ्नो अस्तित्वको एउटा सुरक्षा अलिकति महसुस गर्छौँ होइन। त्यो एउटा भइरहँदा यो कथा पढिरहँदा म त्यहाँ पुगिरहेको थिएँ क्या, एकदम मैले एउटा पिक्चर हेरेको जस्तो मैले एकदमै यो आफ्नोपन पाएँ। मतलब एउटा आफ्नो अस्तित्वको लागि चाहिँ काठमाडको कथाहरू मात्रै नभएर, रगत बगाएको कथाहरू मात्रै नभएर, हाम्रो यो सेलरोटीले पनि हाम्रो अस्तित्वको कति ठुलो चिनारी बोकेको भूमिका खेलिरहेको है। यो एकदमै हाम्रो आदरणीय दाजुलाई एकदमै म बधाई दिन चाहन्छु। यस्तै कथाहरूमा रिसर्च अघि नै तपाईँले भन्नुभयो रिसर्च भइरहेको कुराहरू, यस्तो कथाहरू रिसर्च नभएर कस्तो कथा चाहिँ रिसर्च हुन्छ होइन। यो एकदमै
1: बधाई र फेरि यस्तै कथाहरूको पनि हामी एकदमै
2: आशा पनि साच्छौँ। र अब भने चाहिँ राङबाङ भेलीको उर्वर भूमिमा जन्मेको, खेलेको, हुर्केको हाम्रा सशक्त पत्रकार, कवि, कथाकार, गीतकार सबै एकदम विधाहरू सबै हाम्रो

0: समग्रमा एउटा नाम लिनै पर्ने मैतरस राणाज्यू, उहाँको कविता कथाहरू भन्दा पनि मलाई चाहिँ गीत चाहिँ साह्रै मनपर्छ। कथाहरू पनि त्यत्तिकै जुझारु हुन्छ होइन। उहाँको आज हामी तपाईँहरूलाई उहाँको सिर्जना यहाँ सुनाउन उपस्थित छौँ र रसवादन गर्नुहोस् हाम्रो मैतरस दाजुको।
1: फेरि पनि म उभिएको छु श्रोताहरू
0: र उहाँको मैले अलिकति त्यो जुझारु भनेले उहाँले मैले त्यसै उहाँको यो उयो गरेको होइन, उहाँको कृतिहरू मान्छेको अर्को प्रदेश कविता संग्रह, अन्यल वर्तमान कविता संग्रह, नवयुवक कृति साहित्य कविता संग्रह, मुटुले सारङ्गी रेड्दै गीत संग्रह मैले अघि भनिहालेँ, उहाँको त्यो मुटुले सारङ्गी रेड्दै यो उहाँको जुन चाहिँ यो शीर्षक छ यो नै सशक्त छ हामीलाई मनले छुने मनका हजार रङहरू। र मैले सबै उहाँको विधाहरू भने नि यो मनको हजारौँ रङहरूले यहाँनिर भूमिका खेल्छ र यहाँको अब कविता यहाँले रसवादन गर्नुहोस् र तपाईँलाई आफ्नो
1: हस्। धन्यवाद सुमित्राजीलाई एकदमै आभार व्यक्त गर्दै। प्रकाशजी अब म एउटा आफ्नो कविता प्रस्तुत गर्न लागिरहेको छु है। र यो कविता चाहिँ हालसालै जुन प्रकारको घरेलु ग्यासको एउटा हाहाकार मचिएको थियो त्यो समयमा मैले सृजना गरेको र यो कविताको शीर्षक चाहिँ तर ओसानी भनेर राखेको छु। र कविता यस्तो छ प्रकाशजी सुमित्राजी, धुवामा पकाएर खानुको मजा अर्कै लाग्थ्यो सानी, धुवामा पकाएर खानुको मजा अर्कै लाग्थ्यो सानी, आधुनिकरणले थिचेर चिसो बनेको चुल्ला लिपोत गरिँदै।
2: अब समय भएको छ मुख्य समाचारको।
3: यो आकाशवाणी हो, समाचार सीमा छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुनेछ। विकसित भारत 2047 लागि टीम इण्डियाको प्रधानमन्त्रीको दृष्टिकोणको अनुरूप यस वर्षको बैठकको विषय विकसित भारत 2047 लागि समावेशी मानव विकास हो। बैठकमा विभिन्न राज्यका मुख्यमन्त्रीहरू र केन्द्रशासित प्रदेशका उपराज्यपालहरू सहभागी हुनेछन्। उनीहरूबीच समावेशी मानव विकास ढाँचाबारे छलफल हुनेछ जुन चार प्रमुख स्तम्भमा आधारित छ। यसमा आधारभूत मानव पुँजी र भविष्यको कौशल विकास, उत्पादनशील रोजगारी, उद्यमशीलता र विकेन्द्रित विकास, स्वास्थ्य पोषण र कल्याण र सबैका लागि समानता र सम्मानको प्रत्याभूति समावेश छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका नेताहरूले पठाएको बधाई सन्देशका लागि हार्दिक आभार व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, जर्मन चान्सलर फेडरिक मर्ज, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेताह्यूको सन्देशको जवाब दिँदै आभार व्यक्त गर्नुभएको छ। भारतीय रेलवेले रेलवे स्टेशनहरूमा राष्ट्रव्यापी अग्नि सुरक्षा अडिट सुरु गरेर यात्रीहरूको सुरक्षा बढाउने दिशामा महत्वपूर्ण पाइला चालेको छ। यस पहलको उद्देश्य विद्यमान अग्नि सुरक्षा प्रणालीहरूको आंकलन गर्नु र सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्नु हो ताकि यात्री सुरक्षा बढाउन र रेलवे सम्पत्तिको रक्षा गर्न सकियोस्। रेल मन्त्रालयले स्टेशन भवन, विद्युतीय उपकरण, एयर कन्डिसन र भेन्टिलेसन प्रणाली, आपतकालीन निकासद्वार र अग्नि नियन्त्रण उपकरणहरू सहित सबै महत्वपूर्ण सुरक्षा पूर्वाधारहरू यस अडिटमा समेटिनेछ। सांस्कृतिक मन्त्रालयले वर्ष 2024-25 लागि संगीत नाटक अकादमी, फेलोशिप अकादमी, रत्न संगीत नाटक अकादमी पुरस्कार, उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारको घोषणा गरेको छ। संगीत नाटक अकादमीको महापरिषदले संगीत नृत्य, रंगमञ्च, लोक जनजातीय कला र कठपुतली लगायत विभिन्न क्षेत्रका 108 कलाकारहरूलाई अकादमी पुरस्कारका लागि चयन गरेको छ। जम्मू काश्मीरका मुख्यमन्त्री अमर अब्दुल्लाले हिजो नयाँ दिल्लीमा रेल मन्त्री अश्विनी वैष्णवसँग भेट गर्नुभयो र केन्द्र शासित प्रदेशमा रेल सेवाहरूको विस्तार बारे छलफल गर्नुभयो। उहाँले जम्मू श्रीनगर वन्दे भारत एक्सप्रेसको प्रशंसा गर्दै दक्षिण काश्मीरका जनताको सुविधाको लागि अनन्तनागमा रोक्न अनुरोध गर्नुभयो। श्री अब्दुल्लाले भन्नुभयो श्रीनगर एयरपोर्ट मर्मत कार्यका कारण अक्टोबर 1-15 बन्द रहनेछ। पश्चिम एसियामा तनाव

0: बढ्दै गएकोमा अमेरिकाले हिजो इरानका कैयौं स्थानमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानको निरन्तर आक्रमण गतिविधिको जवाबमा यी आक्रमणहरू भएको बताएको छ। अमेरिकी आक्रमणको यो दोस्रो दिन हो। त्यसको केही घटना अघि इरानले बहरिन, कुवेत र जोर्डनमा रहेको अमेरिकी सैन्य ठेगानाहरूमा आक्रमण गरेको थियो। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी भागमा रहेको बन्दर अब्बास, सिरिक, मिनाप र कश्यप टापुमा पनि आक्रमण भएको खबर आएको छ। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजदेखि सुरु हुँदैछ। यो प्रतियोगिता जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुनेछ। प्रतियोगिताको फाइनल खेल जुलाई 19 हुनेछ। मौसम विज्ञान विभागले आज अरुणाचल प्रदेश, असम, मेघालय, केरला, माहे, ओडिसा, उपहिमालयी, पश्चिम बंगाल र सिक्किमका अलग अलग स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेको छ। अन्डमान र निकोबार द्वीप समूह, बिहार तटीय आन्ध्र प्रदेश, कर्नाटक, गंगेई, पश्चिम बंगाल, कोकण र गोवा, तमिलनाडु र उत्तर पूर्वी भारतका धेरै भागहरूमा आज अलग अलग स्थानहरूमा वर्षा र मेघ गर्जनको सम्भावना रहेको बताएको छ। दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पंजाब, उत्तर प्रदेश र उत्तराखण्डमा असिना पानी सहित वर्षाको सम्भावना रहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार 11:05 प्रस्तुत गर्नेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: कनाडा देश तो आप जानते ही होंगे। कनाडा की टोटल पॉपुलेशन जितनी पक्की छत बांधी है हमारे देश ने अपने गरीबों के सिर पर। 12 साल में 4 करोड़ से अधिक पीएम आवासों का निर्माण हुआ, करोड़ों परिवारों का कल्याण।
2: जब एक परिवार को अपना घर मिलता है तो उसका आत्मसम्मान बढ़ जाता है, वो अपना वर्तमान सुधारने के साथ ही बेहतर भविष्य के बारे में सोचने लगता है।
1: 12 साल विश्वास के, विकास के, जन कल्याण के। कनाडा देश तो आप जानते ही होंगे। कनाडा की टोटल
3: एफएम 103.5 मेगाहर्ज मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला बिहानको ठीक 10:05:53 भइरहेछ। विगतलाई छोडेर वर्तमानमा मेहनत गरे भविष्य आफै राम्रो हुनेछ, यही सकारात्मक विचारका साथ सुरु हुँदछ आजको मनोरञ्जनात्मक कार्यक्रम हेलो खरसाङ।

कार्यक्रम हेलो खरसाङ मार्फत अब यहाँहरू समक्ष राखिरहेछौ ट्राफिक अपडेट। दुर्घटना रोक्न र जीवन बचाउन सुरक्षित ड्राइभिङ आवश्यक छ। जब हामी सावधानीपूर्वक ड्राइभ गर्छौँ, हामी आफैले मात्र होइन तर यात्रुहरू, पैदल यात्रीहरू र अन्य चालकहरूलाई पनि जोगाउँछौँ। ट्राफिक नियमहरू पाल्न सुरक्षित ड्राइभिङको एक प्रमुख भाग हो। ड्राइभिङ गर्दा मोबाइल फोन प्रयोग गर्न जस्ता विचलितहरूबाट बच्न पनि महत्वपूर्ण छ। अलमलले गल्ती र दुर्घटना निम्त्याउन सक्छ। जिम्मेवारी ड्राइभिङको अर्थ सडक अवस्था र अन्य चालकहरूबारे सचेतना हुनु पनि हो। हामीले अन्य चालकहरूसँग पनि धैर्य र विनम्र हुनुपर्छ। यसले सडक क्रोध वा आक्रमण ड्राइभिङको कारण हुने दुर्घटनाहरू जस्ता खतरनाक अवस्थालाई रोक्न मद्दत गर्दछ। मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु अत्यन्तै खतरनाक हुन्छ र दुर्घटनाहरू धेरै हुने सम्भावना हुँदछ।

अब श्रोताहरूलाई राखिरहेछौ आजका मौसम बारे जानकारी। आज दार्जिलिङ अनि सोनादा क्षेत्रमा

र अब रोचक तथ्यबारे यहाँ समक्ष कुराकानी गर्न गइरहेछौँ। भीर मौरी र संसारकै दुर्लभ, जसलाई पागल मह अथवा म्याड हनी पनि भनिन्छ, हिमाली भेगहरूमा विशेष गरी गुरुङ र राई समुदायमा शताब्दीदेखि भीरबाट मह काट्ने एउटा एकदमै खतरनाक र साहसिक परम्परा छ, जसलाई हनी हन्टिङ पनि भनिन्छ। तर यो मह साधारण मह जस्तो हुँदैन। यो मह एपिस लेबोरियोसिया नामक मौरीले बनाउँछन्, जुन संसारकै सबैभन्दा ठूलो प्रजातिको भीर मौरी हो। यिनीहरूले पहाडका अग्ला अग्ला भीरहरूमा धार बनाउँछन्। वसन्त ऋतुमा यी मौरीहरूले गुराँसको फूलबाट रस संकलन गर्छन्। गुराँसको केही प्रजातिको फूलमा ग्रानोटोक्सिन नामक एक प्रकारको प्राकृतिक रसायन हुन्छ। यही कारणले गर्दा यो मह अलिकति मात्रा खाँदा पनि मानिसलाई बेग्रै प्रकारको नसा लाग्छ, मतिभ्रम हुन सक्छ। त्यसैले यसलाई विश्वभर म्याड हनी भनिन्छ। यो मह औषधीय गुणले भरिपूर्ण मानिन्छ। यसले रक्तचाप नियन्त्रण गर्न र विभिन्न रोग निको पार्न मद्दत गर्छ भन्ने विश्वास छ। अन्तर्राष्ट्रिय बजारमा यो महको मूल्य प्रति किलो हजारौँ डलरसम्म पर्न सक्छ।

फिफा विश्वकप 2026 भारतीय मानक समय अनुसार सन् 2026 जुन 12 तारिक अर्थात् मध्यरात 12:30 बजे मेक्सिको र दक्षिण अफ्रिका बीचको उद्घाटन खेलहरू हुनेछ। खेल सुरु हुन अघि भव्य सांस्कृतिक प्रस्तुतिका साथ ओपनिङ सेरेमनी हुनेछ, जहाँ अन्तर्राष्ट्रिय स्टार पप गायिका साकिरा, बर्न बॉय र जे बाल्विन जस्ता कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

नमस्कार, शुभ प्रभात आदरणीय श्रोता। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय अहिले बिहानको ठिक 10:32 भइरहेछ र आज हजुरहरूको साथमा छौं प्रसारण सहयोगी कल्पनाको साथमा उद्घोषिका म सरु। प्रथमत सम्पूर्ण श्रोता मित्रहरूमा न्यानो अभिवादन, स्वागत। अबको अघिल्लो कार्यक्रम हाम्रो सरकार, जहाँ श्रोताहरूलाई फिफा विश्वकप खेल 2026 बारे जानकारी दिनेछौ रोचक हिन्दी चलचित्रका गीतहरूको साथमा। त कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा स्वीकार्नुहोस् यो साङ्गीतिक कोसेली चलचित्र बागी 4 बाट।

खेलकुद शारीरिक र मानसिक स्वास्थ्य बनाइ राख्न, अनुशासन विकास गर्न र एकताको भावनालाई विकास गर्ने एक उत्कृष्ट माध्यम हो, जसले हाम्रो व्यक्तित्वलाई आकार दिने मात्र होइन, तनाव कम गर्न र ऊर्जावान जीवनशैलीलाई बढावा दिनुमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। यसै सन्दर्भमा आज श्रोताहरूलाई जानकारी दिनेछौ फिफा विश्वकप 2026 बारे कार्यक्रम हाम्रो सरकारमा। वर्षौंको तयारी र प्रतीक्षापछि 2026 फिफा विश्वकप आज 11 जुन 2026 आरम्भ भइरहेछ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकप हो।

श्रोताहरूले भर्खरै सुन्नुभयो जुबिन युट्याल अनि श्रेया घोषालको युगल आवाजमा यो प्रस्तुति चलचित्र धडक टूबाट। त आउनुहोस् अब कार्यक्रम हाम्रो सरोकारमा फिफा विश्वकपको जानकारीलाई अघि बढौँ। अमेरिकाले विश्वकप

विश्वकप आयोजना गरेको यो दोस्रो पटक हो। पहिलो सन् 1994 आयोजना गरेको थियो। मेक्सिकोले यसअघि दुई पटक आयोजना गरिसकेको छ भने क्यानाडाले 2015 महिला विश्वकपको स्वागत गरेको थियो, तर पुरुष वर्गको प्रतियोगिता भने आयोजना गरेका थिएन। तर यसपालि हुने फिफा विश्वकप खेल संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोका 16 मैदानहरूमा आयोजना गरिएका छन्।

श्रोताहरूले भर्खरै सुन्नुभयो दलजीत दोसाँझ सचित टन्डन अनि परम्परा टन्डनको समूह स्वरमा यो प्रस्तुति चलचित्र बर्डर टूबाट, जहाँ शब्द रचना रहेको थियो कौशर मुनिरको अनि सङ्गीत सचित परम्पराको। त श्रोता, फिफा विश्वकप आजदेखि सुरु भइरहेको छ र सम्पूर्ण श्रोताहरूमा हर्ष उल्लास अनि खुसी भइरहेका छन् होला। त आउनुहोस् फिफा विश्वकपलाई विश्वकपबारे जानकारीलाई अघि बढाउँदै सुनौ। फिफा विश्वकप विश्वमा नै सबैभन्दा धेरै हेरिने खेलकुद कार्यक्रम हो, जसले महादेशभरिका प्रशंसकहरूलाई आकर्षित गर्छ र राष्ट्रिय टोलीहरूलाई फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रतिस्पर्धा गर्ने दुर्लभ अवसर प्रदान गर्दछ। दर्शकहरूका लागि 2026 फिफा विश्वकपमा नयाँ ढाँचा, धेरै सहभागी राष्ट्रहरू र उत्तर अमेरिकाभरि खेलहरूको फराकिलो सूची समावेश हुनेछन्। त अघिल्लो जानकारी फेरि पनि राख्नेछौँ, त्यसअघि सुन्नुहोस् यो अघिल्लो साङ्गीतिक कोसेली चलचित्र बर्डर टूबाट नै।

विशाल मिश्र अनि रूप कुमार राठौरको युगल आवाजमा श्रोताहरूले सुन्नुभयो यो साङ्गीतिक कोसेली चलचित्र बर्डर टूबाट नै। फिफा विश्वकप आधिकारिक रूपमा आज 11 जुनदेखि मेक्सिको सिटीमा सुरु हुनेछ र प्रथम खेल मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। फिफा विश्वकपका चरण अनुसार निर्धारण गरिएका मितिहरू यस प्रकार रहेका छन्। जुन 11 जुन 27, 32 राउन्ड जुन 28 जुलाई 3, 16 चरण जुलाई 4 7, क्वार्टर फाइनल जुलाई 9 11, सेमी फाइनल जुलाई 14 15, तेस्रो स्थानको खेल जुलाई 18 र विश्वकप फाइनल जुलाई 19। एनएफएलको न्युयोर्क जाइन्ट्स र न्युयोर्क जेट्सको घरेलु मैदान मेटलाइफ स्टेडियममा हुनेछ। फाइनलमा पहिलो विश्वकप हाफ टाइम सो समावेश हुनेछ, जुन पहिले नै सुपर बाउल परम्परासँग तुलना भइरहेका छन्। त आउनुहोस् श्रोता, हामी सबै देशका प्रतिभागी दलहरूलाई हार्दिक शुभकामना व्यक्त गरौँ। यस खेलले विश्वमा शान्ति र सद्भाव कायम गरोस् भन्ने कामना गरौँ। कार्यक्रम हाम्रो सरोकारको यो अन्तिम प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र बर्डर टूबाट नै यो साङ्गीतिक कोसेली सुपिन्दर सिंहको स्वरमा।

यो छोटो विश्रामपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम स्वर माधुरीमा। कार्यक्रमलाई अघि बढाउँदै प्रथम राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली हिरेन्द्र नालको स्वरमा, स्वीकार्नुहोस्।

श्रोताहरूले कार्यक्रम स्वर माधुरीको अन्तिम प्रस्तुति सुन्नुभयो लावण्य गजमेरको स्वरमा। कार्यक्रम स्वर माधुरीको प्रस्तुतिपछि अब प्रस्तुत छ बङ्गला सङ्गीतको कार्यक्रम।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा। समय अहिले दिउँसोको ठिक 12:05 भइरहेछ श्रोता, र यो समय हो हजुरहरूको प्रिय कार्यक्रम तपाईँको अनुरोधको। श्रोताहरूकै रोजाइमा रहेका गीतहरूलाई पस्कने गर्छौ कार्यक्रम तपाईँको अनुरोधमा। त आज हजुरहरूको साथमा छु उद्घोषिका म सरु, र हजुरहरूलाई न्यानो अभिवादन तथा स्वागत टक्राउँदछु। त आउनुहोस् श्रोता, कार्यक्रमलाई आरम्भ गरी सुनौ यो अघिल्लो साङ्गीतिक कोसेली। चलचित्र नायकबाट उदित नारायण अनि कविता सुब्रमण्यमको युगल आवाजमा, र यस गीतमा शब्द रचना रहेको छ आनन्द बक्सीको अनि सङ्गीत एआर रेहमानको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता साथीहरू हुनुहुन्छ। सेक्टर 67 मोहाली चण्डीगढबाट टिडी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, बिट बजाज साहिल, कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, सिम्पी रानी शाह, मोहम्मद शरीफ आर्जु, रामकुमार शाह, अमित अनि राजा, दुर्गास्थान कन्हरियाबाट गणेश राई, अमरनाथ राई, जगन्नाथ राई, अभिराज, जुवराज अनि राखी कुमारी, मेसोल सीतामढ़ी बिहारबाट अक्रम हुसैन प्रिन्स, वसिम अक्रम, आरिज वसिम, समीम अक्रम, ममता रानी शर्मा, बच्चु शेख, बेगम इसरत अक्रम, रुविना वसिम, नदीम अक्रम, अमन अक्रम, पुनम कुमारी शर्मा, चिना शेख, क्वात बिहारबाट शेख जफर हसन, नर्गिस जफर, नूरमहल मेहसलबाट हुमैरनाज, सुमेरनाज, अभिहनाज, अरहान बाबु, हम्जा बाबु अनि मोजम्मिल बाबु, यहाँहरूको रजयमा राख्न लागिरहेकी छु यो प्रथम साङ्गीतिक कोसेली, स्वीकार्नुहोस्।

अपर सिरुबारी गिद्ध पहाड़बाट सुषमा सिंह, एसएम दनाल, करूणा सिंह, स्वयं दनाल अनि साथीहरू, न्यू चम्टा गिर्जालाइनबाट तोर्कुआत्रुष एक्का, जुलियन एक्का, चार्ल्स एक्का अनि डेमियन एक्का, राजा बजार बिहियाबाट सुरेश केसरी, पूनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट उमानन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, अररिया रोजाखर बजारबाट मोहम्मद शरीफ आर्जु, मोहम्मद मोहसिन आर्जु, बाबु नवाब आर्जु, बाबु सवाब आर्जु, मोहम्मद सफराज खान, अफजल पानवाला, बंगाल रोड जोकीबाट सौम्य नाजमिन, रुकैया अफ्रिन, रिहाना प्रवीण, फर्जना खानम, सहना सबनम, नुसरत जानम, माधवघाट अमृतेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश ठाकुर, तारानी ठाकुर, सुरज ठाकुर, सुजला ठाकुर, ज्योति ठाकुर, रियान्स ठाकुर, गढिया मौजी अस्तुबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी, सुनिता देवी अनि भिलाई छत्तीसगढबाट मुकेश शर्मा, सरिता शर्मा, गौरव शर्मा, गरिमा शर्मा, यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अघिल्लो प्रस्तुति चलचित्र आप मुझे अच्छे लगे लग्ने लगेबाट अल्का याग्निक अनि अभिजितको युगलावासमा, जसमा शब्द रचना समीरको रहेको छ भने संगीत राजेश रोशनको।

श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा उद्घोषिका म सरुको साथमा र अघिल्लो फरमाइस गीत रहेको छ चलचित्र हाउसफुल टूबाट ममता शर्मा अनि सुखविन्दर सिंहको युगल आवाजमा र यस गीतलाई फरमाइस गर्नुहुने श्रोता मित्रहरू हुनुहुन्छ रिग्नी छत्तिसगढबाट दिनेश वर्मा करुणा वर्मा लुधियाना पञ्जाबबाट अमरजित सोनम कौर परमजित आदिबा कौर बिहारी कलोनी महासमुन्दबाट वलिउल्ला फकीर डब्लुउल्ला फकीर परविन आसमा फकीर बुलन्दसरबाट बद्रुवली अन्सारी फर्जुवली अन्सारी फजीवली अन्सारी जितुका किशनपुरबाट आलम दिलकर शवना नाच रिजवान राही इमरान राजा आलम शेख शवना आलम चाँदनी नाच सिराजपुर गणेशपुरबाट हिना कैशर मोहम्मद वकिल राही फिरोज आलम नाच प्रवीण कुलीपाड़ा कटिहार बिहारबाट राजेश भारती विवाह रानी प्रिया भारती आदित्य भारती प्रेरणा भारती प्रगति भारती प्रिंस राज आशिष राज गोलाबजार वक्सरबाट श्रद्धानन्द आर्य अभयनन्द आर्य परमानन्द आर्य पंकज प्रमोद रोहित एवं मोहित यहाँहरूको अनुरोधमा राख्न लागिरहेकी छु यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र पीकेबाट श्रेया घोषालको स्वरमा र यस गीतलाई अनुरोध गर्नुहुने साथीहरू हुनुहुन्छ गान्धी चौक रोपड़ पन्जाबबाट हरदेव मिका, बलविन्दर विरक, जैतेक विरक, मिका विरक, रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही, सवन प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण, खुशबू कोटवा, नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा नेवादा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई अनि नवनीत राई, कुर्सिला तीनघरियाबाट ललन कुमार सिंह, श्रीमती प्रभादेवी कुमार केतु, मनिष कुमार मोनु, गौतम कुमार, स्नेहलता कुमारी, मीरा कुमारी, कुमारी मधु, अशोक प्रसाद मण्डल, दिलावर हुसेन दिलकश अनि एलके सिंह, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो प्रस्तुति।

0: This is Akashvani Kashyang, 103.5 MHz, and it's time for news in Nepali.
1: Yo Akashvani ho, aba Ajit Biswabata sunnuhos samachar. प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुँदैछ। सम्मेलनमा उद्यमशीलता र कौशल विकास प्रवर्धन गर्ने र दिगो रोजगारीका अवसरहरू सिर्जना गर्ने विषयमा छलफल हुनेछ। छलफलहरू शासन, डिजिटल सार्वजनिक वास्तुकला र साझेदारी सहित प्रमुख मुद्दाहरूको उपयुक्त कार्यान्वयनको रूपरेखा तयार गर्नमा केन्द्रित हुनेछन्। यस वर्षको बैठकको विषय 2047 द्वारा विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्य

र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, राज्यपालहरू र उपराज्यपालहरू सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। सोसियल मिडियामा पोस्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, किसानहरू देशको खाद्य सुरक्षा, पोषण र समृद्धिको मेरुदण्ड हुन्। यस्तै पीएम किसान सम्मान निधि र फसल बिमा योजना जस्ता पहलहरूले किसानहरूको आयको रक्षा मात्र गर्दैन तर किसानहरूलाई पनि सशक्त बनाइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्ती राजाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भर्ती राजा एक सिनेमाई महान हस्ती थिए जसका कामहरूले तमिल सिनेमालाई नयाँ आकार दिएको छ। प्रधानमन्त्रीले भन्नुभयो, ग्रामीण जीवनको उहाँको चित्रण विशेष रूपमा प्रशंसनीय छ। उहाँले आफ्नो परिवार र प्रशंसकहरूप्रति समवेदना पनि व्यक्त गर्नुभयो। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी एवं अमर शहीद रामप्रसाद बिस्मिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडियामा एक पोस्ट गर्दै श्री शाहले रामप्रसाद बिस्मिलले काकोरी रेल घटनाबाट ब्रिटिस राजको जग हल्लाएको बताउनुभयो। अङ्ग्रेजहरूले गरेको अत्याचारले पनि उनीहरूको स्वतन्त्रताप्रतिको सङ्कल्पलाई हल्ल्याउन सकेन। उहाँले भन्नुभयो, यी क्रान्तिकारीले युवाहरूलाई सङ्गठित गरे र उनीहरूलाई भारत माताको स्वतन्त्रताको लागि प्रेरित गरिरहे। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। अब यी सम्बन्धलाई थप गतिशील र राम्रो बनाउनु दुवै देशका लागि चुनौती रहेको बताउनुभयो। बुल्गेरियाका समकक्षी वेलिभिस्ला पेट्रोभा चामोभासँग भेटवार्ता गरेपछि यस्तो बताउनु भएको हो। भेटवार्ताका तीन आयाम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, पहिलो भारत र बुल्गेरिया बीच द्विपक्षीय सहयोग, दोस्रो भारत र युरोपीय संघ बीचको साझेदारी र तेस्रो विश्वव्यापी स्थिरता र प्रगति का लागि कसरी बलियो देशले मिलेर काम गर्न सक्छन् भन्ने विषयमा छलफल सामेल छन्। तृणमूल काङ्ग्रेसका सांसद प्रकाश चिक बराइकले राज्यसभा सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा राज्यसभाका अध्यक्ष सिपी राधाकृष्णनलाई पठाउनु भएको छ। यसअघि तृणमूल काङ्ग्रेसका नेता तथा राज्यसभा सदस्य सुसेन्दु शेखर रोय र सुस्मिता देवले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। सरकारले इथानोल मिश्रित पेट्रोलका केही प्रकारहरूमा अन्त शुल्क छुट दिएको छ। वित्त मन्त्रालयले एक अधिसूचना मार्फत 22, 25, 27 र 30% इथानोल मिश्रित पेट्रोललाई केन्द्रीय उत्पाद शुल्कबाट पूर्ण छुट दिने घोषणा गरेको छ। मन्त्रालयले अब यी चार इन्धन वर्गमा अन्त शुल्क शून्य हुने जनाएको छ। यसको उद्देश्य भारतको इथानोल मिश्रण कार्यक्रमलाई सुदृढ पार्नु हो, जसको उद्देश्य आयातित कच्चा तेलमा निर्भरता घटाउनु हो, कार्बन उत्सर्जन घटाउनु र घरेलु रूपमा उत्पादित इथानोलको माग बढाउनु रहेको छ। सरकारले 29 केन्द्रीय श्रम कानुनहरूलाई तर्कसङ्गत र सरल बनाउँदै चार व्यापक श्रम संहिताहरूमा एकीकृत गरेको छ, जसको उद्देश्य अनुपालनलाई सरल बनाउनु, श्रमिकहरूको सुरक्षा र सामाजिक सुरक्षालाई मजबुत बनाउनु तथा व्यापारमा सुगमतालाई प्रोत्साहन दिनु रहेको छ। श्रम तथा रोजगार राज्य मन्त्री शोभा करन्दाजले हिजो स्विजरल्यान्डको जिनेवामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्ण सत्रलाई सम्बोधित गर्नुहुँदै यसको जानकारी गराउनु भएको हो। श्रीमती करन्दाजले तेजीसित बदलिरहेको वैश्विक परिवर्तनहरू बीच सामाजिक न्याय र सम्मानजनक कार्यलाई प्रोत्साहन दिने सम्मेलनको सराहना गर्नुभयो। अन्तर्राष्ट्रिय श्रम सम्मेलन अवधि श्रीमती करन्दाजले रवान्डाका लोकसेवा तथा श्रम मन्त्री क्रिस्टिन नुकुलिया इन्का, श्रीलङ्काका श्रम मन्त्री अनिल जयन्त फर्नान्डो र अन्तर्राष्ट्रिय श्रमका महानिर्देशक गिल्बर्ट एफ होङ्बोसित पनि द्विपक्षीय बैठक गर्नुभयो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। उद्घाटन खेलमा आज ग्रुप एमा आयोजक टिम मेक्सिकोको सामना दक्षिण अफ्रिकासित हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 बजेदेखि सुरु हुनेछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

Oh, you know, my name is my name, and you didn't do it.

Ну,

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। र अहिले समय भएको छ दिउँसोको 2:30 र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोकतथा आधुनिक गीतहरू। कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् यो आधुनिक गीत रामकृष्ण ढकालको स्वरमा, जहाँ शब्द रचना रहेको छ दिपु उप्रेतीको।

आधुनिक गीतको प्रस्तुतिपछि अब स्वीकार्नुहोस् लोकगीत सुचिता खातीको स्वरमा, जहाँ शब्द संकलन कालुसिंह रणपहेलीको अनि संगीत महेश्वर लामाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रमबाट भर्चुअल्ली माध्यमबाट राजस्थानको रामगढमा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन गर्नुभयो र विश्वकपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्दै श्री मोदीले भन्नुभयो, भारत विकसित

0: भारतको लक्ष्यतर्फ अघि बढिरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्दछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग, संवाद र विचारहरूको आदान प्रदान गर्नुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो, ताकि सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच विचारहरूको उचित आदान प्रदान होस् र विकसित भारतको लक्ष्यको लागि सामूहिक प्रयास होस्। श्री मोदीले गुणस्तरीय शिक्षा, सिप विकास र युवाहरूलाई रोजगार उपलब्ध गराउनुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, यो सशक्त युवाहरू हुन् जो विकसित भारतको यात्रामा प्रेरक शक्ति हुनेछन्। उहाँले भन्नुभयो, भारतले वृद्धि र निर्यातका लागि नयाँ अवसरहरू सिर्जना गर्न धेरै देशहरूसँग स्वतन्त्र व्यापार सम्झौताहरू गरेको छ। यी सम्झौताहरूले साना तथा मझौला उद्यमहरूका लागि पनि महत्त्वपूर्ण अवसर प्रदान गर्ने उहाँको भनाइ छ। सम्मेलनमा उद्यमशीलता र सिप विकासलाई प्रवर्धन गर्न र देशभरि दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यस वर्षको बैठकको विषय 2047 विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, राज्यपालहरू र उपराज्यपालहरू सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। सोसियल मिडिया पोस्टमा श्री प्रधानमन्त्रीले भन्नुभयो, किसानहरू देशको खाद्य सुरक्षा, पोषण र समृद्धिको मेरुदण्ड हुन्। यस्तै पीएम किसान सम्मान निधि र फसल बिमा योजना जस्ता पहलहरूले किसानहरूको आयको रक्षा मात्र गर्दैन तर कृषिलाई पनि सशक्त बनाइरहेको छ। प्रधानमन्त्रीले किसान क्रेडिट कार्डको महत्त्वमाथि जोड दिँदै किसानहरू पशुपालक र मछुवाराहरूलाई खेती र अन्य आवश्यकताहरूको लागि अत्यन्त कम ब्याजदरमा सजिलो ऋण प्रदान गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, बालीको उचित मूल्य सुनिश्चित गर्न सरकारको बिउदेखि बजारसम्म पहल अत्याधिक प्रभावकारी साबित भइरहेको छ। ड्रोन, माटो स्वास्थ्य कार्ड र प्राकृतिक मलसँग सम्बन्धित पहलहरूले पनि किसानहरूलाई बालीको उत्पादकत्व बढाउन मद्दत गरिरहेको प्रधानमन्त्रीले जोड दिनुभयो। यस्तै सरकारले देशका कृषकहरूलाई कृषिसँग सम्बन्धित आधुनिक सुविधा उपलब्ध गराउनेमा निरन्तर जोड दिँदै आएको पनि बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भर्ती राजाको निधनप्रति दुःख व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, भर्ती राजा एक सिनेमाई महान हस्ती थिए जसका कामहरूले तमिल सिनेमालाई नयाँ आकार दिए। प्रधानमन्त्रीले भन्नुभयो, ग्रामीण जीवनको उहाँको चित्रण विशेष रूपमा प्रशंसनीय छ। उहाँले आफ्नो परिवार र प्रशंसकहरूप्रति समवेदना पनि व्यक्त गर्नुभयो। लोकसभा अध्यक्ष ओम बिरलाले पनि आज फिल्म निर्माता भर्ती राजाको निधनमा शोक व्यक्त गर्नुभयो। एक सोसियल मिडियामा पोस्ट गर्नुहुँदै श्री बिरला भन्नुभयो, भारतीय राजाको कथा भन्ने दूरदर्शी शैली र ग्रामीण जीवनको प्रामाणिक चित्रणको माध्यमबाट उनले तमिल सिनेमालाई एक अलग पहिचान दिए र धेरै कालजयी चलचित्रहरूको साथ भारतीय सिनेमालाई समृद्ध बनाए। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज एक लेखक र कन्सल्टेन्सी फर्म काउन्सिलेज इन्डियाका संस्थापक र प्रबन्ध साझेदारको एक लेख साझा गर्नुभयो। यस लेखले प्रधानमन्त्री मोदीको कार्यकाललाई प्रतिबिम्बित गर्दै उहाँले हिँडेका बाटो थोरै मानिसहरूले पछ्याउने उल्लेख गरेको छ। यस लेखमा मोदी सबैभन्दा प्रभावकारी प्रधानमन्त्री भएको र भारतलाई आवश्यक भएको सक्षमकर्ता पनि भएको उल्लेख गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। बुल्गेरियाका समकक्षी वेलिभेस्लाभ पेट्रोभा चामोभासँग भेटवार्ता गर्नुभएको छ। भेटवार्ताका तीन आयाम रहेको जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, पहिलो भारत र बुल्गेरिया बीच द्विपक्षीय सहयोग, दोस्रो भारत र युरोपीय संघ बीचको साझेदारी र तेस्रो विश्वव्यापी स्थिरता र प्रगतिका लागि कसरी बलियो देशले मिलेर काम गर्न सक्छन् भन्ने विषयमा छलफल सामेल छन्। डाक्टर जयशंकरले आर्थिक सुरक्षा, हालका अवरोधहरूको अनुभव र आतंकवादको बढ्दो खतराको बारेमा भारतको स्पष्ट स्थिति रहेको कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, भारत विश्वास गर्दछ यो युद्धको युग होइन र सङ्घर्षको एकमात्र समाधान वार्ता र कूटनीतिमा छ। डाक्टर जयशंकरले आर्थिक जोखिमको सन्दर्भमा समाधान लचिलो आपूर्ति श्रृङ्खला र अधिक विविधीकरणमा निहित रहेको बताउँदै समुद्री व्यापारलाई अवरोध गर्न र खतरामा पार्न नहुने बताउनुभयो।
1: भारत का मानना है कि ये दौर युद्ध का नहीं है और संघर्षों का एकमात्र समाधान बातचीत तथा कूटनीति है। जब बात आर्थिक जोखिमों की आती है तो इससे निपटने का तरीका मजबूत आपूर्ति श्रृंखला और अधिक विविधता है और ये सुनिश्चित करना आवश्यक है कि समुद्री व्यापार में कोई रुकावट न आए। साथ ही आतंकवाद के मामले में दुनिया को शून्य सहिष्णुता की नीति पर स्पष्ट रुख अपनाना होगा।
0: रेल सूचना तथा प्रसारण मन्त्री

0: अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रममा राजस्थानको रामगढमा 20 किलोवाटको एफएम ट्रान्समिटरको उद्घाटन भर्चुअल्ली माध्यमबाट गर्नुभयो। यस कार्यक्रममा जयपुरकी सांसद मञ्जु शर्मा, प्रसार भारतीका अध्यक्ष प्रसून जोशी र आकाशवाणीका महानिर्देशक राजीव कुमार जैन सहित अन्य वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो। यस अवसरमा श्री वैष्णवले सामरिक अवसंरचनामा ध्यान केन्द्रित गर्नुहुँदै सीमावर्ती क्षेत्रहरूमा सञ्चार व्यवस्थालाई मजबुत गर्नको लागि सरकारको प्रतिबद्धतामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, राजस्थानमा सीमावर्ती क्षेत्रहरूमा सञ्चार र प्रसारण नेटवर्कलाई मजबुत गर्नको लागि यो पहल सुरु गरिएको छ। श्री वैष्णवले भन्नुभयो, यो योजनाले कश्मीरदेखि लिएर पूरा देशको सीमावर्ती क्षेत्रमा व्यापक कभरेज प्रदान गरेको छ।
1: आज जैसलमेरमा 20 किलोवाटका एक नयाँ एफएम ट्रान्समिटरका आरम्भ हुआ है। बहुत महत्वपूर्ण इसलिए है कि केवल जैसलमेर नहीं बल्कि आसपास के सभी क्षेत्रों को वो कवर करेगा। करीब 80 किलोमीटर का रेडियस कवर करेगा और जैसलमेर जिले के करीब 20,000 स्क्वायर किलोमीटर का क्षेत्रफल इससे कवर होगा।
0: नागरिक उड्डयन मन्त्री राममोहन नायडूले आज गुजरातको वडोदराबाट पहिलो मेड इन इन्डिया एयरबस C-295 को पहिलो परीक्षण उडानप्रति खुसी व्यक्त गर्नुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री नायडूले भन्नुभयो, यो केवल आकाशमा उड्ने विमान मात्र होइन तर यसले एयरस्पेस निर्माणमा देशको बढ्दो क्षमतालाई पनि प्रतिबिम्बित गर्दछ। उहाँले एयरबस, टाटा एडभान्स सिस्टम्स, भारतीय वायुसेना र सम्पूर्ण इन्जिनियर, प्राविधिक र कर्मचारीलाई बधाई दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले महान क्रान्तिकारी एवं अमर शहीद रामप्रसाद बिस्मिलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडियामा एक पोस्ट गर्दै श्री शाहले रामप्रसाद बिस्मिलले काकोरी रेल घटनाबाट ब्रिटिस राजको जग हल्लाएको बताउनुभयो। अङ्ग्रेजहरूले गरेको अत्याचारले पनि उनीहरूको स्वतन्त्रताप्रतिको सङ्कल्पलाई हल्लाउन सकेन। उहाँले भन्नुभयो, यी क्रान्तिकारीहरूले युवाहरूलाई सङ्गठित गरे र उनीहरूलाई भारत माताको स्वतन्त्रताको लागि प्रेरित गरे। गृहमन्त्रीले उनका कृति पढेर अझै पनि मनमा देशभक्तिको भावना जागृत हुने गरेको उहाँले बताउनुभयो। रामप्रसाद बिस्मिलको बलिदानको गाथाले युवाहरूलाई राष्ट्रको सर्वोच्चताको लागि सधैँ प्रेरणा दिइरहने पनि बताउनुभयो। ओमानको खाडीमा पलाउको ध्वजबाग वाणिज्यिक पोत एमटी सेटेबेल्लोमा अमेरिकी सेनाले गरेको आक्रमणमा 3 भारतीय नौसैनिकको मृत्यु भएको पुष्टि भएको छ। पतन, पोत, परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनवालले सोसियल मिडिया पोस्ट मार्फत 3 जनाको शव फेला परेको बताउनुभयो। उहाँले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नुभयो, सरकार यस कठिन समयमा शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक उभिएको छ। यसका साथमा उहाँले मृतकका आफन्तहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिनुभयो। उहाँले उद्धार गरिएका चालक दलका सदस्यहरूलाई तत्काल भारत फिर्ता ल्याउन र मृतकको शव अन्त्येष्टिका लागि यथाशीघ्र भारत पठाउन निर्देश दिएको बताउनुभयो। सरकारले स्पष्ट गरेको छ, पाकिस्तान सीमा नजिक भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको दावी गर्ने भिडियो पूर्ण रूपमा भ्रामक रहेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाइले भनेको छ, यो दावी फर्जी हो र भिडियोलाई पाकिस्तानी दुष्प्रचार आइडीहरूद्वारा प्रसारित गरिरहेको छ। पिआइबीले सीमा पारबाट चलाइरहेको दुष्प्रचार अभियानहरूसित सावधान रहन नागरिकहरूसहित आग्रह गरेको छ भने उनीहरूको उद्देश्य जनतालाई भ्रमित पार्नु रहेको बताएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआईले साइबर अपराधको धोखाधडीमा संलग्न गणेश बालासो कालेलाई थाइल्यान्डबाट भारत प्रत्यर्पित गरेको छ। कालेले अनलाइन पार्ट टाइम नोकरीको प्रलोभन देखाएर मानिसहरूलाई लगानीको रूपमा पैसा तिर्न प्रलोभनमा पारेका थिए। काले अहिले मुम्बईस्थित महाराष्ट्र पुलिसको साइबर सेलको हिरासतमा छन्। भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले आज एक राष्ट्रिय दैनिक लेखमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बनेकोमा बधाई दिनुभयो। लेखमा भुटानी प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई विश्वासिलो मित्र, दाजु र पथ प्रदर्शकको रूपमा वर्णन गर्नुभयो। उहाँले प्रधानमन्त्री मोदीको विनम्रता, कार्यशैली र जनताको सेवाप्रति समर्पणको प्रशंसा गर्दै मोदीको नेतृत्वमा भारत

0: ले आर्थिक विकास, प्राविधिक प्रगति, पूर्वाधारको विस्तार र बलियो वैश्विक पहिचानको क्षेत्रमा अभूतपूर्व परिवर्तन देखेको बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोगले आन्ध्र प्रदेशको विशाखापट्टनममा रहेको राष्ट्रिय इस्पात निगम लिमिटेडको इस्पात संयन्त्रमा विस्फोटमा 8 कामदारको कथित मृत्यु भएको विषयमा आन्ध्र प्रदेशका मुख्य सचिवलाई नोटिस जारी गरेको छ। आयोगले 2 साताभित्र विस्तृत रिपोर्ट पेश गर्न पनि आग्रह गरेको छ। आयोगले समाचार जन्य सामग्री सत्य भए त्यो मानव अधिकार उल्लङ्घनको गम्भीर विषय भएको ठहर गरेको छ। यो घटना स्टिल पग्लिने प्लान्टमा भएको थियो, जब लगभग 150 टन पग्लेको स्टिलले भरिएको एउटा डुडु अचानक फाटेको थियो, जसले कामदारहरूलाई गम्भीर रूपमा घाइते बनाएको थियो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। उद्घाटन खेलमा आज ग्रुप एमा आयोजक टिम मेक्सिकोको सामना दक्षिण अफ्रिकासित हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 बजेदेखि सुरु हुनेछ।
1: फीफा विश्व कप का ये अब तक का सबसे बड़ा संस्करण है। इसमें पहली बार 48 टीम भाग ले रही हैं। पहले के संस्करणों में 32 टीम शामिल होती थी। मेजबान देश अमेरिका, कनाडा और मेक्सिको को विश्व कप में सीधे प्रवेश मिला है। ये विश्व कप इतिहास के सबसे चुनौतीपूर्ण विश्व कप में से एक होने की भी संभावना है, जिसमें टीमों को 3 देशों में कठिन परिस्थितियों का सामना करना पड़ेगा, जिनमें लंबी यात्राएं, बदलती जलवायु और बदलते समय क्षेत्र शामिल हैं। विश्व कप के इतिहास में अब तक ब्राजील, इटली, जर्मनी, स्पेन, अर्जेंटीना, इंग्लैंड, फ्रांस और उरुग्वे ने फीफा ट्रॉफी जीती है। अन्य 45 टीमों ने 2 वर्ष लंबे क्वालिफाइंग अभियान के जरिए अपनी जगह बनाई है। टूर्नामेंट में 12 ग्रुप हैं। प्रत्येक ग्रुप में 4-4 टीमें शामिल हैं। हर ग्रुप की शीर्ष 2 टीम सीधे नॉकआउट चरण में प्रवेश करेगी। प्रतियोगिता में कुल 104 मुकाबले खेले जाएंगे। इसमें 72 ग्रुप स्टेज और 32 नॉकआउट मुकाबले शामिल होंगे। फाइनल 19 जुलाई को खेला जाएगा। समाचार कक्ष से मैं मुकेश कुमार बल।
0: तृणमूल काङ्ग्रेसका सांसद प्रकाश चिक बराइकले राज्यसभा सदस्यताबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामामा राज्यसभाका अध्यक्ष सिपी राधाकृष्णनलाई पठाउनु भएको छ। यसअघि तृणमूल काङ्ग्रेसका नेता तथा राज्यसभा सदस्य सुसेन्दु शेखर रोय र सुस्मिता देवले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिएका थिए। मौसम विभागले शनिबारसम्म देशको उत्तरी पश्चिम क्षेत्रमा मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज र भोलि हावाको साथ मेघगर्जन र असिना पर्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। रेल सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज जयपुरको आकाशवाणी परिसरमा आयोजित कार्यक्रमबाट भर्चुअली माध्यमबाट राजस्थानको रामगढमा 20 किलोवाटको FM ट्रान्समिटरको उद्घाटन गर्नुभयो। र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बन्नुभयो। अनुवादक तथा वाचिका सीमा छेत्री, आलेख विदेश सेवा डेस्क NST आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी आधिकारिक रूपमा भारतको सबैभन्दा लामो समयसम्म सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेका छन्। हिजो 10 जुन 2026 4,399 दिनको ऐतिहासिक कार्यकाल पार गर्दै विगत 12 वर्षमा भारतले आफ्नो इतिहासको सबैभन्दा लामो अवधि देखेको छ, जसको अवधिमा गरीब र आम जनताको कल्याण केन्द्रीय सरकारको हरेक नीतिगत पहलको केन्द्रमा रहेको छ। प्रधानमन्त्री सबै नागरिकहरूको लागि कल्याण, अवसर र आवश्यक सेवाहरूमा पहुँच विस्तार गर्ने अभियानमा हुनुहुन्छ। त्यसकारण यो अचम्बको कुरा होइन, देशले वहाँको निर्णायक हेरचाह गर्ने र दयालु नेतृत्वको पछाडि जुटेको छ, जसले वहाँलाई भारतको सबै

विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बीमा योजना आयुष्मान भारत मार्फत 12 करोड़ परिवारलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचारको सुनिश्चितता गरिएको छ। प्रधानमन्त्री मोदीले सरकारको विगत 12 वर्ष विश्वास विकास र जनकल्याणमा समर्पित रहेको बताएका छन्। प्रधानमन्त्रीले 140 करोड़ देशवासीको आशावाद र राष्ट्र प्रथमको भावनाले युवा महिला र किसान दाजुभाइ दिदीबहिनीहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखिएको उल्लेख गर्नुभयो। श्री मोदीले अवलोकन गर्नुभयो, यो अथक प्रयासको परिणाम हो र आज देशले पूर्वधारदेखि डिजिटल क्रान्तिसम्म विश्वभरि नयाँ पहिचान प्राप्त गरेको छ। विकसित भारतको संकल्पलाई साकार पार्न प्रधानमन्त्रीले सरकार सेवा सुशासन र समृद्धिको यस मार्गमा अगाडि बढ्ने कुरा पुष्टि गर्नुभयो। नयाँ दिल्लीमा एनडीएको बैठक आयोजना गरिएको थियो, जसमा सरकारको 12 वर्ष र प्रधानमन्त्री मोदी भारतको सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा खुशियाली मनाइएको थियो। बैठकमा गठबन्धनका सबै घटक दलहरू, एनडीए शासित सबै 22 राज्य र केन्द्र शासित प्रदेशका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। बैठकले विभिन्न विकास र पूर्वाधार कार्यक्रमहरू र 2047सम्ममा राष्ट्रलाई विकसित देशमा रूपान्तरण गर्ने मोदी सरकारको दृष्टिकोणको समीक्षा गर्यो। भारतको सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बनेकोमा प्रधानमन्त्री मोदीलाई विश्वका नेताहरूबाट धेरै बधाई सन्देशहरू पनि प्राप्त भएको छ। विश्वभरिका नेताहरूले प्रधानमन्त्रीको परिवर्तनकारी शासन, ग्लोबल साउथको लागि उहाँको वकालत र समावेशी र आर्थिक रूपमा गतिशील भारतप्रति उहाँको दृष्टिकोणको प्रशंसा गरे। श्रीलंका राष्ट्रपति अनुरा कुमारा दिसनायकले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको पत्रमा श्रीलंका सरकार र जनताको तर्फबाट हार्दिक बधाई व्यक्त गर्दै भनेका छन्, यो कोसेडुङ्गा तपाईँको कार्यकालको मात्र नभई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका जनताले तपाईँको नेतृत्वमा बारम्बार राखेको विश्वास र भरोसाको प्रमाण हो। श्रीलंका राष्ट्रपतिले भारतको उल्लेखनीय आर्थिक र सामाजिक रूपान्तरणलाई पनि प्रकाश पारेर प्रधानमन्त्री मोदीको दृष्टिकोणले श्रीलंका सहित भारतको सीमाभन्दा बाहिर धेरैलाई प्रेरित गरेको उल्लेख गर्नुभयो। अब

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 3 बजिरहेछ श्रोता, र अब केही क्षण हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ। सुनाउनेछौँ हिन्दी चलचित्रका गीतहरू विविध कलाकारहरूको स्वरमा। त कार्यक्रमलाई आरम्भ गर्दै प्रथममा राख्न लागिरहेकी छु यो साङ्गीतिक कोसेली चलचित्र हाउसफुल 2 बाट ममता शर्मा अनि सुखविन्दर सिंहको युगल आवाजमा स्वीकार्नुहोस्।

कार्यक्रमको अघिल्लो प्रस्तुतिमा स्वीकार्नुहोस् चलचित्र हमतुमबाट अल्का याग्निक अनि बाबुल सुप्रियोको युगल आवाजमा यो प्रस्तुति।

संगीत त्यो ढोका हो श्रोता, जसको बाहिर हृदयका सबै बोझ हराएर जाने गर्छ अनि मन हलुको हुने गर्छ। कहिलेकाहीँ हामी शब्दमा बयान गर्न सक्दैनौँ, तर एउटा सानो धुनले हाम्रो सम्पूर्ण समस्या पढ्न सक्छ। त आउनुहोस् केही क्षण सङ्गीतमय बनाऊ। सुनेर अघिल्लो प्रस्तुति चलचित्र 1942 अ लभ स्टोरीबाट कुमार सानु अनि अल्का याग्निक माफ गर्नुहोला, कुमार सानु अनि कविता कृष्णमूर्तिको युगल आवाजमा, र यसमा सङ्गीत रहेको छ आरडी बर्मनको अनि शब्द रचना मुकुल दत्तको।

हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। श्रोता र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् श्रेया घोषालको स्वरमा चलचित्र गुरुबाट।

0: हिन्दी गीतहरूको प्रस्तुतिपछि अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार।

प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढिरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्दछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग संवाद र विचारहरूको आदान प्रदान हुनुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो, ताकि सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच विचारहरूको उचित आदान प्रदान होस् र विकसित भारतको लक्ष्यको लागि सामूहिक प्रयास होस्। सम्मेलनमा उद्यमशीलता र सिप विकासलाई प्रवर्धन गर्न र देशैभरि दिगो रोजगारीका अवसरहरू सिर्जना गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यस वर्षको बैठकको विषय 2047 विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, राज्यपालहरू र उपराज्यपालहरू पनि सहभागी छन्। केन्द्रीय सडक यातायात र राजमार्ग मन्त्री नितिन गडकरीले 15 जुनमा शिलाङको मावक्सियाङ स्थित लारिती पर्फर्मिङ केन्द्रमा उत्तर पूर्व भारत पूर्वोत्तर शिखर सम्मेलन र प्रदर्शनी एनईआई एनएफआरए शिखर सम्मेलन 2026 उद्घाटन गर्नुहुनेछ। मेघालय सरकारले 15 र 16 जुनमा पूर्वोत्तर भारत अवसंरचना शिखर सम्मेलन र एनईआई एनएफआरए शिखर सम्मेलनको आयोजना गर्नेछ। यसमा सबै 8 पूर्वोत्तर राज्यका प्रतिनिधिहरू र 8 केन्द्रीय मन्त्रालयका प्रतिनिधिहरू समावेश हुनेछन्। आयोजक समितिका अध्यक्ष सञ्जय गोयलले यो कार्यक्रम नीतिगत संवाद, लगानी प्रवर्धन, बिजनेस नेटवर्किङ र ज्ञान आदान प्रदानका लागि प्रमुख प्लेटफर्मको रूपमा काम गर्ने पनि बताउनुभयो। दुई दिवसीय शिखर सम्मेलन पूर्वोत्तर भारतको पूर्वाधार

केन्द्रित सबैभन्दा ठूलो सम्मेलनहरूमध्ये एक हुने अपेक्षा गरिएको छ, जसमा देशभरिका 800 भन्दा बढी प्रतिनिधिहरू, 300 वरिष्ठ सरकारी अधिकारीहरू, उद्योगपतिहरू, लगानीकर्ताहरू, पूर्वाधार विकासकर्ताहरू, सार्वजनिक उपक्रमहरू, उद्यमीहरू र विकास सरोकारवालाहरू सहभागी हुनेछन्। सम्मेलनमा सडक, यातायात तथा राजमार्ग, नागरिक उड्डयन, वाणिज्य तथा उद्योग, उद्योग तथा उद्यमी, संचार तथा उत्तर प्रदेश, खाद्य प्रशोधन उद्योग, बन्दरगाह, पानीजहाज तथा जलमार्ग, पर्यटन र अन्य पूर्वाधार सरोकारवालाहरू सहभागी रहनेछन्। त्रिपुराका मुख्यमन्त्री माणिक शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्ष पूरा भएकोमा बधाई दिनुहुँदै पण्डित जवाहरलाल नेहरूको कार्यकाललाई उछिन्दै उहाँ भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री भएकोमा बताउनुभयो। बधाई पत्रमा मुख्यमन्त्री शाहले त्रिपुराका जनताको तर्फबाट आभार व्यक्त गर्नुहुँदै विशेष गरी राजमार्ग, इन्टरनेट, रेलवे र हवाई मार्गमा केन्द्रित प्रधानमन्त्री मोदीको परिवर्तनकारी हीरा मोडेलको प्रशंसा गर्नुभयो। मणिपुरमा सुरक्षा बलले 6 जनाको शव फेला पारेको छ। मणिपुर पुलिसका अनुसार हिजो दिउँसो खोजी अभियानको क्रममा 30 शवहरू फेला परेका हुन्। मणिपुर पुलिस, सिआरपिएफ र आसाम राइफल्सका करिब 450 जवानहरू यस कारवाहीमा संलग्न थिए। गत महिना काङपोकपी जिल्लाको लिलोन वाफाई गाउँबाट अपहरणमा परेका मध्ये ती पनि मारिएका थिए। मणिपुर सरकारले नयाँ दिल्लीमा जल शक्ति मन्त्रालयसँग राज्यमा जल जीवन मिसनको 2रो चरणको कार्यान्वयनका लागि एक सम्झौतामा हस्ताक्षर गरेको छ। यस अवसरमा केन्द्रीय जल शक्ति मन्त्री सिआर पाटिल, मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंह, उपमुख्यमन्त्री तथा जनस्वास्थ्य मन्त्री युमनाम लोसी दिखो र केन्द्र तथा राज्य सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। यस अवसरमा बोल्नुहुँदै मुख्यमन्त्रीले 2रो चरणको जल जीवन मिसन केवल एक सरकारी योजना मात्र नभएर विकसित भारत 2047 को सपनालाई साकार पार्ने दिशामा एक महत्त्वपूर्ण कदम भएको उहाँले बताउनुभयो। मिशनको दिशा निर्देश तयार पारेकोमा जल शक्ति मन्त्रालयको प्रशंसा गर्नुहुँदै यसको प्रभावकारी कार्यान्वयनको लागि राज्य सरकारको प्रतिबद्धता पनि दोहोर्याउनुभयो। श्री सिंहले भन्नुभयो, मणिपुर प्रशासनले यस मिशनको उद्देश्य पूरा गर्न सबै प्रयास गर्नेछ। त्रिपुरामा खोवाई जिल्लाको उपमण्डल वन विभागले काठ र काठको अवैध कटाई र तस्करीलाई रोक्न ठूलो सफलता हासिल गरेको छ। विभागले पछिल्लो 2 दिनमा खोवाई खपसब डिभिजनमा धेरै छापा मारेर लगभग 220 क्युबिक फिट अवैध रूपमा काटिएको काठ र यातायातका लागि प्रयोग हुने 4 सवारी साधनहरू जफत गरिएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब प्रस्तुत छ कार्यक्रम गीत संगीत। लोक तथा आधुनिक गीतहरूको संगम यो हो कार्यक्रम गीत संगीत। अब केही क्षण श्रोताहरूलाई लोक तथा आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। त कार्यक्रमको आरम्भमा सुन्नुहोस् आधुनिक गीत निकिता थापाको स्वरमा, जहाँ शब्द रचना रहेको छ दिनेश अधिकारीको अनि सङ्गीत हरि लम्सालको।

शब्द शब्द मिलेर वाक्य बन्दछ, वाक्य वाक्य मिलेर कविता, अनि त्यही कवितामा धुनभरे सङ्गीत सृजना हुने गर्दछ, जसले हाम्रो मनलाई छुने गर्छ, मुटुलाई छुने गर्छ। र फेरि पनि सङ्गीतमय बनाउ सुनेर अघिल्लो प्रस्तुति बिरेन खातीको स्वरमा, जहाँ शब्द रचना गायक स्वयंको नै रहेको छ।

श्रोताहरूले भर्खरै सुन्नुभयो वीरेन खातीको स्वरमा यो प्रस्तुति, जहाँ शब्द अनि सङ्गीत रहेको थियो पुष्कर पराजुलीको कार्यक्रम गीत सङ्गीत अन्तर्गत आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ लोकगीतको। लोकगीत अथवा लोकसङ्गीत लोक संस्कृतिकै प्रमुख अङ्ग हो श्रोता। लोकगीत अथवा लोकसङ्गीत जनसमुदायको गीत हो। यो एकपछि अर्कोमा मौखिक रूपमा हस्तान्तरित हुने गर्दछ। यसलाई समाजले गाएको हुन्छ, समाजले बजाएको हुन्छ र समाजले नै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जान्छ। त आउनुहोस् एकैछिन लोक भाकामा रमाऊ, सुनेर अघिल्लो प्रस्तुति सुचिता खातीको स्वरमा, जहाँ शब्द रचना रहेको छ डाक्टर जस योञ्जन प्यासीको अनि सङ्गीत संयोजन रहेको छ महेश्वर लामाको।

0: कार्यक्रम गीत संगीतको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। पहिले प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। सरकारले साइबर अपराधबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ़दो खतराबारे चेतावनी जारी गरेको छ। अमेरिकाले होर्मुज जलडमरू मध्य नजिकै रहेको इरानी सैन्य प्रतिष्ठानहरूमा नयाँ सैन्य आक्रमण शुरू गरेपछि मध्य पूर्वमा तनाव बढ़ेको छ। मौसम विभागले शनिबारसम्म देशको उत्तर पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ। अनि विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकको अध्यक्षता गर्दै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढ़िरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्छ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग, संवाद र विचारहरूको आदान प्रदान हुनुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो, ताकि सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूबीच विचारहरूको उचित आदान प्रदान होस् र विकसित भारतको लक्ष्यको लागि सामूहिक प्रयास होस्। सम्मेलनमा उद्यमशीलता र सिप विकासलाई प्रवर्धन गर्न र देशैभर दिगो रोजगारीका अवसरहरू सृजना गर्न कसरी सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ। यस वर्षको बैठकको विषय 2047 विकसित भारतका लागि समावेशी मानव विकास रहेको छ। बैठकमा सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूका मुख्यमन्त्रीहरू, उपराज्यपालहरू र राज्यपालहरू सहभागी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले किसानहरूको कल्याण

0: सरकारको सर्वोच्च प्राथमिकताहरूमध्ये एक रहेको र सरकारले उनीहरूको जीवनलाई सजिलो बनाउन सबै प्रयास गरिरहेको बताउनुभयो। सोसियल मिडिया पोस्ट गर्दै प्रधानमन्त्रीले भन्नुभयो, किसानहरू देशको खाद्य सुरक्षा, पोषण र समृद्धिको मेरुदण्ड हुन्। यस्तै पीएम किसान सम्मान निधि र फसल बीमा योजना जस्ता पहलहरूले किसानहरूको आयको रक्षा मात्र गर्दैन तर कृषि लाई पनि सशक्त बनाइरहेको छ। प्रधानमन्त्रीले किसान क्रेडिट कार्डको महत्वमाथि जोड दिँदै किसानहरू पशुपालक र मछुवारलाई खेती र अन्य आवश्यकताहरूका लागि अत्यन्त कम ब्याज दरमा सजिलो ऋण प्रदान गर्ने बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले भारत र बुल्गेरिया बीचको सम्बन्ध दीर्घकालिक र स्थिर रहेको बताउनु भएको छ। अब यी सम्बन्धलाई थप गतिशील र राम्रो बनाउन दुवै देशका लागि चुनौती रहेको बताउनुभयो। बुल्गेरियाका समकक्षी वेलिस्लावा पेट्रोभा चामोवासँग भेटवार्ता गरेपछि उहाँले यस्तो बताउनु भएको हो। भेटवार्ताका तीन आयाम रहेको जानकारी दिँदै उहाँले भन्नुभयो, पहिलो भारत र बुल्गेरिया बीच द्विपक्षीय सहयोग, दोस्रो भारत र युरोपीय संघ बीचको साझेदार र तेस्रो विश्वव्यापी स्थिरता र प्रगतिका लागि कसरी बलियो देशले मिलेर काम गर्न सक्छन् भन्ने विषयमा छलफल सामेल छन्। डाक्टर जयशंकरले आर्थिक सुरक्षा, हालका अवरोधहरूको अनुभव र आतंकवादको बढ्दो खतराको बारेमा भारतको स्पष्ट स्थिति रहेको कुरामा जोड़ दिनुभयो। सरकारले साइबर अपराधबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतराबारे चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले आर्थिक र व्यक्तिगत ठगीका लागि एआईको डिप फेक भिडियोहरूको दुरुपयोग गरिरहेका छन्। अनुहार पहिचान प्रमाणीकरण भिडियो केवाईसी प्रक्रियाहरू, खाता पुनर्प्राप्ति प्रणालीहरू र वित्तीय र डिजिटल सेवाहरूमा अनधिकृत पहुँचको लागि यो प्रविधिहरूको दुरुपयोग भइरहेको छ। सरकारले फिन्टेक कम्पनीहरू लगायत वित्तीय संस्थाहरूलाई डिपफेक पत्ता लगाउने संयन्त्रलाई बलियो बनाउन र ग्राहक अनबोर्डिङ प्रणालीमा सुधार गर्न सल्लाह दिएको छ। नागरिकहरूलाई उनीहरूको बायोमेट्रिक डाटा सुरक्षित राख्न, शंकास्पद लगइन प्रयासहरू विरुद्ध सतर्क रहन र वित्तीय गतिविधिहरूसँग सम्बन्धित इमेल वा एसएमएस सूचनाहरूको नियमित निगरानी गर्न पनि आग्रह गरिएको छ। नागरिकहरूलाई कुनै पनि शंकास्पद वित्तीय लेनदेनको बारेमा तुरन्त राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टल मार्फत रिपोर्ट गर्न पनि सल्लाह दिइएको छ।
1: गृह मन्त्रालय के अन्तर्गत भारतीय साइबर अपराध समन्वय केन्द्रद्वारा जारी चेतावनी के अनुसार साइबर अपराधी वित्तीय और व्यक्तिगत धोखाधड़ी के लिए एआई द्वारा डीप फेक वीडियो का तेजी से दुरुपयोग कर रहे हैं। आमतौर पर साइबर अपराधी सोशल मीडिया प्लेटफॉर्म, जॉब पोर्टल, डेटिंग प्लेटफॉर्म या फोन कॉल के माध्यम से संपर्क करते हैं। सरकार ने फिनटेक कंपनियों सहित वित्तीय संस्थानों को डीप फेक का पता लगाने के तंत्र को मजबूत करने और ग्राहक ऑनबोर्डिंग प्रणालियों को बेहतर बनाने की सलाह दी है। नागरिकों को सलाह दी गई है कि वे अपने बायोमेट्रिक डेटा को सुरक्षित रखें, संदिग्ध लॉगिन प्रयासों के प्रति सतर्क रहें और वित्तीय गतिविधियों से संबंधित ईमेल या एसएमएस सूचनाओं की नियमित रूप से निगरानी करें। यह भी आग्रह किया गया है कि वे किसी भी संदिग्ध वित्तीय लेनदेन की सूचना राष्ट्रीय साइबर अपराध रिपोर्टिंग पोर्टल के माध्यम से तुरंत दें। समाचार कक्ष से जया भारती।
0: सरकारले इथानोल मिश्रित पेट्रोलका केही प्रकारहरूमा अन्त शुल्क छुट दिएको छ। वित्त मन्त्रालयले एक अधिसूचना मार्फत 22, 25, 27 र 30% इथानोल मिश्रित पेट्रोललाई केन्द्रीय उत्पादक शुल्कबाट पूर्ण छुट दिने घोषणा गरेको छ। मन्त्रालयले अब यी चार इन्धन वर्गमा अत शुल्क शून्य हुने जनाएको छ। यसको उद्देश्य भारतको इथानोल मिश्रित कार्यक्रमलाई सुदृढ पार्नु हो, जसको उद्देश्य आयातित कच्चा तेलमा निर्भरता घटाउनु हो, कार्बन उत्सर्जन घटाउनु र घरेलु रूपमा उत्पादित इथानोलको माग बढाउनु हो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। सरकारले 29 केन्द्रीय श्रम कानूनहरूलाई तर्कसङ्गत र सरल बनाउँदै चार व्यापक श्रम संहिताहरूमा एकीकृत गरेको छ, जसको उद्देश्य अनुपालनलाई सरल बनाउनु, श्रमिकहरूको सुरक्षा र सामाजिक सुरक्षालाई मजबुत बनाउनु तथा व्यापारमा सुगमतालाई प्रोत्साहन दिनु रहेको छ। श्रम तथा रोजगार राज्य मन्त्री शोभा करन्दलाजे हिजो स्विजरल्यान्डको जेनेवामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो, यसको जानकारी उहाँले गराउनु भएको हो। श्रीमती करन्दलाजेले तेजीसित बदलिरहेको वैश्विक परिवर्तनहरूबीच सामाजिक न्याय र सम्मानजनक कार्यलाई प्रोत्साहन दिने सम्मेलनको सराहना गर्नुभयो।

अमेरिकाले हुर्मुज जलडमरू मध्य नजिकै रहेको इरानी सैन्य प्रतिष्ठानहरूमा लगातार दोस्रो रात नयाँ सैन्य आक्रमण शुरू गरेको छ। यसले मध्यपूर्वमा तनाव झनै बढाएको छ। अमेरिकी केन्द्रीय कमाण्डले इरानको हवाई प्रतिरक्षा प्रणाली, राडर र सञ्चार पूर्वाधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। बन्दर अब्बास र केस्म टापु र वरपर विस्फोटको सूचना प्राप्त भएको थियो, जसको बदलामा इरानले उक्त क्षेत्रमा रहेका अमेरिकी सैन्य ठेगानालाई पनि निशाना बनाएको छ। इरानले होर्मुज जलडमरू मध्य समुद्री जहाजलाई व्यापारिक जहाजका लागि बन्द गर्ने घोषणा गरेको छ र आफूबाट जाने जहाजहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ। तर अमेरिकाले भने यो दावीलाई अस्वीकार गर्दै आएको छ। संघर्षका कारण विश्वभर कच्चा तेलको मूल्य लगातार बढ़िरहेको छ। यसैबीच जर्डानमा रहेको अमेरिकी दूतावासले जर्डानमा हवाई आक्रमणको आशंका बीच नागरिकहरूलाई घरै भित्र बस्न आग्रह गरेको छ। अर्कोतर्फ लेबनानी मिडियाले वेका घाटीको वालवेक नजिकै इजरायली आक्रमणको रिपोर्ट गरेका छन्, तर इजरायलले भने यसको पुष्टि गरेको छैन। मौसम विभागले शनिबारसम्म देशको उत्तर पश्चिमी क्षेत्रमा मुसलधारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज र भोलि हावाको साथ मेघ गर्जन र असिना पर्न सक्ने सम्भावना छ। उत्तर पूर्वी भारत र पश्चिम बंगालको तराईमा आगामी 5 देखि 7 दिनसम्म भारी वर्षाको सम्भावना छ, जबकि केरला, कर्नाटक र तामिलनाडुमा पनि यस्तै सम्भावना छ। यस्तै दिल्ली, हरियाणा, चण्डीगढ, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, पंजाब, उत्तर प्रदेश र उत्तराखण्डमा मेघ गर्जन र असिना वर्षाको सम्भावना रहेको छ। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। उद्घाटन खेलमा आज ग्रुप एमा आयोजक टिम मेक्सिकोको सामना दक्षिण अफ्रिकासित हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 बजे शुरू हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। सरकारले साइबर अपराधबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ़दो खतराबारे चेतावनी जारी गरेको छ। अमेरिकाले होर्मुज जलडमरू मध्य नजिकै रहेको इरानी सैन्य प्रतिष्ठानहरूमा नयाँ सैन्य आक्रमणहरू शुरू गरेपछि मध्यपूर्वमा तनाव बढ़ेको छ। मौसम विभागले शनिबारसम्म देशको उत्तर पश्चिमी क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना रहेको जनाएको छ अनि विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 5:05 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एपमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले दिउँसोको 4 बजिरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम नारी प्रगति।

0: नमस्कार अनि सुस्वागतम हाम्रा सम्पूर्ण श्रोतागणलाई साप्ताहिक कार्यक्रम नारी प्रगतिमा। त यस कार्यक्रम अन्तर्गत विभिन्न विषयलाई प्रस्तुत गर्ने गर्छौ। त्यसै क्रममा आज पनि एउटा छुट्टै विषय लिएर उपस्थित भएका छौँ। विषय रहेको छ फूलको खेती अनि चुनौती। त यस विषयलाई प्रस्तुत गर्नार्थ हाम्रो स्टुडियोमा आज उपस्थित हुनुभएकी छ पुनम प्रधानज्यू। त यहाँलाई स्वागत जनाऊ। नमस्कार पुनमज्यू।
1: नमस्ते।
0: त पुनमज्यू, त आजको विषय फूलको खेती अनि चुनौती, तपाईँ आफ्नो मन्तव्य के राख्नुहुन्छ त भनिदिनुहोस् न।
1: धन्यवाद। फूलको खेती अनि चुनौतीको बारेमा भन्नुपर्दा, आज भोलिको समयमा नारीहरूको निम्ति फूल खेती धेरै फाइदाजनक मानेको छ। हाम्रो दार्जिलिङ वेगमा फूलहरूको खेती द्रुत गतिमा फस्टाउँदै गएको पाउँछौँ। धर्म कार्य, विभिन्न उत्सव र सजावटका लागि फूलको माग वर्षभरि हुने हुनाले परम्परागत खेतीको तुलनामा यस वर्ष थोरै समय र सानो लगनीमा धेरै आमदानी गर्न सकिन्छ। र दार्जिलिङ र खरसाङ क्षेत्रको मौसम, उचाइ र जलवायु व्यावसायिक फूल खेतीका लागि उत्कृष्ट मानिन्छ। खरसाङलाई त पहिलादेखि नै सेतो अर्किडको भूमि अर्थात् ल्यान्ड अफ व्हाइट अर्किड भनेर चिनिन्छ। पहाडी र चिसो हावापानी भएकाले यहाँ तराईमा नहुने बहुमूल्य र दुर्लभ फूलहरू सजिलै उत्पादन गर्न सकिन्छ। जस्तै अर्किड, ग्लेडियस, जलभेरा अर्थात् जबेरा, पिटोनिया, एन्जेलिया, मखमली, गुलाब, गदावरी अनि सयपत्री फुलहरूको खेती गर्न सकिन्छ।
0: त पुरमज्यू, तपाईँले अहिले जुन चाहिँ फुलहरूको नाम लिनुभयो होइन, धेरै फुलहरूको नाम लिनुभयो, ती फुलहरूको बारेमा केही जानकारी पाउन।
1: विशेष गरी अब कुरा गरौँ अर्किड। हाम्रो दार्जिलिङ पहाडमा सिम्बेडियम अर्किडको माग र मूल्य निकै उच्च छ। यसलाई टनल अर्थात् पोलिहाउस, ग्रिन हाउस अर्थात् नर्सरीभित्र सजिलै उब्जाउन सकिन्छ र यो लामो समयसम्म ताजा रहन्छ। यसलाई उब्जाउनको लागि जङ्गली मलको आवश्यकता पर्न जान्छ। अब अर्को फुलको कुरा गरौँ, गोदावरी। गोदावरी पहाडी क्षेत्रमा

0: सबैभन्दा लोकप्रिय फुलमध्ये एक हो। गोदावरीको कटिङ मे जुन महिनामा सारिने गरिन्छ, साथै वर्षको समयमा सारिने भएको छिटो सारिन्छ अनि गोदावरीको कटिङ राख्दा बलुवामा राख्नुपर्छ कारण छिटो जरा पलाउँछ। आज भोलि हामीहरूलाई सबलाई नै थाहा भएको कुरा हो, बजारमा पनि रुट हर्मोन पाउडर भन्ने चिज पाइन्छ, त्यो पनि हजुरहरूले चलाउन सक्नुहुन्छ। गोदावरीको लागि माटो अनि पाकेको मल मिसाएर त्यो जरा आएको कटिङलाई अर्को प्याकेटमा सार्नुपर्छ अनि हजुरहरूको नर्सरी ग्रिन हाउस अर्थात् पली हाउसमा राख्नुपर्छ। गोदावरीको धेरै जातहरू छन्, जस्तै पम्पम, जाइन्ट भेराइटी, मल्टिफुल फ्लोरा इत्यादि। गोदावरीको माग विशेष गरी तिहार, विवाह तथा अन्य कार्यक्रमहरूमा धेरै हुन्छ। विभिन्न रङ र आकारका गोदावरी फुलले बजारमा राम्रो मूल्य पाउँछन्।
1: त्यसरी नै अर्को फुल छ नि ग्लेडियस, त्यसबारेमा केही जानकारी दिनुहोस् न।
0: ग्लेडियस लामो ठाड भएको आकर्षक फुल हो। यसलाई कट फ्लावरको रूपमा प्रयोग गरिन्छ। होटल, कार्यालय र कार्यक्रमहरूमा यसको माग धेरै हुन्छ।
1: हजुर हजुर,
0: अब कार्नेसनको फुलको बारेमा केही हजुरहरूलाई जानकारी गर्न लागिरहेछु। कार्नेसन उच्च मूल्यको व्यावसायिक फुल हो। चिसो मौसममा राम्रो उत्पादन हुने भएकाले पहाडी क्षेत्रमा यसको खेती लोकप्रिय बन्दै गएको छ। त्यसरी नै गुलाब प्रेम, सम्मान र सौन्दर्यको प्रतीक मानिन्छ। पहाडी क्षेत्रमा विभिन्न जातका गुलाब उत्पादन गरिन्छ। अब आयो लिली। लिली सुगन्धित र आकर्षित फुल हो। यसको बजार मूल्य उच्च हुने भएकाले व्यावसायिक खेतीमा राम्रो सम्भावना छ। जबेरा अर्थात् हामी अर्को नामले पनि भन्ने गर्छौँ जलभेरा। रङ्गीन र आकर्षित फुलका कारण जलभेराको माग होटल, कार्यक्रम तथा सजावट क्षेत्रमा बढिरहेको छ।
1: त पुनम प्रधानज्यूले अहिले विभिन्न फुलहरूको बारेमा जानकारी दिनुभयो होइन, त फुलहरूबाट पनि हामी खेती गरेर आर्थिक आर्जन गर्न सक्छौँ त होइन, पैसा कमाउन सक्छौँ। त पहाडी फुल खेतीहरूको आर्थिक महत्त्वबारे केही कुरा गरिदिनुहोस् न।
0: पहाडी फुल खेतीको आर्थिक महत्त्वबारे कुरा गर्नुपर्दा, फुल खेतीबाट कृषकहरूलाई परम्परागत खेतीभन्दा बढी आमदानी गर्न सक्छन्। कम क्षेत्र फलबाट पनि राम्रो आमदानी लिन सकिन्छ।
1: अब यो फुलको खेतीबाट हामीले रोजगारी पनि त सृजना गर्न सक्छौँ होइन?
0: हजुर,
1: यसबारे तपाईँ के भन्न चाहनुहुन्छ त?
0: रोजगारी सृजनाको कुरा गर्नुपर्दा, फुल खेती, फुल सङ्कलन, प्याकिङ, दुवानी तथा बिक्री वितरण मा धेरै व्यक्तिहरूले रोजगारी पाउँछन्। आजभोलि सशक्तिकरण फुल खेतीमा महिलाहरूको सक्रिय सहभागिता हुन्छ। यसले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ।
1: पुनमजी, त यो हाम्रो यो जानकारीलाई केही क्षण रोकेर एउटा गीत सुनौला।
0: हजुर, हुन्छ।

0: श्रोता यदि सुन्दै हुनुहुन्छ नारी प्रगति कार्यक्रम त यस अन्तर्गत हामीले फुलको खेती अनि चुनौतीमाथि जानकारी दिइरहेछौँ जसलाई प्रस्तुत गर्नुहुन्छ यहाँ पुनम प्रधानज्यूले त पुनमज्यू अहिले फुलको रोजगारीबारे भन्नुहुँदै थियो तपाईँले होइन अब कुरा गरौँ पर्यटन प्रबन्धनमाथि होइन त पर्यटन प्रबन्धनबारे तपाईँ के भन्न चाहनुहुन्छ त
1: फुलबारी र फुल महोत्सवले पर्यटक आकर्षित गर्न मद्दत गर्दछ यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँछ
0: त पुरमज्यू फुलको उत्पादन गर्नको निम्ति कस्तो प्रकारको वातावरण चाहिन्छ जस्तो लाग्छ तपाईँलाई
1: अब हामी फुल त रोप्छौँ नि होइन तर अब हामीलाई पनि अब त्यो फुल रोप्दाखेरि खेतीपाती गर्दाखेरि कस्तो हुनुपर्छ है फुल खेतीले हरियाली बढाउँछ माटो संरक्षण गर्छ र वातावरणलाई स्वच्छ तथा सुन्दर बनाउँछ
0: त फुल खेतीको लागि आवश्यक अवस्थाहरू के होला त भन्नुहोस्
1: फुल खेतीको लागि आवश्यक अवस्थाको कुरा गर्नुपर्दा उचित तापक्रम राम्रो जल निकास भएको माटो पर्याप्त घाम नियमित सिँचाइ गुणस्तरीय बिरुवा सन्तुलित मल व्यवस्थापन रोग तथा किरा नियन्त्रण
0: हजुर त्यसरी नै हाम्रो पहाडी क्षेत्रमा चिसो धेरै हुन्छ नि त होइन त्यसले गर्दा फुल खेती गर्नु धेरै चुनौतीहरू आइपर्छ यसबारे तपाईँ के भन्न चाहनुहुन्छ
1: पहाडी फुल खेतीका प्रमुख चुनौतीहरू पनि यस प्रकार छन् गुणस्तरीय बिरुवाको अभाव धेरै कृषकहरूले प्रमाणित र गुणस्तरीय बिरुवा समयमा पाउन सकिँदैनन् यसैले उत्पादनमा असर पार्छ
0: हजुर
1: विनिताज्यू अब फुलहरू रोप्दा है रोगहरू अनि किराहरू पनि लाग्छ यसको विषय चाहिँ म के भन्न चाहन्छु भने फुल खेतीमा विभिन्न रोग र किराहरू लाग्ने गर्छन् जस्तै मुख्य रोगहरू यस प्रकार छन् पाउडरी मिल्ड्यू डाउने मिल्ड्यू जरा कुहिने रोग साथसाथै पातमा थोप्ला पर्ने रोग
0: ती मध्ये मुख्य किराहरू त के होला यो फुललाई असर पार्ने अथवा बिगार्ने
1: अब हजुर सबलाई थाहा भएको कुरा हो नि है फुल रोप्दाखेरि किराहरू पनि लाग्छ अब किराहरू त यस प्रकार छ मुख्य किराहरू चाहिँ एफिड्स थिप्स रेड स्पिन्डल मिथ अर्थात् कटवर्म त्यसरी नै मौसम परिवर्तनको कुरा गर्न लागिरहेछु जलवायु परिवर्तनका कारण अनियमित वर्षा असिना हुरी बतास तथा तापक्रम परिवर्तनले फुल खेतीमा ठुलो असर पारिरहेको छ
0: पुनमज्यू हामीले फुलहरू त रोप्छौँ धेरै होइन तर बजार व्यवस्था पनि त हेर्नु पर्यो होइन कहिले बजार माथि चढ्छ नि कहिले तल पनि चढ्छ यस्तो अवस्थामा बजार व्यवस्थाको समस्या के कस्तो रहेको हुन्छ
1: बजार व्यवस्थापनको समस्या उत्पादन भए पनि उचित बजार नपाउँदा कृषकहरूले अपेक्षित मूल्य प्राप्त गर्न सक्दैनन् त्यसै गरी दुवानी समस्या पहाडी क्षेत्रका सडकहरू राम्रो नहुँदा फुल बजारसम्म पुर्याउन सक्दैन क्षति हुने सम्भावना बढी हुन्छ अर्को समस्या यस प्रकार छ भण्डाराको अभाव कोल्ड स्टोरेज तथा आधुनिक भण्डारा सुविधाको अभावले फुल चाँडै बिग्रिने समस्या हुन्छ प्राविधिक ज्ञानको कमी आधुनिक फुल खेती सम्बन्धी पर्याप्त तालिम र प्रविधि सहयोग सबै कृषकसम्म पुगेको छैन अर्को समस्या हो वित्तीय समस्या साना कृषकहरूले ऋण तथा आर्थिक सहयोग सहज रूपमा प्राप्त गर्न नसक्दा व्यवसाय विस्तार गर्न कठिनाई हुन्छ अर्को छ बिचौलियाको प्रभाव कृषकले उचित मूल्य नपाउने र महँगो मूल्य दिनुपर्ने अवस्था सृजना हुन्छ
0: त पुनमज्यू फेरि एउटा गीत सुनेर केही क्षण रमाइलो गरौँ
1: हजुर हुन्छ नि

0: त सुदै गीत पश्चात अब आउ हाम्रो विषय तर्फ तपनम ज्यू हामीले फूलको खेती माथि कुरा गर्दै छौ हैन फूलको खेती गर्दाखेरि धेरै चुनौतीहरू पनि आउन सक्छ हैन त चुनौती त आउँछ तर त्यसलाई समाधान गर्ने उपायहरू पनि त धेरै छ त्यस बारे तपाई के भन्न चाहनुहुन्छ त
1: चुनौती समाधानको उपायहरू यस प्रकार छन् गुणस्तरीय बिरुवा उपलब्ध गराउने सरकार तथा कृषक संस्थाहरूले प्रमाणित बिरुवा उत्पादन र वितरण गर्नुपर्छ दुई नम्बर नियमित तालिम अर्थात् कृषकहरूलाई आधुनिक फूल खेती सम्बन्धी तालिम प्रदान गर्नुपर्छ यसको साथसाथै सहकारी गठन कृषकहरूलाई समूह तथा सहकारीमा आबद्ध गराएर सामूहिक उत्पादन र बजार व्यवस्थापन गर्नुपर्छ कोल्ड स्टोरेज निर्माण फूलको गुणस्तर जोगाउन शीत भण्डारण आवश्यकता छ यसको साथसाथै बजार विस्तारको कुरा गर्नुपर्दा स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग सम्बन्ध विस्तार गर्नुपर्छ जलवायु अनुकूल खेती प्लास्टिक टनल ग्रिन हाउस तथा खेती प्रणाली अप्नाउनुपर्छ सरकारी सहयोग भन्नुपर्दा अनुदान सहुलियत ऋण तथा प्राविधिक सेवा उपलब्ध गराउनुपर्छ अर्को कुरा गर्नुपर्दा जैविक खेती प्रबन्धन रासायनिक पदार्थको प्रयोग कम गरी जैविक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ
0: पूनमज्यू हाम्रो यो पहाडमा फुलको खेतीको भविष्य कस्तो छ जस्तो लाग्छ तपाईँलाई
1: पहाडी क्षेत्रमा फुल खेतीको भविष्य अत्यन्त उज्जवल छ बढ्दो सहरीकरण पर्यटन होटल उद्योग तथा कार्यक्रमहरूको वृद्धिसँग फुलको माग बढिरहेको छ आधुनिक प्रविधि बजार पहुँच र सरकारी सहयोग प्राप्त भएमा फुल खेतीले कृषकहरूको जीवनस्तर आधुनिक प्रविधि बजार पहुँच र सरकारी सहयोग प्राप्त भएमा फुल खेतीले कृषकहरूको जीवनस्तर उका

0: सोच्ना महत्वपूर्ण भूमिका खेल्न सक्छ
1: हजुर हजुर त पूनमज्यू हाम्रो यो कार्यक्रमको समय भएको जस्तो लाग्यो होइन त निष्कर्षमा यसबारे यस फुल खेतीको बारे के भन्न चाहनुहुन्छ त
0: अन्तमा भन्नु पर्दा हाम्रो पहाडी फुल खेती केवल सौन्दर्यको विषय मात्र नभई आय अर्जन रोजगारी महिला सशक्तिकरण र ग्रामीण विकासको महत्वपूर्ण माध्यम हो यद्यपि गुणस्तरीय बिरुवाको अभाव रोग किरा बजार समस्या दुवानी तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरू विद्यमान छन् यी समस्याहरूलाई उचित योजना आधुनिक प्रविधि सरकारी सहयोग तथा कृषकहरूको सक्रिय सहभागिताबाट समाधान गर्न सकिन्छ
1: त श्रोता आज हाम्रो यो साप्ताहिक कार्यक्रम नारी प्रगति अन्तर्गत हामीले फुलको खेती अनि चुनौतीमाथि जानकारी राख्यौँ जसलाई प्रस्तुत गर्नुभयो यहाँ पुनम प्रधानज्यूले त हाम्रो यो साप्ताहिक कार्यक्रमको समय भएको कारणले यतिमै अन्त गर्दछौँ नमस्ते
0: नमस्ते

ज्ञान भवत जगतम प्रतिष्ठा ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ आदरणीय श्रोताहरू जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ अज्ञानको अन्धकारमै संसारदेखि ज्ञानको प्रकाशमै संसारतर्फ जाउँ भन्ने महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत लेखनाथ राईको साथमा योशक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू हामी कुरा गर्छौँ समयको समय छ भन्दामा हामीले लताउने गर्छौँ प्यारा विद्यार्थी भाइ बहिनीहरू किनकि समय बलवान छ भोलि गर्ने कामलाई आज गर्ने कामलाई अहिले गर यो मन्त्रलाई आत्मसात गर्नुहोस् प्यारा विद्यार्थी भाइ बहिनीहरू आलस्यतालाई पन्छाउनुहोस् अनि परिश्रम गर्नुहोस् लगनशीलताको साथ अध्ययन गर्नुहोस् र तपाईँहरूले सजाएका सपनाहरू तपाईँहरूले सोचेका र तपाईँहरूको लक्ष्यहरू अवश्य नै पूर्ण हुन्छ आलस्यतालाई पन्छाएर लगनशीलता र परिश्रमी बनेर समयको महत्त्वलाई बुझेर अघि बढ्नुहोस् निश्चय नै तपाईँहरू त्यो चुचुरामा पुग्न सक्नुहुन्छ जहाँ तपाईँहरूले देख्नुभएको छ सपनाहरू र त्यसको निम्ति महत्त्वपूर्ण कुरो हो शिक्षा शिक्षा यस्तो वस्तु हो शिक्षा बिना हाम्रो नेपाली समाजमा त्यस्ता व्यक्तिलाई पशुसँग तुलना गरिन्छ शिक्षित बन्नुपर्छ र शिक्षालाई अँगाल्नुपर्छ भविष्य निर्माण गर्ने प्रमुख माध्यमहरूमध्ये एक माध्यम शिक्षा पनि हो र प्यारा विद्यार्थी भाइ बहिनीहरू यही सुझाव आज हामी कार्यक्रमको अघिल्लो चरणमा यही सुझाव राख्न चाहन्छौँ र हामी सङ्गीतको कुरा गर्छौँ सङ्गीत भन्न साथै तपाईँ हामी ललायत बन्छौँ मोहित बन्छौँ हुन पनि विश्वमा सङ्गीत मन नपराउने सायद विरलै होला त आउनुहोस् न त तपाईँ हामी पनि यसै सङ्गीतमा रुझौँ अनि भुइजौँ अनि पूर्ण मनोरञ्जन बटुलौँ सुनौँ यो गीत

0: निश्चय नै हजुरहरूले यो गीत सुनेर रुझ्नुभयो होला, भिज्नुभयो होला, अनि पुनः मनोरञ्जन अवश्य गर्नुभयो होला भन्ने आशा राख्दै अब हजुरहरूलाई हामी नेपाली साहित्यको कुरा गर्न लागिरहेका छौँ। हुन पनि हाम्रो नेपाली साहित्य जगतमा धेरै महान व्यक्तित्वहरूले जन्म लिएका छन् र उहाँहरूले नेपाली साहित्यमा दिएका योगदानहरू पनि हामी भुल्न सक्दैनौँ र हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा पनि नेपाली साहित्यप्रतिको झुकाव हुनु नितान्त जरुरी छ, किनकि भाषा बाँचे जाति बाँच्छ, जाति बाँचे तपाईँ हामी बाँच्छौँ भन्ने मन्त्रलाई पनि आत्मसात गर्नुपर्छ प्यारा विद्यार्थी भाइ बहिनीहरू, र हाम्रो नेपाली भाषा साहित्यलाई हृदयमा नै सजाउनुपर्छ, किनकि लताउनु हुँदैन, यसको संरक्षण गर्नुपर्छ, तपाईँ हामीले नै संरक्षण गर्नुपर्छ। र आज हामी यो शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा हामी यस्तै महान व्यक्तित्व नेपाली साहित्य जगतका नक्षत्र नै भनौँ कवियत्री लक्की देवी सुन्दासको बारेमा केही जानकारी दिनको निम्ति हामीले निम्ताएका छौँ आज अतिथि। उहाँ हुनुहुन्छ मिरिक डिग्री कलेजबाट आइसक्नु भएको छ, कुशल तामाङ सर आइसक्नु भएको छ र उहाँले नै बताउनु हुनेछ कि नेपाली साहित्य जगतमा लक्की देवी सुन्दासको योगदान के कस्तो रहेको रहेछ भन्ने कुरोलाई विस्तारपूर्वक उहाँले नै जानकारी दिनुहुनेछ।
1: नमस्कार, म कुशल तामाङ, हजुर समक्ष आज नेपाली साहित्य बारे हामी चर्चा गर्नेछौँ। र नानी हो, विशेष गरी समाजको विकासको निम्ति, समाजलाई परिवर्तन गर्नको निम्ति साहित्यको महत्त्वपूर्ण भूमिका हुँदछ र यसरी नै नेपाली साहित्यलाई अगाडि बढाउनमा हाम्रो समाजका विभिन्न विभूतिहरू, प्रतिष्ठित साहित्यकारहरूको महत्त्वपूर्ण भूमिका रहिआएको छ। र आज हामी जे जति समाजमा बाँचिरहेका छौँ, जे जति भाषा राम्रोसँग बोल्न सकिरहेका छौँ, त्यस्ता साहित्यकारहरूको नै अभूतपूर्व योगदानको कारणले गर्दा आज हामी हाम्रो भाषा राम्रोसँग बोल्न सकिरहेका छौँ, त्यही भाषामा पढ्न सकिरहेका छौँ र यसको निम्ति हामी गर्व गर्नुपर्छ। हो, साँच्चै सम्पूर्ण नेपाली साहित्यको सन्दर्भमा भारतीय नेपाली

साहित्यको मात्रै पनि कुरा गर्नु हो भने हामी पारसपनि प्रधान, इन्द्रबहादुर राई, पारिजात, अलखी देवी सुन्दास आदि जस्ता विभिन्न विभूतिहरूको नाम लिन आवश्यक नै छ। र नानी हो, आज हामी चर्चा गरौँ साहित्यकार लखी देवी सुन्दास, उनी नेपाली साहित्य जगतमा महान विभूतिहरूमध्ये एक हुनुहुन्थ्यो। उहाँ साहित्यको क्षेत्रमा कविता, समालोचना, नाटक आदि विभिन्न क्षेत्रमा आफ्नो ख्याति प्राप्त गरिसक्नुभएको छ। र आउनुहोस्, नेपाली साहित्यको विकासमा, आफ्नो समाजको विकासमा साहित्यकार लखी देवी सुन्दासको योगदान के कस्ता रहिआएको छ भन्ने सन्दर्भमा आज हामी चर्चा गर्नेछौँ। र आजको विषय रहेको छ साहित्यकार लखी देवी सुन्दासको नेपाली साहित्यको विकासमा योगदान। र नेपाली साहित्यकी प्रतिष्ठित हस्ताक्षर लखी देवी सुन्दास दार्जिलिङ क्षेत्र र समग्र नेपाली साहित्य जगतकी एक अत्यन्त आदरणीय र प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ बहुमुखी प्रतिभाकी धनी, चिन्तक तथा प्रखर प्राज्ञ हुनुहुन्थ्यो। डाक्टर लखी देवी सुन्दास पेसाले प्राध्यापिका थिइन्। दार्जिलिङ सरकारी महाविद्यालयमा नेपाली विभागमा विभागीय प्रमुखका रूपमा रहेका लखी देवी सुन्दास पछि गएर त्यही महाविद्यालयकै प्रमुख बनेका थिइन्। उनले केही समय दार्जिलिङको लरेटो महाविद्यालय, हाल त्यस महाविद्यालयको नाम साउथफिल्ड महाविद्यालय रहेको छ, त्यहाँ पनि उनले शिक्षा प्रदान गरेकी थिइन्। पछि गएर उनी पश्चिम बङ्गाल सरकारको पार्वत्य मामिला अर्थात् हिल अफेयर्स विभागमा सचिवको पदमा पनि रहेकी थिइन्। त्यस समय पश्चिम बङ्गालको मुख्यमन्त्री सिद्धार्थ शङ्कर राय थिए। कालान्तरमा लखी देवी सुन्दास उत्तर बङ्गाल विश्वविद्यालयमा पनि प्राध्यापिकाको रूपमा रहेका थिए। उनी नेपाली साहित्यमा राष्ट्रिय चेतनाका कविता लेख्ने कविहरूमध्ये एकजना प्रखर कवियत्री मानिन्छ। उत्सर्ग जस्ता देशप्रेम भावले ओतप्रोत बनेका कविता लेख्ने सुन्दासको जन्म कलकत्ता महानगरीमा 27 मार्च 1934 लक्ष्मी पूजाकै दिन भएकी हुनाले उनको नाम लखी देवी राखिएका हुन् भन्ने मानिन्छ। यद्यपि उनको शिक्षा आर्जन भने दार्जिलिङमा नै भएको थियो। शिक्षा आर्जन गर्ने क्रममा उनले दर्शन शास्त्रमा एमए, नेपालीमा एमए अनि कानुन विभागमा एलएलबी गरेका थिए। त्यसपछि उनले नेपालको प्रतिष्ठित त्रिभुवन विश्वविद्यालयबाट नेपाली कविताको विकासमा दार्जिलिङका कविताको योगदान विषयमा विद्यावारी अथवा पीएचडी प्राप्त गरेकी थिइन्। उनले नेपाली साहित्यमा सर्वप्रथम बलिदान कथा हस्तलिखित पत्रिकामा 1946 प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेका थिए। नेपाली साहित्यमा थोरै कृति लेखी अत्याधिक ख्याति प्राप्त गर्ने नारी लेखिकाहरूमध्ये साहित्यकार लखी देवी सुन्दासको नाम लिन सकिन्छ। उनले हालसम्म 3 मूल्यवान कृतिहरू प्रकाशित गरेका थाहा पाइन्छ। ती कृतिहरू हुन्, पहिलो 1998 दार्जिलिङ श्याम ब्रदर्सद्वारा प्रकाशित आहत अनुभूति कथा संग्रह रहेको छ। उनको यस कृतिले 2001 साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए। दोस्रो 2000 प्रकाशित कविता संग्रह सम्भावित अर्थ समर्पित एकांत अनि तेस्रो 2008 प्रकाशित समीक्षात्मक कृति समय र समीक्षणा प्रकाशित रहेका छन्। उनको अन्तिम कृति समय र समीक्षणा उनको विद्यापुत्र दिलकास विद्याभूषण तामाङको गाउँ दार्जिलिङको जिङलाङ चियाबारीमा भएको थियो भन्ने थाहा पाइन्छ। यसबाहेक उनले हालसम्म 7 जति पुस्तकहरू पनि सम्पादन गरेका पाइन्छ। अकादमी निबन्धवली 1976, सम्मेलन कथा संग्रह 9 पूर्वार्ध 1982, यसरी नै सम्मेलन कथा संग्रह 9 उत्तरार्ध 1990, यसरी नै उनले कविता संग्रह पनि सम्पादन गरेका छन्। त्यसमा

0: सम्मेलन कविता संग्रह प्रमुख मानिन्छ, जुन सन् 1983 प्रकाशित भएका थिए। यसरी नै उनले शिवकुमार राईका सात कथा, गुमान सिंह चामलिङका कविता अनि भारतीय नारी लेखन आदि पनि सम्पादन गरेका पाइन्छ। साहित्य क्षेत्रमा डाक्टर सुन्दास सर्जक अनि समालोचक दुवै रूपमा स्थापित रहेका पाइन्छ। पूर्वीय अनि पाश्चात्य साहित्यको गहन अध्येता लक्ष्मीदेवी सुन्दासका कृतिहरू अब्बल रहेका पाइन्छ। लक्ष्मीदेवी सुन्दासले कविता र कथाबाट साहित्यिक यात्रा आरम्भ गरे तापनि पछि गएर उनको कलम समालोचना क्षेत्रमा भने सशक्त हुँदै गएको उनको लेखनबाट थाहा पाउन सकिन्छ। नेपाली साहित्यमा सीमित नारीहरूले कलम चलाएको समय, यो विधामा हात हाल्नु लक्ष्मीदेवी सुन्दासको निकै चुनौतीपूर्ण थियो। नेपाली साहित्यमा त्यस समय धुरन्धर समालोचकहरू रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, गुमान सिंह चामलिङ, डिलेराम तिमसिना जस्ता मूर्धन्य समालोचकहरू जगजगिरहेको समयमा समालोचना लेखनमा लक्ष्मीदेवी सुन्दासको प्रवेश जीवनमा निकै अर्थ लागेको थाहा पाउन सकिन्छ। समालोचना क्षेत्रमा आएर आफ्नो स्वतन्त्र परिचय बनाउनु नै लक्ष्मीदेवी सुन्दासको ठूलो सफलता थियो। गुमान सिंह चामलिङका कविताहरू सम्पादित मात्रै गरेन, उनले त्यस कृतिमाथि लामो समालोचनात्मक भूमिका लेखेर चामलिङको कविता प्रवृत्तिमाथि निकै रोचक र गहकिलो लेख मान्न सकिन्छ। यो लेखहरू भविष्यमा गएर थुप्रै शोधार्थी अनि विद्यार्थीहरूको निम्ति धेरै उपयोगी मानिएको छ। सिक्किमबाट प्रकाशित प्रक्रिया पत्रिकामा ओकायामा गोइनको बारेमा विस्तृत लेख प्रकाशित गरेका छन्। यो लेखमा गोइनको जीवनबारेमा धेरै अप्राप्य सूचनाहरू र साहित्यिक यात्राको विस्तृत जानकारी दिएका छन्। ओकायामा गोइनमाथि लेखिएका लेखहरूमध्ये यो लेख पनि लक्ष्मीदेवी सुन्दासको महत्त्वपूर्ण लेख मान्न सकिन्छ। कथा लेखनबाटै साहित्यमा प्रवेश गरेकी लक्ष्मीदेवी सुन्दासले सन् 2001 आहत अनुभूति कथा संग्रहको निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी थिइन्। कथा लेखनबाहेक उनी यदा कदा नाटक लेखनमा पनि संलग्न रहेका देखिन्छ। सानै उमेरमा नै नाटक र एकाङ्की लेखनमा पनि रुचि राख्ने सुन्दासको विजय आश्रम सन् 1949 कलकत्तामा मञ्चन भएको थियो भने अन्वेषण, आधुनिक युवती, थोत्रो ब्याग आदि एकाङ्की विभिन्न स्थानमा मञ्चन भएको जानकारी पवित्र रेग्मीद्वारा सम्पादित साहित्य अकादमी अनि 25 वर्षका पुरस्कृत नेपाली साहित्य नामक पुस्तकमा उल्लेख गरिएको छ। अनुवाद साहित्यमा पनि कलाम चलाएकी सुन्दासले अङ्ग्रेजीमा लेखिएको वल्लतोल मलायम पोएट नामक कृतिलाई वल्लतोल नाम दिई नेपालीमा अनुवाद गरेकी पाइन्छ भन्ने शरद प्रधानको लेखबाट थाहा पाउन सकिन्छ। सन् 2008 डाक्टर सुन्दासको समय र समीक्षा एक समीक्षात्मक ग्रन्थ हो, जो उनले समय समयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समीक्षात्मक लेखहरूको सङ्कलन। यो ग्रन्थ नेपाली साहित्यको निम्ति एउटा महत् उपलब्धि मान्न सकिन्छ। यसमा विविध विषयका जम्मा 36 समालोचना लेखहरू रहेका छन्। डाक्टर सुन्दास दार्जिलिङ महाविद्यालयकै नेपाली प्राध्यापक, एउटी विदुषी र गहन अध्येता हुनाले उनलाई कसैले किताबको भूमिका लेखाइ माग्न, सेमिनार गोष्ठीतिर वार्ता आग्रह गर्न, प्राध्यापिका आवश्यकता जस्ता थुप्रै कारणबाट यो समय र समीक्षा जस्ता समालोचनात्मक कृति जन्मिएको हो भने देख्न सकिन्छ। यसमा कविता विषयक 15 समीक्षा सङ्कलित छन्। यसका अधिकांश लेखहरू विभिन्न साहित्य सर्जकहरूका कृतित्वमाथि केन्द्रित छन्। यसमा समीक्षित सर्जकहरूमा आदिकवि भानुभक्त आचार्य, धरणीधर कोइराला, पारसमणि प्रधान, रूपनारायण सिंह, इन्द्र सुन्दास, हरिप्रसाद गोर्खा राई, गम्भीर राई, ध्रुव दवाड़ी, तुलसी अपतन, शिवकुमार राई, रामकृष्ण शर्मा, अगम सिंह गिरी, इन्द्रबहादुर राई, गुमान सिंह चामलिङ, वीर विक्रम गुरुङ, डाक्टर जगत छेत्री हुन्। तीमध्ये पनि भानुभक्त आचार्य सम्बन्धी 3 वटा, शिवकुमार राई सम्बन्धी 3 वटा, रूपनारायण सिंह सम्बन्धी 3 वटा, इन्द्रबहादुर राई सम्बन्धी 6 वटा, अगम सिंह गिरी सम्बन्धी 3 वटा, गुमन सिंह चामलिङमाथि 2 वटा लेखहरू सङ्कलित रहेका छन्। यसको चर्चा नवीन पौडेलद्वारा लिखित एउटा लेखमा पनि गरिएको छ। यी सर्जक व्यक्तित्व बाहेक विषय विशेषमा आधारित लेखहरू 4 वटा जति रहेका छन्। यस्ता महत्त्वपूर्ण र समय सापेक्ष कृतिहरूको सम्पादन गरेर अर्को साहित्यिक सम्पादक चुली उभिन पुगेकी छिन् डाक्टर लक्खीदेवी सुन्दास। डाक्टर लक्खीदेवी सुन्दास जीवनकालभर दार्जिलिङमा नै रहिन्। दार्जिलिङ त्यागेर दार्जिलिङ परतिर कतै जान चाहिनन्। दार्जिलिङप्रतिको अगाध मोह थियो उनमा, तर उनीप्रतिको मोह दार्जिलिङभित्र के कति कस्तो छ त्यो त दार्जिलिङले नै बोध होला भन्ने ज्ञात पाइन्छ। डाक्टर लक्खीदेवी सुन्दासले यतिका उमेरसम्म आफ्नो भाषा साहित्यको निम्ति दिएको योगदानका कारण उनी भानु पुरस्कार, साहित्य अकादमी पुरस्कार, साहित्य महारथी उपाधि सम्मान, रत्नश्री स्वर्ण पदक लगायत भारत र नेपालबाट प्राप्त उच्च सम्मान र पुरस्कारबाट विभूषित छिन्। देश विदेशबाट मान सम्मान र पुरस्कारले विभूषित भाषा साहित्यका नारी चुली विलक्षण विभूति महारथी डाक्टर लक्खीदेवी सुन्दासको विषय साहित्य गरिनु, लेखिनु, हेर्नुका विविध पक्षहरू रहेका छन् जो समयमै हुन सकिरहेको जस्तो छैन भन्ने आवाज भइरहेको छ। हुन थालिएको समेत त्यस्तो केही थाहा लागेको छैन। आरम्भ हुँदैछ कि कहीँ कतैबाट अनिवार्य कार्यहरू समयमै उनी हाम्रा उज्जवल तारा साहित्य सूर्यज्यो मध्याह्नदेखि उताको त्यस डाँडामा छन्। तर हाम्रा पूर्व तारा सूर्यजो डुबे इन्द्र सुन्दास, गुमान सिंह चामलिङ विषय हुनु गरिनुपर्ने अति अनिवार्य आवश्यक कार्यप्रति हाम्रा जाति भाषा साहित्यले जुन प्रकारको अनदेखा गरिरहेको बुझ पचाइरहेको छ, त्यस्तो हुने छैन नै हाम्रा नालीचुरी डाक्टर लक्खीदेवी सुन्दासप्रति भनी डाक्टर वीरभद्र कार्कीडोलीले आफ्नो एक लेखमा लेखेको थाहा लाग्दछ। नेपाली साहित्यमा उनको अथक योगदानको सम्मान गर्दै उनको विद्यापुत्र कवि दिलकश विद्याभूषण एक ठाउँमा लेख्छन्, त्यसैले मलाई लाग्छ दार्जिलिङमा यति सर्वोच्च स्थान रहेर जीवनभर भाषा साहित्यको सेवा गरेकी मूर्धन्य साहित्य महारथी डाक्टर लक्खीदेवी सुन्दास जस्ता नारी चुलीको पुण्य स्मृतिमा पनि प्रत्येक वर्ष 27 मार्चको दिन जन्म जयन्तीलाई एक पर्वको रूपमा पालन गरिए अनर्थ छैन भन्ने लाग्छ भने उनको लेख रहेको पाइन्छ। यस विषयमा विभिन्न सामाजिक, साहित्यिक, सङ्घ संस्था, शैक्षिक प्रतिष्ठान एवं नारी प्रकोष्ठका संस्थानहरूले ध्यान केन्द्रित गरेमा असल हुने भन्ने लागेको छ। निकट भविष्यमा समग्र नेपाली भाषीले मूलले यस विषयलाई गहनतापूर्वक लिनेछ भन्ने कुरामा हामी धेरै आशावादी रहेका छौँ। भारतको कलकत्ता महानगरीमा जन्मेर सम्पूर्ण जीवन दार्जिलिङमा व्यतीत गरी आफ्नो सफल जीवनकाल अवधि उहाँले हङकङ, काबुल, सोभियत, रुस लगायत छिमेकी राष्ट्र नेपाल अनि भारतको विभिन्न राज्यहरू परिभ्रमण गरेका थिए अनि अन्तमा सम्पूर्ण भारतवासीले स्वतन्त्रताको विगुल फुकिरहेको समय उपचारको क्रममा सिलगढी सहरमा 15 अगस्त 2019 दिन महान विभूति डाक्टर लक्खीदेवी सुन्दासले अन्तिम श्वास लिएका थिए। उनी जस्ता महान विभूति हाम्रो नेपाली समाज अनि साहित्यले पाउनु साँच्चै एउटा गर्वको विषय, गर्वको कुरो हो। उनको सम्झना हाम्रो भावी पिँढीले भविष्यसम्म गरिरहन् भन्ने हाम्रो कामना रहेको छ। धन्यवाद।
1: निश्चय नै हाम्रा विद्यार्थी भाइ बहिनीहरूले सुन्नुभयो होला कवियत्री लक्की देवी सुन्दासले हाम्रो नेपाली साहित्यलाई दिनुभएको योगदान।

के कस्तो रहेछ भन्ने कुरो त आजका हाम्रा अतिथि शिक्षक कुशल तामाङ सरले दिइहाल्नुभयो। त आउनुहोस् न त कार्यक्रमको अन्तिम चरणमा हामी तपाईँहरूलाई मनोरञ्जन गराउन लागिरहेका छौँ। आउनुहोस् न के छन् न्यू यो साङ्गीतिक विश्राम।

हजुरहरूलाई मनोरञ्जन गराएपछि अब हामी यही भन्न चाहन्छौँ, विद्यार्थी भाइ बहिनीहरू तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मंगल कामना साँझ्दै आजको शिक्षा ज्योति कार्यक्रमको यस अङ्कबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

र समाचारको प्रसारणपछि सम्पूर्ण श्रोताहरूलाई स्वागत तथा अभिवादन म प्रेमिकाको तर्फबाट साथै साथमा हुनुहुन्छ प्रसारण सहयोगी निरेन अनि प्राविधिक मित्रहरू महेश थामी अनि साथीहरू र समय यस बेला साँझको 5:07 अनि 38 सेकेन्ड भइरहेछ र यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz साथै दार्जिलिङको एफएम 102.2 MHz अनि न्युज अन एआईआर एपमा पनि

रवको क्रममा प्रस्तुत गर्न लागिरहेछौँ हाम्रा फौजी श्रोताहरू लगायत अन्य श्रोताहरूको निम्ति समर्पित फिल्म सङ्गीतको कार्यक्रम जय जवान।

0: खरसाङ
1: विज्ञापन को निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ।
2: संगीत मनको भावना व्यक्त गर्ने सजिलो माध्यम हो। संगीत बिना संसार अपूर्ण हुन्छ र जीवनलाई पूर्ण बनाउन संगीत आवश्यक हुन्छ। र यसै क्रममा अब अघिल्लो गीत स्वीकार्नुहोस्, चलचित्र अकेले हम अकेले तुमबाट, जसमा गुन्जनी आवाज रहेको छ कुमार सानु अनि अन्नु मल्लिकको, शब्द मजरू सुल्तानपुरीको अनि सङ्गीत अन्नु मल्लिककै।

र श्रोताले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान अन्तर्गत विविध कलाकारहरूको शर्मा हिन्दी फिल्मी गीतहरू र अब स्विकानोस यो अघिल्लो कोशेली फिल्म साजनबाट एसपी बाला सुब्रमण्यम अनि अल्का याग्निकको युगल शर्मा

त श्रोता, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ र यो अन्तिम कोसेली यहाँहरूको निम्ति स्वीकार्नुहोस्। फिल्म जाने तु या जानेनाबाट शब्द रहेको छ अब्बास टायरवालाको अनि सङ्गीत एआर रहमानको।

0: You're listening to Evening Melodies on 103.5 Akashvani Kharsong, and now it's time for the news in Nepali.
1: यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज नयाँ दिल्लीमा आयोजित नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भाग लिनुभयो। एक सोसियल मिडिया पोस्टमा मुख्यमन्त्रीले भन्नुभयो, यस मञ्च मार्फत राज्यले आफ्नो अनुभव, कार्यपद्धति र सामूहिक विचार साझा गर्दै विकसित भारतको भिजनलाई अगाडि बढाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा 12 वर्षको सेवा, सुशासन र गरीबहरूको कल्याण पूरा भएको उपलक्ष्यमा दिल्ली सरकारले यस महिनाको 18 20 तारिकसम्म दिल्लीका विभिन्न क्षेत्रमा 39 जनकल्याण शिविरहरू आयोजना गर्नेछ। यी शिविरहरूको तयारीका लागि दिल्ली सरकारका मन्त्री परवेश साहिब सिंहले आज दिल्ली सचिवालयमा विभिन्न विभागका अधिकारीहरूसँग बैठक गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री सिंहले बैठक केन्द्र सरकार र दिल्ली सरकारको जनकल्याणकारी योजना, सेवा र सुविधाहरूको प्रत्येक योग्य नागरिकको पहुँच सुनिश्चित गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो। श्री सिंहले दिल्लीवासीलाई उपलब्ध योजना र सेवाहरूको बारेमा जान्न र लाभ उठाउन आफ्नो नजिकको जनकल्याण शिविरमा जान आग्रह गर्नुभयो। भारतले मालदिव सरकारलाई 20,000 डोज दादुरा खोप र लगभग 3 टन चिकित्सा सामग्रीको खेप पठाएको छ। यस सहयोगको प्राथमिक उद्देश्य मालदिव्समा खोपको कभरेजलाई सुदृढ पार्नु र जनस्वास्थ्यको सुरक्षा गर्नु हो। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, यो सहयोगले मालदिव्समा दादुराको बढ्दो घटनाहरूसँग लड्न र सरकारको राहत प्रयासहरूलाई बलियो बनाउन मद्दत गर्नेछ। हाम्रा संवाददाताले रिपोर्ट गरेको छ, भारतको छिमेकी पहिलो नीति र महासागरको दृष्टि कोणमा मालदिव्सको विशेष स्थान छ। भारत दुवै देशका जनताको पारस्परिक हितका लागि साझा प्राथमिकतालाई अगाडि बढाउन मालदिव सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ। सरकारले स्पष्ट गरेको छ, पाकिस्तान सीमा नजिक भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको दावी गर्ने भिडियो पूर्ण रूपमा भ्रामक रहेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच इकाइले भनेको छ, यो दावी फर्जी हो र भिडियोलाई पाकिस्तानी दुष्प्रचार आइडीहरूद्वारा प्रसारित गरिरहेको छ। पीआईबीले सीमा पारबाट चलाइरहेको दुष्प्रचार अभियानसित सावधान रहन नागरिकहरूसित आग्रह गरेको छ भने उनीहरूको उद्देश्य जनतालाई भ्रमित पार्नु रहेको बताएको छ। सरकारले 29 केन्द्रीय श्रम कानूनहरूलाई तर्कसङ्गत र सरल बनाउँदै 4 व्यापक श्रम संहिताहरूमा एकीकृत गरेको छ, जसको उद्देश्य अनुपालनलाई सरल बनाउनु, श्रमिकहरूको सुरक्षा र सामाजिक सुरक्षालाई मजबुत बनाउनु तथा व्यापारमा सुगमतालाई प्रोत्साहन दिनु रहेको छ। श्रम तथा रोजगार राज्य मन्त्री शोभा करिन्तलाजे हिजो स्विजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। यसको जानकारी उहाँले गराउनु भएको हो। श्रीमती करण लाजेले तेजीसित बदलिरहेको वैश्विक परिवर्तनहरू बीच सामाजिक न्याय र सम्मानजनक कार्यलाई प्रोत्साहन दिने सम्मेलनको सराहना गर्नुभयो। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले आज दिल्ली विकास प्राधिकरण, दिल्ली नगर निगम र नयाँ दिल्ली नगर परिषदका अधिकारीहरूसँगको बैठकमा राजधानीमा वर्षा जल सञ्चयनको तयारीको समीक्षा गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा श्री सन्धुले भन्नुभयो, बैठकले संरचनात्मक मर्मतलाई छिटो बनाउन र मनसुन अघि सबै वर्षा जल सञ्चयन प्रणालीहरू पूर्ण रूपमा कार्यरत छन् भनी सुनिश्चित गर्न कडा समय सीमा तोक्न निर्देशन दिएको छ। यसबाहेक बैठकले भविष्यलाई ध्यानमा राख्दै भूजल पुनर्भरण र जल सञ्चयन प्रयासलाई अझ बलियो बनाउन दिल्लीभरिका सबै वर्षा जल सञ्चयन संरचनाहरूको कुल क्षमताको पूर्ण मूल्याङ्कन गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। आज बिहान स्पेनी टापु माजोर्काको पर्यटकीय क्षेत्रको आवासीय भवनमा आगलागी हुँदा 2 जनाको मृत्यु भएको छ।

भने धेरैजना घाइते भएका छन्। सिभिल गार्डका प्रवक्ताले धुवाले निसासिएको पीडित 9 जनालाई उपचारको लागि अस्पताल लगिएको बताएका छन्। सिभिल गार्डको विज्ञप्ति अनुसार मागालुफ क्षेत्रमा रहेको आवासीय भवनको तेस्रो तलामा आग लागि भएको थियो। अधिकारीहरूले आग लागेको कारण पत्ता लगाउन जाँच शुरू गरेको छ। उत्तरी ओमानको बिनास बन्दरगाह नजिकै रहेको एक व्यावसायिक ट्याङ्करमा आग लागि हुँदा समुद्रमा आपतकालीन अवस्था सृजना भएको छ। विगत 72 घण्टामा ओमानको पानीमा भारतीय चालक दल सहित जहाजहरू दुर्घटना भएको यो तेस्रो घटना हो। मस्कट स्थित भारतीय दूतावासले ओमानी तटबाट जहाज दुर्घटना भएको जानकारी प्राप्त भएको पुष्टि गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। प्रादेशिक समाचार लिएर हामी 6:50 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

एफएम 103.5 मेगाहर्ज लगाए दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा यहाँले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र वकेशन आनन्द लिउँ फिल्मी गीतबाट र यसअघि सुनौ यो छोटो सन्देश

र भर्खरै श्रोताले सुन्नुभयो चलचित्र थ्री इडियट्सबाट सान अनि शान्तनु मोइत्रको युगल शर्मा. शब्द थियो स्वानन्द किर्किरेको अनि सङ्गीत शान्तनु मोइत्रकै. र यो प्रसारण हो आकाशवाणी खरसाङको. रवको क्रममा प्रस्तुत छ कार्यक्रम गाउँले सभा.

0: नमस्कार है कान्छी माया दिदी, धनमाया दिदी आइपुगे
1: है।
0: म पनि
2: नमस्ते छ,
1: मेरो पनि यहाँ चुल्ठे भाइलाई नमस्ते छ। बस्नुहोस् सजिलो गरी, अब सभा सुरु गर्ने समय पनि भइगयो है है कान्छी दिदी,
0: ठिकै समयमा नै आइपुग्यो होला नि।
2: हामी त सम्झिरहेको थियौँ आज सभामा को आउनुहुन्छ होला भनेर, पस्याङ पस्याङ गर्दै भए पनि यहाँ चुल्ठे भाइ आउनु भएछ। एकदमै खुसी लाग्यो, अब यसरी सभामा सबैजना भेटघाट हुँदाको आनन्दै अर्को हुन्छ हौ।
1: हजुर हजुर, रमाइलो हुन्छ नि।
2: ज्यू ज्यू ज्यू,
1: अब कुराकानी त अगाडि बढाउनै पर्यो।
2: हजुर हजुर,
0: यहाँ कुराकानी अगाडि बढाउँ भन्नुहुँदैछ। आज हाम्रो धनमाया दिदीले के सोचेर आउनु भएको छ?
1: के सोचेको छु भन्दा नि कान्छी माई दिदी, अब हामीले सबैले नै गाउँ घरमा पशुपालन त सबले गरेकै हुन्छ है।
2: हो नि,
1: यो पशुपालनको लागि घाँस दाना पानी सबै कुरोमा त याद गर्नु पर्यो। म चाहिँ नि कान्छी माई दिदी चुल्ठे भाइ, के कुरा गरौँ भने डाले घाँस त सबैले नै राखेको हुन्छ है। मैले पनि राखेकै छु डाले घाँस गाई। पशुपालनलाई त अब दिनु पर्यो नि त, घाँस
2: दिनु पर्यो। तपाईँले पशु अझै बढाउँछु पनि भन्नुहुँदैछ।
1: हजुर,
2: अन्त घाँस त चाहियो,
1: घाँस त चाहियो नि। अब जुनसुकै घाँस दिएर पनि हुँदैन, दुध आउने घाँसहरू
2: दुधाल्यो,
1: पोसिलो घाँसै दिनु पर्यो नि। अनि घाँसको खेती सम्बन्धी कुराकानी गरौँ भनेको, के कस्तो घाँसहरू रोप्दा चाहिँ गाईहरूलाई धेरै पोसिलो हुन्छ, दुध धेरै आउने, त्यो सम्बन्धी यसो तपाईँहरूलाई सोध्नु मन लागिरहेको थियो नि।
2: राम्रो
0: एकदमै राम्रो सोच्नु भएको छ है। अब विशेष गरी हाम्रो पहाडी क्षेत्रमा प्राकृतिक हिसाबले सुन्दर जग्गा होइन, चिया बगान छ, कृषि छ, पशुपालनको निम्ति चाहिँ एकदमै प्रसिद्ध जग्गा हो नि त हाम्रो होइन। यहाँ प्राय प्राय अब ग्रामीण हामी अब हाम्रो परिवारहरूमा जीविका अर्जनको निम्ति कृषि गर्छौँ, पशुपालन गर्छौँ होइन, गाई बाख्रा अन्य पशुहरू हामी पाल्छौँ होइन। अब त्यो पशुपालनको निम्ति चाहिँ अब वर्षभरि पौष्टिक खाना पनि आवश्यक छ नि त होइन। यही आवश्यकतालाई पुरा गर्नुको निम्ति चाहिँ एकदमै घाँसको खेती चाहिँ गर्नु पर्यो
2: होइन।
0: हजुर हजुर, अब प्राय प्राय पहिला किसानहरू चाहिँ जङ्गलतिर होइन चरनको निम्ति पनि लान्थ्यो,
2: जङ्गल छोड्थ्यो नि,
0: अब त्यहाँबाट अब घाँस सङ्कलन पनि गर्थ्यो अरू बेला होइन। तर अब अहिले चाहिँ वन जङ्गल नासिँदै गयो, क्षेत्र घट्दै गयो, जनसङ्ख्या वृद्धि भयो होइन, अनि पशुपालन व्यवसाय अब विस्तार हुँदै गयो, अनि अहिले चाहिँ वैज्ञानिक तरिकाले घाँस उत्पादन गर्न चाहिँ एकदमै आवश्यक छ। अब जङ्गलतिर जानु मिलेन, अहिले जङ्गल छैन पनि, आफैले नै घाँसको खेती गर्न चाहिँ आवश्यक पनि छ, अनि यो लोकप्रिय बन्दै गएको पनि छ जस्तो लाग्यो मलाई।
2: ठिकै हो, ठिकै
1: राम्रो हो नि चुल्ठे भाइ। यस्तै प्रकारले नि हाम्रो पहाडी क्षेत्रमा चाहिँ घाँसको खेती गर्न किन एकदमै आवश्यक छ त्यो पनि जान्नु पर्यो।
2: ज्यू,
1: अघि पनि सोधिहाले तपाईँहरूलाई।
2: लु चुल्ठे भाइ, मैले बताइदिएँ यसमा।
0: हुन्छ हुन्छ हुन्छ।
2: अब यसमा के छ भन्दाखेरि, अब पशुलाई चाहिँ स्वास्थ्य राख्नको लागि हामीले सन्तुलित आहार एकदमै आवश्यक हुन्छ। त्यो सँगसँगै हरियो घाँसमा अब प्रोटिन हुन्छ, कार्बोहाइड्रेट, भिटामिन, खनिज तत्व, रेसा, अब यसलाई हामी फाइबर पनि भन्छौँ नि होइन, यो अब प्रशस्त मात्रामा पाइन्छ है। त्यसले गर्दा अब पशुको पाचन प्रणालीलाई स्वास्थ्य राख्नु, पशुको पाचन प्रणालीलाई स्वास्थ्य पनि यो हरियो घाँसले राख्दछ। त्यसले गर्दाखेरि हामीले पशुलाई हरियो घाँस खुवाउनु एकदम जरुरी पनि छ जस्तो चाहिँ मलाई लाग्छ।
1: हजुर हजुर, अनि अर्को कुरो के सोध्न मन लाग्यो भने नि तपाईँहरूलाई,
0: हजुर
1: यो घाँस खेतीको मुख्य उद्देश्यहरू चाहिँ के छ त्यो पनि जानकारी दिनुहोस् न चुल्ठे भाइ।
0: अब विशेष गरी घाँस खेतीको उद्देश्य भन्नुपर्दा चाहिँ पशुको निम्ति चाहिँ अब वर्षभरि यो घाँस त उपलब्ध गराउनु पर्यो नि त,
2: अब
0: घाँस दिनु पर्यो, खाना दिनु पर्यो, अनि यो घाँसले चाहिँ तपाईँको दुध उत्पादनमा पनि बढाउँछ होइन, मासु उत्पादनमा पनि सुधार ल्याउँछ। अब दानै मात्रै दिएर पनि
2: भएन,
0: बजारबाट दाना कति किन्ने होइन, अनि दाना खरिदमा पनि खर्च कम्ती हुन्छ नि त। घाँस पनि दाना पनि गर्दाखेरि चाहिँ घाँस आफ्नैमा छ भने त खर्च कम्ती भयो, अनि खाली जमिनको सदुपयोग पनि भयो। हाम्रो चाहिँ यस्तो छ नि त, खाली जमिनमा चाहिँ बाँझो राख्ने पनि छ, त्यो खाली जमिनमा चाहिँ बाँझो नराखेर चाहिँ सदुपयोग प्रयोग गर्नु पर्यो नि हैन अनि माटो कटान तथा पहिरोको नियन्त्रण पनि गर्छ घाँसले त्यो भएर चाहिँ विशेष गरी घाँसको खेती गर्ने उद्देश्य भनौँ न योहरू छ यो चाहिँ ध्यानमा राखेर चाहिँ घाँसको खेती गर्नु पर्यो
2: त्यति मात्र कहाँ हो र धनमय बहिनी अब यो हाम्रो दार्जिलिङमा चाहिँ घाँसको खेतीको चाहिँ के छ भन्दाखेरि अब वर्तमान अवस्था चाहिँ दार्जिलिङ जिल्लाको जुन चाहिँ भयो अब खरसाङ हाम्रो जग्गा भयो है मिरी कालिम्पोङ जुन चाहिँ छेउछाउको क्षेत्रहरू छ नि बिजनबारी पुल बजार सुकिया पोखरी लगायतका स्थानहरूमा चाहिँ हाम्रो किसानहरूले चाहिँ चारा घाँस खेती गर्दै आइरहेका छन् अनि धेरै किसानहरूले चाहिँ खेतमा कान्ला घर वरिपरिको खाली ठाउँ तथा बारीको डेनमा घाँस रोपेर पनि हामीले पशुलाई चारा उत्पादन पनि गरिरहेको छ अब यसो गरा गरामा पनि यसो घाँसहरू लगाउन सकिन्छ नि त डाले घाँस अस्ति म तपाईँकोमा यसो घुम्दै जाँदा डाले घाँसहरू धेरै नै देखे र हामीले अब जङ्गलमा कति जानु सक्दैनौँ कम्ती पशु प्राणी छ भने त आफ्नै बारीको डाले घाँसले पनि हामीलाई पशुलाई दिनु सक्छौँ नि त कि कसो र दुध उत्पादन गर्ने किसानहरूमा चाहिँ अब हामीले जस्तो अब नेपियर सेटारिया र गिनी घाँसको खेती चाहिँ हामीले विशेष रूपमा चाहिँ गर्नु सक्यौँ भने चाहिँ यो एकदमै लोकप्रिय पनि छ
1: र
2: यो चाहिँ कस्तो छ भने हजुर
1: दुध उत्पादनको लागि चाहिँ यो घाँसको नामहरू भन्नु भयो नि एकदमै राम्रो है
2: हजुर यो लगाउनु सक्यो भने चाहिँ राम्रो र हाम्रो यो जुन चाहिँ दार्जिलिङको हावापानी हाम्रो जग्गाको हावापानी यो घाँसको खेतीको लागि चाहिँ एकदमै राम्रो छ त्यसले गर्दा अब दार्जिलिङको हावापानी घाँस उत्पादनको लागि अत्यन्त अनुकूल पनि मानिन्छ त्यसले गर्दा हामीले यो जुन चाहिँ अघि मैले भने घाँसको खेती गर्दा कुन चाहिँ लगाउँदा चाहिँ राम्रो हुन्छ यो लगाउन सक्यौँ भने चाहिँ हामीले जस्तो पशुपालनलाई अझै बढाएर लाँदा पनि केही असुविधा चाहिँ हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन
1: ठिकै हो कान्छीमा दिदी विशेष गरेर अब हावापानीको विशेषताहरू पनि बताइदिनुहोस् न चुल्ठे भाइ
0: अब हेर्नुहोस् है घाँस खेती गर्नको निम्ति चाहिँ हावापानीको पनि विशेष भूमिका हुन्छ
2: त्यो त हो
0: होइन अब मध्यम तापक्रम छ पर्याप्त वर्षा छ उच्च आर्द्रता छ होइन एकदमै उर्वर शक्ति भएको माटो छ यो सबै कारणले चाहिँ घाँसको वृद्धि राम्रो हुन्छ अब प्राय प्राय यो विशेषताहरू त हाम्रो ठाउँमा पाइन्छ त्यही कारण चाहिँ यो घाँस खेती गर्नु चाहिँ एकदमै हाम्रो ठाउँ चाहिँ अनुकूल मानिन्छ नि त अब यो हावापानी मात्रै भनेर भएन होइन राम्रो उपयुक्त माटो हुनु पर्यो अब घाँसको खेतीको लागि बलौते दोमट माटो होइन विशेष गरी हाम्रो अहिले अब खरसाङ दार्जिलिङ मिरी कालिम्पोङ अघि भन्नुभयो नि यो जग्गाको जुन चाहिँ जुन हिसाबको माटो छ त्यो चाहिँ सबैभन्दा उपयुक्त नै मानिन्छ है विशेष गरी अब पानी जम्ने ठाउँमा घाँसको जरा कुहिने सम्भावना हुन्छ अनि पानीको निकास पनि हुनु पर्यो यो सबै कुराहरू चाहिँ हेरेर चाहिँ जस्तो हिसाबले हामीले खेती किसानी गर्छौँ नि त्यही हिसाबले घाँसलाई पनि हामीले अब विशेष रूपमा अघि कान्छी माया दिदीले भनेको जस्तो जुन चाहिँ नामहरू भन्नुभयो त्यो घाँसहरूलाई चाहिँ एकदम स्याहार सुसार गरेर हामीले यो ठाउँमा घाँसहरू लायौँ भने चाहिँ एकदमै राम्रो हुन्छ यसमा चाहिँ अब माटो भनिहाले हाम्रै ठाउँको जस्तो माटो भयो भने भइहाल्यो हावा पानी पनि हाम्रो जग्गाको एकदमै ठिक छ है त्यो हिसाबले चाहिँ गर्न सकिन्छ
2: चुल्ठे भाइले भन्नुभयो नि मैले पनि भन्दै थिएँ यहाँ चुल्ठे भाइले पनि कुरा गर्नुभयो कुन चाहिँ घाँस भन्दाखेरि यो नेपियर घाँस
0: हजुर
2: यो चाहिँ चारा घाँसको राजा भने पनि हुन्छ धनलय बहिनी पशुको लागि चाहिँ एकदमै राम्रो हो र अब यसको विशेषताहरू के आउँछ भन्दाखेरि अब जस्तो यो एकदमै छिटो बढिहाल्छ रोप्यो अलिकति दिनमा यसो हेऱ्यो बढिरहेको हुन्छ त्यसो गर्दा हामीले घरमा पालेको जुन चाहिँ पशुहरू छ त्यसलाई दिनु पनि त सुविधा नभए त पर्खिरहनु पर्यो ढिलो उम्रेपछि त अन्त यो नेपियर चाहिँ एकदमै राम्रो हो धेरै उत्पादन पनि यसले दिन्छ अनि वर्षमा धेरै पटक हामीले काट्नु पनि सक्छौँ यसलाई
1: हजुर
2: एकदमै गाई भैँसीले पनि रुचाएर खान्छ है त्यसले गर्दा अब तपाईँले जति सक्दो चाहिँ यो नेपियर घाँस लगाउनु राम्रो पशु पाल्छु भनेर सोच्नु भएको छ भने अथवा पशुलाई अझै बढाउँछु भनेर सोच्नु भएको छ भने
0: अरू अब घाँसहरू पनि छन् तर घाँस भन्दा भन्दै यसो हामीले बिचमा यो बोल्दा बोल्दा यहाँ कान्छी माया दिदीको पनि यसो ओठ सुके जस्तो लाग्यो
2: हो नि यहाँ चुल्ठे भाइले हेरिरहनु भएको रहेछ यहाँ मेरो त घाँटी सुकेको जस्तो भयो बोल्दा पनि किनभने अब निकै उमेर पनि भयो होइन अब सो पहिलाको जस्तो बोल्नु सकिँदैन नि फटाफटी घाँटी सुक्छौ म त आनन्द बोल्यौँ भन्ने सम्झि
0: कुरा
1: चिया ल्याएको छ है कान्छीमा दिदी
0: चिया पनि ल्याउनु भएको रहेछ भनेपछि
2: गीत
0: सुनौ त्यसपछि
2: चियाको चुस्की पनि लिऊ
0: त्यसपछि अगाडिको कुराकानी गरौँ न
2: हुन्छ ल्याउँ

0: आहाहा कान्छी माई दिदी चुल्टे भाइ गीत साह्रै रमाइलो सुनाउनु भयो।
1: हो नि गीत त
0: चियापानी पिएर घाँटी भिज्यो होला कान्छी माई दिदी पनि
1: भिज्यो भिज्यो। अब चाहिँ मुन्नु पनि सकिन्छ, अब यसरी गीत सुन्दै कुराकानी गर्नुको मजै अर्को हुन्छ, आनन्द पनि लिँदै गर्नुपर्छ यसो बिबिचमा, अनि कुराकानी पनि गर्दै गर्नुपर्छ है। कुराकानी भन्दा पनि अघि हामीले दार्जिलिङ जिल्लामा घाँसको खेती गर्न सकिन्छ कि सकिँदैन भन्नुहुँदै थियो यहाँले,
2: हाम्रो क्षेत्रमा घाँसको खेती विषयमा चाहिँ उहाँले सोध्नु हुँदै थियो, अनि यहाँ हावा पानी माटोको विषयमा पनि कुराकानी गरिसक्यो। प्रमुख घाँसहरूमा यहाँ कान्छी माया दिदीले नेपियर घाँसको विषयमा पनि भन्नुभयो,
0: नेपियर घाँस त एकदमै राम्रो।
2: अब अर्को पनि भन्नुभएको थियो नि यहाँ कान्छी माया दिदीले, यो गिनी घाँस, यो विषयमा चाहिँ म बताइदिन्छु है। विशेष गरी यो गिनी घाँस चाहिँ यो छायायुक्त क्षेत्रमा चाहिँ राम्रो उत्पादन हुन्छ, अलिकति छाया भएको जग्गामा है। यसमा चाहिँ कस्तो हुन्छ भनेदेखिको प्रोटिनको मात्रा बेसी हुन्छ, अनि पहाडी क्षेत्रमा हाम्रो क्षेत्रमा चाहिँ एकदमै उपयुक्त पनि हुन्छ। अनि यो साथसाथै अर्को सेटारिया घाँस पनि हुन्छ, हेर्नुहोस् चिसो मौसम सहन सक्ने हुन्छ यो सेटारिया घाँस, अनि उच्च पहाडी क्षेत्रको लागि चाहिँ उपयुक्त हुन्छ। उच्च पहाडी क्षेत्रमा साह्रै चिसो हुने जग्गामा चाहिँ यो सेटारिया घाँस लाउन सकिन्छ, अनि यो चाहिँ एकदमै पशु प्राणीको निम्ति पोषणयुक्त घाँस हो भनौँ
1: न,
2: एकदमै। अनि साथसाथै मैले अर्को पनि भन्छु है, यो ओट भन्ने हुन्छ, यो चाहिँ जाडो मौसमको निम्ति एकदमै महत्त्वपूर्ण हो है। अब दुना पशुको निम्ति चाहिँ यो ओट भन्ने चाहिँ एकदमै लाभदायक पनि हुन्छ, अनि यो एकदमै बेसी प्रोटिन हुन्छ यसमा, अनि यो पनि लाउन सकिन्छ। अब पहाडमा पनि हामीले पहाडी इलाकाहरू एकदमै चिसो छ भन्नु सकिँदैन नि त होइन, कतिवटा जग्गामा निकै घाम लाग्ने हुन्छ, तर विशेष गरी यो ओट सेटारिया भन्ने चाहिँ चिसो मौसम सहनु सक्ने चिसो मौसममा हुने घाँसहरू चाहिँ हो। हाम्रो जग्गामा त प्रायः प्रायः चिसो नै हुन्छ, त्यो भएर यो लगाउन सकिन्छ।
0: अरू के कुरा छ बताउँदै जानुहोस्।
1: अब तपाईँले घाँस लगाउँछु भनेर सोच्नु भएको छ भने तपाईँले खेत तयारी पनि त गर्नु पर्यो कि कसो चुल्टे भाइ होइन,
2: एकदमै एकदमै।
1: अब हामीले यसो खेत तयारी गरेको छौँ भने अब घाँस लगाउनु अघि हामीले खेत चाहिँ दुई तिन पल्ट चाहिँ जोतिहाल्नु पर्छ, अनि झारपातहरू हटाउनु पर्यो, गोबर मल अलिकति मिसाउनु पर्यो, अनि पानी निकासको व्यवस्था पनि हामीले एकदमै राम्रो गरिहाल्नु पर्छ। र जुन पहाडमा चाहिँ जुन चाहिँ कान्ला छ, कान्लामा पनि हामीले सजिलै घाँस लगाउन चाहिँ सक्छौँ है, किनभने हामीले मैले पनि कान्ला कान्लामा लगाएको छु घाँसहरू, हजुर यहाँ चुल्टे भाइले पनि अस्ति जाँदा मैले देखेँ तपाईँकोमा कान्लामा, हजुर हजुर। अब यो कान्ला बनाएको कारण चाहिँ कति पहिरोहरू पनि जाँदैन, त्यो कान्ला कान्लामा घाँस लगाएको छ भने, अम्लिसोहरू लगाएको छ भने, के लगाएको छ भने अलिक बलियो पनि हुन्छ है, त्यसले गर्दाखेरि हामीले कान्लामा पनि लगाउन चाहिँ सक्छौँ।
0: हजुर
1: हजुर। र हामीले अर्को याद गर्नुपर्ने छ रोपाई, रोप्नु त पर्यो नि त,
0: समय त याद गर्नु पर्यो
1: एकदम एकदम हजुर। अनि समय चाहिँ के छ भने हाम्रो दार्जिलिङ क्षेत्रमा मुख्य रूपमा चाहिँ फागुनदेखि वैशाखसम्म चाहिँ लगाउनु सक्छौँ, अनि असारदेखि भदौसम्म पनि हामीले घाँस रोप्ने उपयुक्त समय त्यसलाई नै मानिन्छ।
2: विशेष गरी हामीले अङ्ग्रेजी महिना हेर्नु पर्दाखेरि यो फेब्रुअरीदेखिको लगाउँदा भयो है,
0: अनि रोप्दा पनि त हामीले ध्यान दिनु पर्यो है, रोप्दा चाहिँ के कस्तो प्रकारले रोप्नु पर्ने हो त्यो पनि बताइदिनुहोस् न चुल्टे भाइ।
2: हजुर, विशेष गरी चाहिँ रोपाई गर्दाखेरि चाहिँ बिउबाट पनि रोपाई गर्न सकिन्छ, कोही चाहिँ अब कलम काटेर पनि रोप्छ होइन,
1: सुविधा।
2: अब यो नेपियर चाहिँ घाँस चाहिँ डाँटको टुक्राबाट पनि रोपिन्छ, अनि रोपाई गर्दा चाहिँ पर्याप्त दूरी कायम गर्नुपर्छ, नजिक नजिकमा रोप्यो भने चाहिँ बोटको वृद्धि राम्रो हुँदैन, त्यही कारण चाहिँ हामीले अलिकति खाली ठाउँ छोडेर त्यो हिसाबले चाहिँ हामीले रोप्नु चाहिँ पर्यो कुनै पनि अब घाँस रोप्दाखेरि।
1: हजुर, त्यसो गर्यो भने चाहिँ बोटको वृद्धि पनि राम्रो हुन्छ नि त चुल्टे भाइ।
0: अनि यो हामीले घाँसको खेती गर्दा नि मल व्यवस्थापन चाहिँ के कस्तो प्रकारले गर्नुपर्छ त्यो पनि बताइदिनुहोस् न।
2: विशेष गरी मल व्यवस्थापन गर्दा नि तन्मय दिदी, गोबर मल भयो, कम्पोस्ट मलको प्रयोग गर्यो भने चाहिँ राम्रो, अब माटोको उर्वरा शक्ति पनि बढाउँछ त्यसले, उत्पादन वृद्धि गर्छ, अनि वातावरणसँग पनि राम्रो नि त, हामीले गोबर मल कम्पोस्ट मल प्रयोग गर्यो भने चाहिँ वातावरणलाई पनि राम्रो हुन्छ, सुरक्षित हुन्छ, यो खेतीलाई प्रोत्साहन गर्छ भनौँ न। अब रासायनिक मलहरू चाहिँ प्राय प्राय प्रयोग नगर्नु नै भन्छ, आवश्यक परे पनि, अब अहिले यो जमिन बिग्रिन्छ बेकारमा, रासायनिक मल चाहिँ प्रयोग नगर्नु नै भन्छु। हुन्छ है तर हाम्रोमा अब पर्याप्त रूपमा गोबर मल कम्पोस्ट मल छँदैछ भइहाल्छ अनि त्यो भएर चाहिँ प्राय तपाईँले घाँसको यो खेती गर्दाखेरि चाहिँ गोबर मल र कम्पोस्ट मलकै प्रयोग गर्नु भनेर चाहिँ भन्न चाहन्छु दिदी
0: हजुर अनि यो घाँसको खेती गर्दा नि कान्छीमा दिदी चुल्के भाइ सिँचाइको व्यवस्था चाहिँ गर्नुपर्छ कि पर्दैन होला त्यो पनि यसो बताइदिनुहोस् न
1: यसमा सिँचाइको कुरा गर्नुभयो तपाईँले यो हाम्रो दार्जिलिङमा चाहिँ जस्तो कि अब वर्षा एकदम पर्याप्त हुने भएकोले चाहिँ अब वर्षा याममा चाहिँ धेरै पानीको आवश्यकता त परेन त्यो त सबैलाई थाहै छ तर अब हिउँदमा चाहिँ लामो खडेरीको समयमा हामीले सिँचाइ त गर्नै पर्यो घाँस खेती र माटोको संरक्षण हाम्रो जुन चाहिँ पहाडी क्षेत्रमा माटो कटान ठुलो समस्या पनि भएको छ है त्यसले गर्दा चाहिँ घाँसको जराले चाहिँ माटोलाई मजबुत पनि बनाउँछ अनि वर्षाको पानीले चाहिँ माटो बग्न दिँदैन त्यसले गर्दा चाहिँ पहिरोको जोखिम पनि यसले कम गराउँछ र यसैले चाहिँ हामीले सडक किनारा कान्ला भिरालो क्षेत्रमा चाहिँ घाँस रोप्ने चलन चाहिँ हामीले यसो हेर्दाखेरि बढिरहेको छ जस्तो चाहिँ मलाई लाग्छ
0: हजुर अनि यसरी हामीले घाँसको खेती गरेपछि अब काट्ने समय पनि त आउँछ
2: है
0: यो कटाइ सम्बन्धी पनि केही कुरो बताइदिनुहोस् न
2: अब तपाईँले घाँस लगाउनु भयो है लगाइसके पछाडि रोपेको घाँस लगाएको 60 देखिको 90 दिन पछाडि चाहिँ पहिलो कटाइ भनौँ न पहिलो कटाइ 60-90 दिनको अन्तरालमा तपाईँले काट्नु पर्यो त्यस पछाडि फेरि 40-50 दिनको अन्तरालमा फेरि कटाइ गर्दा मिल्छ जमिनबाट कमसे कम 10-15 सेन्टिमिटर चाहिँ त्यो माथिबाट चाहिँ काट्नु पर्छ त्यसो गर्यो भने चाहिँ मिल्छ पहिलो कटाइ चाहिँ तपाईँको 60-90 दिनमा त्यस पछाडि 40-50 दिनको अन्तरालमा चाहिँ काट्नु पर्यो
0: हजुर राम्रो कुरा हो नि
1: र अर्को कुरा मलाई के भन्नु मन लाग्यो भन्दा नि धनमाई बहिनी
0: हजुर भन्नुहोस् न दिदी
1: यहाँ चाहिँ अब हामीले पशुपालन गर्दा चाहिँ राम्रो घाँस दिउँ भने चाहिँ के हुन्छ भन्दाखेरि जस्तो अब गाईले बढी दुध दिने हुन्छ है राम्रो घाँस खाएपछि राम्रै दिन्छ अनि बाख्राको वृद्धि पनि हुन्छ राम्रो अब बाख्रा पालेको छ भने बाख्राले पनि त्यो घाँस खायो भने वृद्धि राम्रो हुन्छ पशु एकदमै स्वस्थ हुन्छ रोगको सम्भावना पनि कम्ती हुन्छ
2: राम्रो घाँस दिएपछि स्वस्थ हुन्छ नि त
1: स्वस्थ हुन्छ बिमार हुने कुरै आएन अनि खर्च पनि कम भइहाल्छ नि त बिमार भएन भने अनि प्रजनन क्षमता पनि बढेर जान्छ पशुहरूमा र त्यसले गर्दा हामीले जस्तो अब पशुलाई रोग लागेन भने हामीले डक्टरकोमा पनि लानु परेन डक्टरकोमा लानु परेन भने हाम्रो पैसा पनि बाँच्यो कि कसो हो चुल्टे भाइ
0: हजुर हो नि र यसरी कान्छीमा दिदी चुल्टे भाइ घाँसको खेती गर्दाखेरि हामीलाई कुनै चुनौतीहरू या समस्याहरू आइपर्छ
2: अब चुनौतीहरू त धेरै हुन्छ नि दिदी अब राम्रो बिजनहरू हामीले घाँस राम्रो रोप्नु पर्यो त्यो अभाव हुन्छ कोही बेला होइन अब ज्ञानको कमी जस्तै तपाईँले घाँसको खेती गर्नु हुँदैछ भने त्यो सम्बन्धी ज्ञान पनि त हुनु पर्यो हामीले त्यसै गरेर भएन अनि कतिपय ज्ञानको कमी हुन्छ होइन अनि त्यो भएर चाहिँ अब कतिवटा चाहिँ अब जङ्गली जनावरले पनि क्षति पुर्याउँछ अब खडेरी लाग्छ त्यस्तै होइन अत्याधिक वर्षा हुन्छ पहिरो जान्छ यो चाहिँ अब विशेष गरी यो कुराहरू चाहिँ चुनौतीको रूपमा घाँस खेती गर्दा आउँछ अब श्रमिकहरूको पनि त अभाव छ अहिले अब काम गर्ने मान्छेहरू पाउँदैन हामी त आफै बारीको काम परिवारै अब ठुलो छ त्यो भएर हामी सबैजना खट्छौँ तर अब एक्लो दुक्लो नै हुन्छ मान्छेहरू अलिकति साह्रो पर्छ त्यो हुन्छ अनि त्योहरू चाहिँ चुनौतीहरू चाहिँ हुन्छ तर हामीले सम्भवत घाँसको खेती गर्दाखेरि चाहिँ अब हाम्रो पशुपालन गर्दा चाहिँ एकदमै घाँसको खेती चाहिँ गर्नै पर्ने आवश्यकता चाहिँ देखेको छु है अब जङ्गलतिर अहिले जानु मिल्दैन आफ्नै ठाउँमा छ भने सजिलो भयो नि त अब विशेष गरी घाँसको खेती गर्दाखेरि चाहिँ अब दार्जिलिङको यो भेगको हामी किसानहरूको चाहिँ आर्थिक उन्नति पनि हुन्छ है किनभने पशुपालनलाई बलियो बनाउँछ घाँसले साथै माटोको संरक्षण गर्छ वातावरणको संरक्षण गर्छ अनि दिगो कृषि विकासमा ठुलो योगदान पुर्याउँछ यो घाँसको खेतीले अब हरियो घाँस चाहिँ स्वस्थ हुन्छ पशु पनि दियौँ भने होइन हामी पनि समृद्ध भयौँ अब यो हिसाबले चाहिँ घाँसको खेती गर्नु चाहिँ एकदमै जरुरी छ किनभने पशुपालन गर्ने मान्छेले म घाँस लाउँदिनँ भन्नु चाहिँ कतैबाट पनि मिल्दैन
1: अब हाम्रो जुन चाहिँ पहाडी इलाका छ त्यसमा चाहिँ अब प्रचलित घाँसहरूमा आयो अघि मैले नेपेरको कुरा गरेँ त्यो बाहेक पनि अघि मैले हामी यहाँ चुल्टे भएर मैले कुरा गरेको चाहिँ वैज्ञानिक घाँसको खेती
0: हजुर होइन
1: अब त्यो बाहेक पनि हामीले हाम्रो पहाडी अञ्चलमा चाहिँ डाले घाँसहरू पनि रोप्न सक्छौँ चुल्टे बाहेक अब त्यो बाहेक पनि के छ भन्दाखेरि डाले घाँसहरुमा आउँछ कुटमेरो नेवारो खन्यु नरकट गगुन दुधिलो यो सबै आउँछ डाले घाँसहरुमा
0: डाले घाँस
1: हाम्रो किसानहरुले पनि डाले घाँस धेरै मात्रामा लाएको छ किनभने अब कति चाहिँ काट्नु जानु अल्छी गर्छ घरकै छेउछाउ आफ्नो आफ्नै बारीको छेउछाउहरुमा डाले घाँसहरु रोपेको छ भने हैन आफ्नो जग्गा जमिनमा त्यही डाले घाँसले पनि पशु पाल्नु त सकिन्छ नि त कम्ती छ भने चाहिँ हामीले
0: र अब कान्छीमाई दिदी तपाईँले यो डाले घाँसको कुराहरू गर्नुभयो है डाले घाँस लगाउनुमा एकदमै राम्रो छ भनेर नामहरू पनि डाले घाँसको बताउनु भयो यो डाले घाँसका फाइदाहरू चाहिँ के कस्तो छ त्यो पनि बताइदिनुहोस् न
1: यसमा अब वर्षैभरि हामीले यो पाउन सक्छौँ उपलब्ध हुन्छ आफूले रोपेको छ भने है त्यसमा अब पशुको दुध उत्पादन पनि एकदम बढेर जान्छ त्यो एउटा फाइदा भइहाल्यो बाख्रा गाई भैँसीको स्वास्थ्य पनि सुधार हुन्छ आफूले लगाएको डाले घाँस दिँदाखेरि अनि माटो कटन तथा पहिरोको पनि यसले नियन्त्रण गर्छ अघिदेखि हामी यो कुरा पनि गर्दै थियौँ गरा गरामा रोपे पनि होइन चुल्टे भाइ
2: र
1: जैविक विविधता पनि संरक्षण गर्छ अब घरमा हामीले चारो पकाउनु पनि त दाउराहरू चाहियो
0: चाहियो नि
1: होइन त्यो पनि चाहिन्छ दाउरा पनि अलिकति झिझामिझा भइहाल्छ यसो डाले घाँसबाट अनि पछि यो हरियो मलको स्रोत पनि यसले बनाउँछ अब हामीले कतिवटा यसो हरियो घाँसहरू काटेर राखेको छौँ भने मलहरू पनि हुन्छ त्योबाट मल पनि हामीले बनाउन चाहिँ सक्छौँ है जति अब पशुले खायो खायो नखाएकोलाई त हामीले मल पनि भइहाल्छ नि त
0: हो नि अनि यस्तै प्रकारले यो डाले घाँसको संरक्षण र व्यवस्थापन चाहिँ के कस्तो प्रकारले गर्न सकिन्छ होला चुल्टे भाइ
2: अब विशेष गरी यो संरक्षण र व्यवस्थापनको कुरा गर्नुभयो दिदी है हामीले यो खेतको कानला तथा डिलमा चाहिँ बिरुवा रोप्यो भने चाहिँ राम्रो
0: ज्यू हजुर
2: अब त्यो रोपिसकेपछि त्यो बढिसकेपछि नियमित छटाई पनि गर्नु पर्यो होइन तर अत्याधिक काँड छाँट चाहिँ गर्नु भएन छटाई मात्रै गर्नु पर्यो है अनि नयाँ बिरुवा उत्पादन गरेर त्यसलाई चाहिँ बढाउँदै लानु पर्यो विस्तार गर्नु पर्यो अनि यसलाई रोप्दाखेरि चाहिँ वर्षायाममा रोप्यो भने चाहिँ राम्रो त्यो चाहिँ ध्यान दिनु पर्यो अनि यो अब डाले घाँसले चाहिँ पशुहरूलाई एकदमै पौष्टिक आहार प्रदान गर्नुको साथसाथै वातावरणको संरक्षण पनि गर्छ अघि यहाँ कान्छी माया दिदीले पनि भन्नुहुँदै थियो माटो कटान पनि नियन्त्रण गर्छ अब दिगो पशुपालनमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ
0: अनि
2: हामीले यो घाँसको खेती गर्दाखेरि चाहिँ यो डाले घाँसहरूको पनि एकदमै प्रमुख भूमिका हुन्छ है विशेष गरी चाहिँ यो हामी त डाले घाँसहरू पनि अब यो नेपियरहरू अरू घाँसहरू जति पनि भन्यो त्यो सँगसँगै यो डाले घाँसले पनि धेरै ठेक्छ क्या हामीलाई वर्षभरि यो पशु प्राणीलाई हरियो घाँस दिनुमा चाहिँ यो डाले घाँसको पनि प्रमुख भूमिका हुन्छ
1: ज्यू ज्यू हजुर हजुर लौ त र अहिले हामीले धनमाया बहिनीलाई यो जुन चाहिँ पहाडी अञ्चलमा हुने घाँसको खेती बारे बतायौँ यहाँलाई कस्तो लाग्यो
0: हजुर हजुर मैले घाँसको खेती के कस्तो प्रकारले गर्न सकिन्छ हाम्रो पहाडी क्षेत्रमा भनेर सोद्धा तपाईँहरूले धेरै राम्रोसँगले यो कुन कुन घाँस लगाउँदा चाहिँ पशुलाई पौष्टिक मिल्छ दुध उत्पादन राम्रो हुन्छ भनेर भन्नुभयो साथसाथै डाले घाँस पनि कुन कुन लगाउनु पर्ने हो त्यो सम्बन्धी पनि तपाईँहरूले धेरै राम्रोसँगले खुलस्ता पारेर बताइहाल्नु भयो
1: हजुर हजुर
2: अब यहाँ धनमाया दिदीलाई हामीले यो जानकारी गराउँदा गराउँदै आजको यो सभाको समय त सकियो जस्तो छ
0: समय भइगएको छ चुल्ठे भाइ
1: अब सभाको समय सक्यो भने त बसिरहने कुरो आएन अब जाने मेलो मेसो पनि गर्नु पर्यो लु जाउँ त
0: हुन्छ हुन्छ लु सँगै जाउँ न त कान्छीमाई दिदी चुल्ठे भाइ
3: र अब सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति प्राप्त विज्ञप्ति अनुसार आज सिक्किमका अधिकांश स्थानहरूमा बादल लाग्ने र भारी वर्षा हुने सम्भावना रहेको छ जसको कारण पहिरो तथा सडक अवरोधको जोखिम रहने बताएको छ अनि पश्चिम बङ्गालको उपहिमाली अञ्चलको दार्जिलिङ कालेबुङ जलपाइगुडी अलिपुरद्वार र कुचबिहार जिल्लाहरूमा भारी वर्षा हुने साथै मेघगर्जन चट्याङ तथा हावाहुरी चल्ने मौसम विभागले जनाएको छ सुन्दै हुनुहुन्थ्यो मौसमको कृषि विज्ञप्ति अहिलेलाई पूरा भयो

यतिन्जेल प्रस्तुत थियो गाउँले सभा। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज र कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङको एफएम 102 मेगा साथै न्युज अन एआईआर एपमा पनि उपलब्ध रहनेछ।

0: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। रबको केही क्षणमा आकाशवाणी गान्तोक केन्द्रबाट प्रादेशिक समाचार समप्रसारण गरी सुनाइरहेछौँ यस केन्द्रबाट।
1: यो आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार विनोद अधिकारीबाट सुन्नुहोस्।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज नयाँ दिल्ली स्थित राष्ट्रपति भवन सांस्कृतिक केन्द्रमा आयोजित नीति आयोगको 11 गभर्निङ काउन्सिलमा सहभागी बन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आयोजित यस बैठकमा देशभरका मुख्यमन्त्री, राज्यपाल तथा उपराज्यपालहरूले सहभागिता जनाए। बैठकमा सरकारी संहितालाई सुदृढ गर्ने विषयमा ध्यान केन्द्रित गरिनुका साथै समावेशी विकास मार्फत केन्द्र र राज्यबीचको समन्वयलाई अझ मजबुत बनाउँदै विकसित, समृद्ध तथा आत्मनिर्भर भारत निर्माण गर्ने उपायबारे छलफल गरिएको थियो। सिक्किमका दुई वरिष्ठ कलाकार दिलु तामाङ र तिला रूपा सापकोटाले राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेका छन्। भारतको संगीत नाटक अकादमीद्वारा प्रदान गरिने प्रतिष्ठित उस्ताद बिस्मिल्ला खान युवा पुरस्कारका निमित्त सिक्किमका यी दुई कलाकारहरूलाई चयन गरिएको छ। दिलु तामाङ एक प्रसिद्ध लोक नृत्याङ्गना हुन् भने तिला रूपा सापकोटा दक्ष नाट्य कलाकार हुन्। भारत सरकारको संस्कृति मन्त्रालयले वरिष्ठ कलाकार वित्तीय सहायता योजना अन्तर्गत वित्तीय सहयोगका लागि आवेदन आह्वान गरेको छ। यस योजनामा राज्य तथा राष्ट्रिय पुरस्कार प्राप्त कलाकारहरू वा आकाशवाणी दूरदर्शनद्वारा वर्गीकृत मान्यता प्राप्त कलाकारहरू सहभागी हुन सक्नेछन्। आवेदकले आफ्नो सक्रिय उमेरमा कला गतिविधिबाट आमदामी भएको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। साथै व्यक्तिगत वा पति पत्नीको आमदामी समेत मिलाएर मासिक रुपियाँ 6,000 वा वार्षिक रुपियाँ 72,000 भन्दा बढी हुनु हुँदैन। यस योजना सम्बन्धी विस्तृत विवरण सांस्कृतिक मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ। राज्यको एक प्रतिष्ठित समाचार पत्र समीर टाइम्सका सम्पादक तथा वरिष्ठ पत्रकार पूरण तामाङलाई पत्रकारिता क्षेत्रमा 2 दशकभन्दा बढी समयसम्म उत्कृष्ट योगदानको सम्मान स्वरूप पादरी गङ्गाप्रसाद प्रधान पत्रकारिता पुरस्कार 2026 प्रदान गरिने भएको छ। यो पुरस्कार आगामी 4 जुलाई 2026 दिन रानीपुलमा आयोजन हुने पादरी गङ्गाप्रसाद प्रधानको 175 जन्म जयन्ती समारोहका अवसरमा प्रदान गरिनेछ। आज रिवा माचुङ र लाटुङ बडापाथिङ ग्राम पञ्चायत इकाइका किसानहरूका लागि खण्ड प्रशासनिक केन्द्र पारखामा सचेतना कार्यक्रम सम्पन्न गरियो। कृषि तथा किसान कल्याण मन्त्रालयको निर्देशन अनुसार 1 जुनदेखि 30 जुन 2026 देशव्यापी रूपमा मनाइँदै आएको खेत बचाउ अभियान अन्तर्गत आयोजित यस कार्यक्रममा स्थानीय पञ्चायत सभापति श्री मनोज राई प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भुटिया लगायत भारत सरकारको कृषि विज्ञान केन्द्र अनि आइसिएआरका विज्ञहरूले किसानहरूलाई खेत बचाउ अभियानको उद्देश्यबारे जानकारी साझा गर्नुभयो। गान्तोक जिल्लाका जिल्लापाल रोहन अगवानेले आज जिल्ला प्रशासनिक केन्द्रमा जिल्ला शिव समिति बैठकको अध्यक्षता गर्नुभयो। यो बैठक अप्रेलमा जारी गरिएको सरकारी सूचना अनुसार पुनर्गठित जिल्ला शिव समिति र जिल्ला स्तरीय शिव विकास पहलहरूको समीक्षा गर्न आयोजन गरिएको हो। समितिको अवलोकन प्रस्तुत गर्दै शिव विकास विभागका अधिकारीले पुनर्गठित समितिको उद्देश्यबारे प्रकाश पार्नुभयो। बैठकमा जिल्ला स्तरीय तथा राज्यमा सञ्चालित विभिन्न तालिम केन्द्र तथा शिव विकास अभियान सम्बन्धमा विस्तृत विचार विमर्श गरिएको बताइएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्छ समाचार पूरा भयो।

गान्तोक केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौ श्रोतालाई आकाशवाणीको खरसाङ केन्द्रमा। र अब सुनोस् आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको रूपरेखा। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रबाट प्रादेशिक समाचार। बेलुकी 7:05 लोकलहरी अनि 7:15 सुरसङ्गम। भुटानी कार्यक्रम 7:45, 8:00 युवावाणी अनि 8:30 कार्यक्रम चर्चा चौतारी। यस अतिरिक्त प्रसारण गरी सुनाउनेछौँ आकाशवाणी डिली केन्द्रको कार्यक्रमहरू क्रमैले 9:15 स्पटलाइट, 9:30 वार्ताको अखिल भारतीय कार्यक्रम अनि अन्त्यमा राति 10:00 विविध भारतीको कार्यक्रम। भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुनेछ बिहान 6:22। थालिनीमा रहनेछ गान्धी कथा। बिहान 7:07 शुभ प्रभातको साथमा आधुनिक गीतहरू। सङ्गीत प्रभात 7:35, 8:30 कथा सफलताको, जसमा श्रोताले सुन्नुहुनेछ त्रिवेणी राईको सफलताको कथा। कार्यक्रम सन्दर्भ बिहान 8:45 विषय परम्परागत करियर अनि स्टार्टअप इन्डिया। यसै गरी बिहान 9:00 हिन्दी फिल्मी गीत अनि 9:30 कार्यक्रम जीवनका तितमिठा अनुभूतिहरू, जसमा यहाँले जानकारी पाउनुहुनेछ वरिष्ठ नागरिक श्री विष्णुलाल तामाङ सँगको डम्फुरे विषय अन्तर्वार्ता। यसै गरी बिहान 10:05 हेलो खरसाङ अनि 10:30 हाम्रो सरकार विषय रहेको छ विश्व बालश्रम निषेध दिवसको उपलक्ष्यमा बालश्रम निषेध जागरूकमाथि एक महत्त्वपूर्ण चर्चा। पूर्वाह्न 11:05 स्वरमाधुरी अनि बङ्गला सङ्गीतको कार्यक्रम नाना रङ्गेर गान 11:30। 12:05 यर्को प्रिय कार्यक्रम तपाईँको अनुरोधमा मेलोडी टाइम 12:30 अनि 1:05 तिब्बती कार्यक्रम।

यसै गरी दिउँसो 2:30 सुन्नुहुनेछ केही लोक तथा आधुनिक गीतहरू, 3:00 हिन्दी फिल्मी गीतहरू, 3:20 कार्यक्रम विश्वमा हामी विषय रहेको छ 12 जुन विश्व बाल श्रम निषेध दिवसबारे विश्लेषण अनि विविध वार्ताको कार्यक्रम 3:35 जसमा श्रोताले सुन्नुहुनेछ हैजा रोगको कारण अनि यसको निवारणबारे चर्चा। यसै गरी अपराह्न 4:00 कार्यक्रम अतीत माधुरी अनि 4:30 शिक्षा ज्योति, साँझ 5:07 कार्यक्रम जय जवान अनि 5:30 इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, यसै गरी 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, बेलुकी 7:05 लोकलहरी अनि सुरसङ्गम 7:15 भुटानी कार्यक्रम, 7:45 8:00 कार्यक्रम युवाणी अन्तर्गत कोशेली मैले मन पराएका गीतहरू अनि 8:30 चर्चा चौतारी। यसबाहेक समप्रसारण गरी सुनाउनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले 9:15 स्पटलाइट, 9:30 वार्ताको अखिल भारतीय कार्यक्रम अनि अन्त्यमा राति 10:00 विविध भारतीको कार्यक्रम। यतिन्जेल सुन्नुभयो आजको रहल कार्यक्रमहरू लगायत भोलि दिनभरि प्रसारण गर्ने कार्यक्रमहरूको छोटो जानकारी।

सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार सिक्किमका केही क्षेत्रहरूमा बादल लाग्ने र भारी वर्षा हुने अनि पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलको जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघगर्जनसहित भारी वर्षा हुने मौसम विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति, अहिलेलाई पुरा भयो।

0: यो प्रसारण हो आकाशवाणी खरसाङको र अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो, अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष र वित्त मन्त्री स्वप्न दासगुप्ता उत्तर बंगालको भ्रमणको क्रममा आज सिलगढ़ी आइपुग्नु भएको छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ भने राज्यसभा सदस्यहरूको दैनिक रूपमा राजीनामा दिने क्रम जारी छ। कालेबुङमा ठूलो परिमाणमा लागू पदार्थ सहित एक युवकलाई पक्राउ गरिएको छ। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट सुरु हुँदैछ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्पका साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 शासी परिषदको बैठकको अध्यक्षता गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढ़िरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्नेछ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग, संवाद र विचारहरूको आदान प्रदान हुनु पर्दछ। यस सहकार्यमा नीति आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो। सरकारले साइबर अपराधीबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतराबारे चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले आर्थिक र व्यक्तिगत ठगीका लागि एआईको डिप फेक भिडियोहरूको दुरूपयोग गरिरहेका छन्। अनुहार पहिचान प्रमाणीकरण, भिडियो केवाईसी प्रक्रियाहरू, खाता पुनर्प्राप्ति प्रणालीहरू र वित्तीय र डिजिटल सेवाहरूमा अनाधिकृत पहुँचको लागि यी प्रविधिहरूको दुरूपयोग भइरहेको छ। सरकारले फिनटेक कम्पनीहरू लगायत वित्तीय संस्थानहरूलाई डिप फेक पत्तो लगाउने संयन्त्रलाई बलियो बनाउन र ग्राहक अनबोर्डिङ प्रणालीमा सुधार गर्न सल्लाह दिएको छ। नागरिकहरूलाई उनीहरूको बायोमेट्रिक डाटा सुरक्षित राख्न, शंकास्पद लग इन प्रयासहरू विरूद्ध सतर्क रहन र वित्तीय गतिविधिहरूसित सम्बन्धित इमेल वा एसएमएस चुनाव सूचनाहरूको नियमित निगरानी गर्न पनि आग्रह गरिरहेको छ। नागरिकहरूलाई कुनै पनि शंकास्पद वित्तीय लेनदेनको बारेमा तुरन्तै राष्ट्रिय साइबर अपराध रिपोर्टिङ पोर्टल मार्फत रिपोर्ट गर्न सल्लाह दिएको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष उत्तर बंगालको भ्रमणको क्रममा आज सिलगढ़ी आइपुग्नु भएको छ। बागडोग्रा हवाई अड्डामा उहाँको भव्य स्वागत गरियो। हवाई अड्डा बाहिर पत्रकारहरूसित कुराकानी गर्दै टीएमसी तथा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीखो हमला गर्दै उहाँले भन्नुभयो, तृणमूल कंग्रेस केही षड्यन्त्रकारीहरूको गिरोह हो र गिरोह आज ओह्रालो लाग्दैछ। उहाँले विभिन्न मुद्दाहरूबारे बोल्दै उत्तर बंगालको विकास भाजपा सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो।
2: दुई दिने उत्तर बंगाल भ्रमणको क्रममा राज्यका पञ्चायती राज मन्त्री दिलीप घोष आज बागडोग्रा एयरपोर्ट आइपुग्नुभयो। उहाँले पत्रकारहरूसित कुराकानी गर्दै भन्नुभयो, महकुमा परिषदमा हाम्रो कुनै पूर्वाधार छैन र कर्मचारीहरूको पनि के कति स्थिति छ त्यसको निम्ति अफिस र कर्मचारीको विषय र पूर्वाधारको विषय हेर्न उहाँ आउनुभएको छ र यस उपरान्त दुईटा कार्यक्रम रहेको बताउनुभयो।
1: राज्यका वित्त मन्त्री स्वप्न दासगुप्त पदभार ग्रहण गर्न साथ उत्तर बंगालको भ्रमणमा आइपुग्नु भएको छ। बागडोगरा विमानस्थलमा पत्रकारहरूसित कुराकानी गर्दै उहाँले आगामी राज्य बजेट अगाडि क्षेत्रको वास्तविक स्थितिलाई बुझ्न अनि जनताका अपेक्षाहरू जान्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, उत्तर बंगाल पछिल्लो लामो समयदेखिकै उपेक्षित रहिआएको छ, त्यसैले सरकारले यस क्षेत्रलाई विशेष प्राथमिकता दिइरहेको छ। 20 जुनमा राज्य बजेट पेश गरिनेछ, त्यस अगावै आम जनतासित संवाद गरी उनीहरूका आवश्यकताहरूलाई बुझ्ने प्रयास गरिँदैछ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ। श्रीरामपुरबाट तृणमूल कंग्रेसका लोकसभा सांसद र वरिष्ठ अधिवक्ता कल्याण ब्यानर्जीले पार्टीका राष्ट्रिय महासचिव तथा लोकसभा सांसद अभिषेक ब्यानर्जी विरूद्ध खुला मोर्चा खोलेका छन्। उनले अभिषेक ब्यानर्जीको व्यवहार अहंकारी रहेको र विधानसभा चुनावमा पार्टीको पराजय भए तापनि उनको व्यवहारमा कुनै परिवर्तन नआएको बताएका छन्। यो मुद्दा विधायकको हस्ताक्षर विसंगतिको मुद्दासित सम्बन्धित छ। अभिषेक ब्यानर्जीले यस मामिलामा पश्चिम बंगाल पुलिसको आपराधिक अनुसन्धान विभाग सीआईडीद्वारा जारी सम्मन विरूद्ध कलकत्ता उच्च न्यायालयमा मुद्दा दर्ता गरेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
3: याचिकामा पक्राउ लगायत कुनै पनि प्रकारको कठोर पुलिस कारवाहीबाट अन्तरिम संरक्षणको माग गरेका छन्। कल्याण बनर्जीको सार्वजनिक बयानले तृणमूल काङ्ग्रेसभित्र बढ्दो असन्तुष्टि र गुटबन्दीको संकेत गरेको छ। विधानसभा निर्वाचनमा पराजयपछि पार्टीले संगठनात्मक चुनौतीको सामना गरिरहेको छ र यस्तो अवस्थामा शीर्ष नेताहरू बीचको खुला टक्रावले पार्टी नेतृत्वको लागि नयाँ अप्ठ्यारो सिर्जना गर्न सक्छ। यसैबीच कलकत्ता उच्च अदालतले अभिषेक बनर्जीलाई सोधपुछको लागि उपस्थित हुन आदेश दिएको छ र उनलाई राज्य सीआईडीको अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको छ। क्रममा न्यायाधीश कौशिक चन्द्रले अभिषेक बनर्जीलाई सीआईडी समन पालना गर्न र अनुसन्धान एजेन्सीमा उपस्थित हुन र अनुसन्धानमा सहयोग गर्न निर्देशन दिए। अदालतले यो पनि स्पष्ट पारेको छ, सीआईडी मुद्दाको अर्को सुनवाई नभएसम्म अर्को दुई हप्तासम्म अभिषेकको विरुद्ध कुनै पनि जबरजस्ती कारवाही गर्न सक्षम हुने छैन, तर अनुसन्धान निकायलाई भने कानूनको दायराभित्र रहेर आवश्यक कदम चाल्नेछ। समाचार कक्षबाट अजित विश्व।
1: तृणमूल कंग्रेसका सांसद प्रकाश चिक बराइकले राज्यसभा सदस्यबाट राजीनामा दिनुभएको छ। उहाँले आफ्नो राजीनामा राज्यसभाका सभापति सीपी राधाकृष्णनलाई पठाउनु भएको छ। यसअघि तृणमूल कंग्रेसका नेता तथा राज्यसभा सदस्य सुसेन्दु शेखर रोय र सुस्मिता देवले राज्यसभा र पार्टी दुवैबाट राजीनामा दिनुभएको छ। भारतीय जनता पार्टीको युवा शाखाले आज सिलीगुड़ी जिल्ला अस्पताल स्वच्छ भारत अभियानको एक भागको रूपमा विशेष स्वच्छता कार्यक्रम आयोजना गर्यो। यस अभियानको उद्देश्य अस्पताल परिसरलाई सफा राख्नु र सर्वसाधारणमा सरसफाईप्रति जनचेतना फैलाउनु रहेको छ। कार्यक्रममा ठूलो संख्यामा भाजपा कार्यकर्ता पदाधिकारी र युवा मोर्चाका सदस्यहरू उपस्थित थिए। अभियानका क्रममा अस्पताल परिसरमा जम्मा भएको फोहोर सफा गरी स्वच्छ वातावरण कायम गर्ने सन्देश दिएको छ। पुलिसले नेपाल सीमासित जोडिएको खोरी बारी क्षेत्र स्थित एक घरबाट सञ्चालन भइरहेको कथित लागू औषध ऱ्याकेटको पर्दाफाश गरेको छ र एकजनालाई पक्राउ गरेको छ। खोरीबारी थाना र पानी ट्याङ्की पुलिस चौकीको संयुक्त दलले हिजो राति पानी ट्याङ्कीको नजिक काली मन्दिर क्षेत्रमा छापा मारेको थियो। छापा मार्ने क्रममा घरबाट 16 बोतल प्रतिबन्धित कफ सिरप, 25 ग्राम ब्राउन सुगर र लगभग 92,000 रुपियाँ नगद जफत गरियो। पुलिसले एनडीपीएस अधिनियम अन्तर्गत मुद्दा दर्ता गरेको छ र सो क्षेत्रको बासिन्दा अभियुक्तलाई पक्राउ गरेको छ। पुलिसले आज आरोपीलाई सिलीगुडी अदालतमा पेश गर्यो। यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न जाँच सुरु गरिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर .gov.in पर।
5: हर घर सूर्य घर।
1: समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। अब रहल समाचारहरू।

0: जिल्लाको सीमावर्ती क्षेत्र जहदाबाट यो गाँजा उद्धार गरिएको हो। सोमबारी बीओपी नोचा र तारेगामा चौकीबाट सशस्त्र पुलिस बल, नेपाल सीमा सुरक्षा बलको संयुक्त दलले यस सम्बन्धमा पिकअप गाडी र मोटरसाइकल जफत गरेको छ। सो गाँजा धानको भुसको बोरामुनि 29 प्याकेटमा लुकाएर पिकअपमा राखिएको बताइएको छ। बंगालमा भाजपाको विजयपछि पहिलो पटक विश्व हिन्दू परिषद उत्तर बंगाल प्रान्तको प्रशिक्षण शिविर मालदा जिल्लाको गोजलको घासकोलमा रामकृष्ण सेवाश्रम संघमा आयोजना गरिएको छ, जुन 1 तारिकदेखि शिविर सुरु भएको थियो। शिविरमा 216 शिक्षार्थी र 50 शिक्षक र प्रबन्धकहरू उपस्थित थिए। सुन्नुहोस् एक रिपोर्ट।
1: शिविरमा 216 शिक्षार्थी र 50 शिक्षक र प्रबन्धकहरू उपस्थित थिए। कार्यक्रममा मालदाका सांसद खगेन मुर्मु, राष्ट्रिय स्वयंसेवक संघ अखिल भारतीय सह प्रचारित प्रमुख अद्वैत चरण दत्त, प्रदेश संगठन मन्त्री अनुप मण्डल, प्रदेश सह संगठन मन्त्री डाक्टर बुवाई नास्कर, प्रदेश उपाध्यक्ष विभा सरकार, प्रदेश मन्त्री लक्ष्मण बन्साल, प्रदेश विभाग प्रमुख राकेश अग्रवाल, संचार प्रमुख सुशील रामपुरिया, गौरिया मचका सज्जन जी महाराज लगायतको उपस्थिति रहेको थियो। शिविरको समापन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय सह प्रचार प्रमुख अद्वैत चरण दत्तले भन्नुभयो, सनातन संस्कृति भारतको परम्परा र संस्कृतिको अभिन्न अङ्ग हो र राष्ट्रको हरेक कणमा अवस्थित छ। समाचार कक्षबाट म सुषमा तामाङ।
0: हिल तराई आँगनबाड़ी कर्मी सहकर्मी संगठनद्वारा उनीहरूले भोग्नु परेका विभिन्न समस्याहरूलाई अवगत गराउँदै दार्जीलिङका विधायक नोमन राईसित भेटघाट गरी ज्ञापन सुम्पिएको छ। संगठनको पक्षमा पुष्प लामाको नेतृत्वमा गएको प्रतिनिधित्व टोलीले आँगनबाड़ी कर्मचारीहरूले भोगिरहेका समस्याहरूलाई विशेष रूपमा उठाए, जसमा मासिक रूपमा पाउनुपर्ने अनिरियम समयमा नपाएको, विगत लामो समयदेखि शाहीका कर्मचारीहरूको पदोन्नति हुन नसकेको, आँगनबाड़ी केन्द्रहरूमा रहेको रिक्त पदहरू चाँडै हुनुपर्ने लगायतका विविध मागहरू सामेल छन्। क्रामकपा शीर्ष टोलीले इन्टरलोक्युटर पंकज कुमार सिंहसित भेटघाट गरेको छ। यस अवधि टोलीले इन्टरलोक्युटरलाई गोर्खाहरूको संवैधानिक व्यवस्थाको माग सम्बन्धी पुनः ज्ञापन पत्र सुम्पियो। भेटघाटपछि पत्रकारहरूलाई जानकारी दिँदै टोलीले भारत सरकारले दार्जीलिङ पहाड़ तराई तथा डुवर्स क्षेत्रका गोर्खा समुदायका दीर्घकालीन समस्याहरू समाधान गर्न इन्टरलोक्युटर नियुक्त गरी संवाद प्रक्रिया अघि बढ़ाएको सन्दर्भमा हालै महत्वपूर्ण प्रगति भएको बताएको छ। यस ज्ञापन पत्रमा पश्चिम बंगाल विधानसभा चुनाव सम्पन्न भएपछि पुनः संवाद प्रक्रिया शुरू भएको छ र इन्टरलोक्युटरले पहिलो चरणको छलफल सम्पन्न गरिसकेका छन्। पद्मश्री डाक्टर जीएस योञ्जनलाई सिन्जीमा भव्य नागरिक सम्मान प्रदान गरिने भएको छ। आगामी 13 तारिकको दिन सिन्जीमा सम्पूर्ण सिन्जी समालबुङ क्षेत्रवासीको पक्षबाट प्रतिष्ठित पद्मश्री पुरस्कारले सम्मानी डाक्टर योञ्जनलाई नागरिक सम्मान साथै अभिनन्दन कार्यक्रम आयोजना गरिनेछ।
2: नमस्कार सम्पूर्णमा, र हामी यस क्षेत्र सिंजी समालुङ सम्पूर्ण ग्राम पञ्चायत लगायत रेलीबारीका समस्त नागरिक, यहाँका बुद्धिजीवी, यहाँका शिक्षक वर्ग अनि यहाँका समस्त जनसाधारण लगायत सबै यहाँका बासिन्दाहरूको तर्फबाट आगामी 13 तारिक शनिबारको दिन भारतका गौरव अनि सिंजीको छोरो यस वर्षको भारत सरकारद्वारा पद्मश्री पुरस्कारले विभूषित डाक्टर जीएस योञ्जनज्यूलाई हामीले यस क्षेत्रमा ल्याएर त्यस दिन भव्यताको साथमा अनि बडो हर्षोल्लासको साथमा उहाँलाई हामी नागरिक अभिनन्दन साथै सम्बर्धना जनाउने कार्यक्रम तय गरेका छौं।
0: उक्त विषयमा स्थानीय नागरिक कमल शर्माले यसको जानकारी दिनुभएको हो। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताबाट चलिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ संकल्प साथ विकासको मार्गमा अघि बढ़िरहेको बताउनु भएको छ। पश्चिम बंगालमा तृणमूल कंग्रेसभित्रको मतभेद खुलेर बाहिर आउन थालेको छ भने राज्यसभा सदस्यहरूको दैनिक रूपमा राजीनामा दिने क्रम जारी रहेको छ। राज्यका ग्रामीण पञ्चायती तथा पशुपालन विभागका मन्त्री दिलीप घोष र वित्त मन्त्री स्वप्न दासगुप्ता उत्

0: एफएम 103.5 मेगाहर्जमा श्रोताले अहिले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र समय यस बेला बेलुकीको 7:05 भइरहेछ र साथमा उपस्थित छु म प्रेमिका।
1: के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि सिबुक रोड सिलगढी। सम्पर्क नम्बर 9733300090।
0: र अबको क्रममा सुनाउन लागिरहेछौँ कार्यक्रम लोकलहरी अन्तर्गत बालकुमार घिमिरेको शर्मा लोकगीतहरू।

रीता गिरीको स्वरमा रहेको यस लोकगीतसँगै अब भने हामी पनि कार्यक्रम सुरसङ्गमबाट बिदा चाहन्छौँ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 MHz र अबको केही बेरमा समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचारहरू। प्रथममा गान्तोक केन्द्रको नेपाली अनि त्यसको लगत्तै पछि कोलकाता केन्द्रको बङ्गलामा समाचार।

0: भुटानी गीतको प्रस्तुतिपछि अबको क्रममा समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार। सुरुमा प्रमुख समाचार।

0: सर, भारतले ओमन तटमा पलाउको ध्वज भएको ट्याङ्कर एमटी स्टेबलमा भएको हमलाको कडा निन्दा गरेको छ, जसमा 3 भारतीय नागरिकहरूको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारतको दृष्टिकोणको भावनालाई साकार पार्न केन्द्र र राज्य सरकारको सामूहिक प्रयास महत्त्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले नयाँ दिल्लीमा नीति आयोगको 11 शासी परिषद बैठकको अध्यक्षता गर्नुभयो। सरकारले साइबर अपराधीहरूद्वारा सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतरालाई लिएर चेतावनी जारी गरेको छ। भारत र नेपालले द्विपक्षीय डिजिटल वित्तीय सम्पर्कलाई सुदृढ पार्न दुई देशका जनताबीच प्रत्यक्ष सीमापार धन प्रेषण प्रणाली सुरु गरेको छ। पीवी सिन्धु र तन्वी शर्मा अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्सको क्वार्टर फाइनलमा पुगेकी छन् र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। भारतले ओमनको तटमा पलाउ झण्डा भएको ट्याङ्कर एमटी सेटेबेलोमा भएको आक्रमणको कडा निन्दा गरेको छ, जसमा 3 भारतीय नागरिकको मृत्यु भएको थियो। नयाँ दिल्लीमा अन्तर मन्त्रालय मिडिया ब्रिफिङलाई सम्बोधन गर्दै विदेश मन्त्रालयका प्रवक्ता रणदीप जायसवालले भन्नुभयो, सरकारले अमेरिकी चार्ज डी अफेयर्सलाई बोलाएर कडा विरोध जनाएको छ। श्री जायसवालले यस क्षेत्रमा जहाजहरूमाथि निरन्तर आक्रमणहरू गहिरो चिन्ताजनक भएको बताउनुभयो। सरकारले यस्ता घटनाहरू तुरुन्तै रोक्न र यस क्षेत्रमा शान्ति र स्थिरता पुनर्स्थापित गर्न वार्ता र कूटनीतिको आवश्यकतामा जोड दियो।
1: हम अपनी नाविकों के कल्याण और सुरक्षा को बहुत महत्व देते हैं। क्षेत्र में जहाजों पर लगातार हो रहे हमले बेहद चिंताजनक हैं। ये हमले तुरंत बंद होने चाहिए। हम संवाद और कूटनीति का भी आह्वान करते हैं ताकि क्षेत्र में जल्द से जल्द शांति और स्थिरता बहाल हो सके।
0: खाडी क्षेत्रका लागि अतिरिक्त सचिव असीम आर महाजनले सरकारले खाडी र पश्चिम एसियाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, भारतीय नागरिकहरूको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको छ र यस क्षेत्रको सबै दूतावास र वाणिज्य दूतावासहरूले 24 घण्टा हेल्पलाइनहरू सञ्चालन गरेर स्थानीय अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व अनिश्चितता र अस्थिरताको समयबाट गुज्रिरहेको बेला पनि भारत आत्मविश्वास र दृढ सङ्कल्पको साथ विकासको मार्गमा अघि बढिरहेको बताउनु भएको छ। नयाँ दिल्लीको राष्ट्रपति भवनमा नीति आयोगको 11 शासी परिषदको बैठकको अध्यक्षता गर्दै श्री मोदीले भन्नुभयो, भारत विकसित भारतको लक्ष्यतर्फ अघि बढिरहेको छ। केन्द्र र राज्य सरकारहरूको सामूहिक जिम्मेवारी अझ बढ्छ। श्री मोदीले भन्नुभयो, राज्यहरूबीच सहयोग, संवाद र विचारहरूको आदान प्रदान हुनुपर्दछ। यस सहकार्यमा नीति आयोगले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज नयाँ दिल्लीमा आयोजित नीति आयोगको 11 गभर्निङ काउन्सिलको बैठकमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले भाग लिनुभयो। एक सोसियल मिडिया पोस्टमा मुख्यमन्त्रीले भन्नुभयो, यस मञ्च मार्फत राज्य आफ्नो अनुभव, कार्यपद्धति र सामूहिक विचार साझा गर्दै विकसित भारतको भिजनलाई अगाडि बढाउनेछ। सरकारले 29 केन्द्रीय श्रम कानुनहरूलाई तर्कसङ्गत र सरल बनाउँदै 4 व्यापक श्रम संहिताहरूमा एकीकृत गरेको छ, जसको उद्देश्य अनुपालनलाई सरल बनाउनु, श्रमिकहरूको सुरक्षा र सामाजिक सुरक्षालाई मजबुत बनाउनु तथा व्यापारमा सुगमतालाई प्रोत्साहन दिनु रहेको छ। श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजाले हिजो स्विजरल्यान्डको जिनेवामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको पूर्ण सत्रलाई सम्बोधित गर्नुहुँदै यसको जानकारी गराउनु भएको हो। श्रीमती करन्दलाजेले तेजीसित बदलिरहेको वैश्विक परिवर्तनहरूबीच सामाजिक न्याय र सम्मानजनक कार्यलाई प्रोत्साहन दिने सम्मेलनको सराहना गर्नुभयो। अन्तर्राष्ट्रिय श्रम सम्मेलन अवधि श्रीमती करन्दलाजेले रवान्डाका लोकसेवा तथा श्रम मन्त्री क्रिस्टिन नुकुलिकियाङका, श्रीलङ्काका श्रम मन्त्री अनिल जयन्त फर्नान्डो र अन्तर्राष्ट्रिय श्रमका महानिर्देशक गिल्बर्ट एफ होङबोसित द्विपक्षीय बैठक गर्नुभयो। उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीले 2025-26 भारतले खाद्यान्न उत्पादनको नयाँ रेकर्ड कायम गरेको बताउनु भएको छ। यस अवधिमा धान र गहुँको उत्पादन अहिलेसम्मकै उच्च पुगेको छ। सामाजिक सञ्जालमा पोस्ट गरिएको सन्देशमा श्री प्रह्लाद जोशीले यो उपलब्धिले देशको खाद्य सुरक्षालाई अझ बलियो बनाउने, किसानहरूलाई सशक्त बनाउने र आत्मनिर्भर भारतको लक्ष्यलाई अगाडि बढाउने बताउनु भएको छ। श्री जोशीले भारतीय किसानहरूले आफ्नो कडा परिश्रम, समर्पण र लगनशीलताका माध्यम बाट राष्ट्रको प्रगतिलाई अगाडि बढाइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, रेकर्ड खाद्यान्न उत्पादनले देशको कृषि क्षेत्रको शक्ति र प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कार्यान्वयन भइरहेका किसान मैत्री योजनाहरूको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गर्दछ। सरकारले साइबर अपराधीबाट सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतराबारे चेतावनी जारी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर अपराध समन्वय केन्द्रले जारी गरेको चेतावनीका अनुसार साइबर अपराधीहरूले

0: आर्थिक र व्यक्तिगत ठगीका लागि एआईको डिपफेक भिडियोहरूको दुरुपयोग गरिरहेका छन्। अनुहार पहिचान प्रमाणीकरण भिडियो केवाईसी प्रक्रियाहरू, खाता पुनर्प्राप्ति प्रणालीहरू र वित्तीय डिजिटल सेवाहरूमा अनधिकृत पहुँचको लागि यी प्रविधिहरूको दुरुपयोग भइरहेको छ।
1: गृह मन्त्रालयकी अन्तर्गत भारतीय साइबर अपराध समन्वय केन्द्रद्वारा जारी चेतावनी के अनुसार साइबर अपराधी वित्तीय और व्यक्तिगत धोखाधड़ी के लिए एआई द्वारा डीप फेक वीडियो का तेजी से दुरुपयोग कर रहे हैं। आमतौर पर साइबर अपराधी सोशल मीडिया प्लेटफॉर्म, जॉब पोर्टल, डेटिंग प्लेटफॉर्म या फोन कॉल के माध्यम से संपर्क करते हैं। सरकार ने फिनटेक कंपनियों सहित वित्तीय संस्थानों को डीप फेक का पता लगाने के तंत्र को मजबूत करने और ग्राहक ऑनबोर्डिंग प्रणालियों को बेहतर बनाने की सलाह दी है। को सलाह दी गई है कि वे अपने बायोमेट्रिक डेटा को सुरक्षित रखें, संदिग्ध लॉगिन प्रयासों के प्रति सतर्क रहें और वित्तीय गतिविधियों से संबंधित ईमेल या एसएमएस सूचनाओं की नियमित रूप से निगरानी करें। यह भी आग्रह किया गया है कि वे किसी भी संदिग्ध वित्तीय लेनदेन की सूचना राष्ट्रीय साइबर अपराध रिपोर्टिंग पोर्टल के माध्यम से तुरंत दें। समाचार कक्ष से जया भारती।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। भारत र नेपालले द्विपक्षीय डिजिटल वित्तीय सम्पर्कलाई मजबुत गर्नको लागि दुई देशका मानिसहरूको बीच प्रत्यक्ष सीमापार धन प्रेषण प्रणाली सुरु गरेको छ। वित्त मन्त्रालय अनुसार नयाँ व्यवस्था अन्तर्गत भारतको युपिआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस एनपिआईलाई सिधा जोडिएको छ। यस एकीकरणले दुवै देशहरूका नागरिक मोबाइल ब्याङ्किङ एप र डिजिटल वालेटको माध्यमबाट सहजै सुरक्षित रूपमा तत्काल रकम लेनदेन गर्न सक्नेछन्। मन्त्रालयले भनेको छ, युपिआई एनपिआई कनेक्टिभिटी वित्तीय समावेशनको दिशामा ठूलो कदम हो। यसले भारत र नेपालबीच आर्थिक र डिजिटल सम्बन्धलाई अझ मजबुत गर्नेछ। भारतले मालदिप सरकारलाई 20,000 डोज दादुरा खोप र लगभग 3 टन चिकित्सा सामग्रीको खेप पठाएको छ। यस सहयोगको प्राथमिक उद्देश्य मालदिप्समा खोपको कभरेजलाई सुदृढ पार्नु र जनस्वास्थ्यको सुरक्षा गर्नु हो। विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, यो सहयोगले मालदिप्समा दादुराका बढ्दो घटनाहरूसँग लड्न र सरकारको राहत प्रयासहरूलाई बलियो बनाउन मद्दत गर्नेछ। हाम्रो संवाददाताले रिपोर्ट गरेको छ, भारतको छिमेकी पहिलो नीति र महासागरको दृष्टिकोणमा मालदिप्सको विशेष स्थान छ। भारत दुवै देशका जनताको पारस्परिक हितका लागि साझा प्राथमिकताहरूलाई अगाडि बढाउन मालदिप सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ। सरकारले स्पष्ट गरेको छ, पाकिस्तान सीमा नजिक भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको दावी गर्ने भिडियो पूर्ण रूपमा भ्रामक रहेको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाइले भनेको छ, यो दावी फर्जी हो र भिडियोलाई पाकिस्तानी दुष्प्रचार आइडीहरूद्वारा प्रसारित गरिरहेको छ। पिआइबीले सीमा पारबाट चलाइरहेको दुष्प्रचार अभियानहरूसित सावधान रहन नागरिकहरूसित आग्रह गरेको छ भने उनीहरूको उद्देश्य जनतालाई भ्रमित पार्नु रहेको बताएको छ। पीवी सिन्धु र तन्वी शर्मा अस्ट्रेलियन ओपन ब्याडमिन्टनको महिला सिङ्गल्स क्वार्टर फाइनलमा पुगेकी छन्। दुई पटकी ओलम्पिक पदक विजेता सिन्धुले आज प्री क्वार्टर फाइनलमा भारतकै ईशरानी वर्वालाई 22-20, 21-12 पराजित गरिन्। उनले अब ताइवानकी चेन चेन सु युसित प्रतिस्पर्धा गर्नेछिन्। यसैबीच तन्वी शर्माले माल्विका वसोन्डोलाई 21-13, 21-15 पराजित गर्दै अर्को चरणमा प्रवेश गरिन्। विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यो टुर्नामेन्ट आगामी 19 जुलाईसम्म अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना गरिनेछ। उद्घाटन खेलमा आज ग्रुप एमा आयोजक टिम मेक्सिकोको सामना दक्षिण अफ्रिकासित हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। भारतले ओमान तटमा पलाउको ध्वज भएको ट्याङ्कर एमटी सेटेबेलोमा भएको हमलाको कडा निन्दा गरेको छ, जसमा 3 भारतीय नागरिकहरूको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारतको दृष्टिकोणको भावनालाई साकार पार्न केन्द्र र राज्य सरकारको सामूहिक प्रयास महत्त्वपूर्ण रहेको बताउनु भएको छ। उहाँले नयाँ दिल्लीमा नीति आयोगको 11 शासी परिषद बैठकको अध्यक्षता गर्नुभयो। सरकारले साइबर अपराधीहरूद्वारा सुरक्षा प्रणाली र वित्तीय पूर्वाधारमा बढ्दो खतरालाई लिएर चेतावनी जारी गरेको छ। भारत र नेपालले द्विपक्षीय डिजिटल वित्तीय सम्पर्कलाई सुदृढ पार्न दुई देशका जनताबीच प्रत्यक्ष सीमापार धन प्रेषण प्रणाली सुरु गरेको छ। पीवी सिन्धु र तन्वी शर्मा अस्ट्रेलियन ओपन ब्याडमिन्टन टुर्नामेन्टको महिला सिङ्गल्सको क्वार्टर फाइनलमा पुगेकी छन् र विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता फिफा विश्वकप 2026 आजबाट शुभारम्भ हुँदैछ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

पुरनसँग कार्यक्रम युवावाणीमा यहाँहरू सबैलाई स्वागत छ। जीवन एउटा यस्तो यात्रा हो जहाँ हरेक दिन नयाँ मानिस भेटिन्छ, नयाँ सम्बन्ध बन्छन्, नयाँ कथाहरू सुरु हुन्छन्। तर यही यात्रामा कतिपय मानिसहरू यस्ता पनि भेटिन्छन् जसले हाम्रो जीवनमा केही समय मात्र बिताउँछन्, तर उनीहरूले छोडेर जाने सम्झनाहरू भने जीवनभर साथ रहिरहन्छ। हामी सबैको जीवनमा केही यस्ता नम्बरहरू हुन्छन् जुन मोबाइलमा अझै सुरक्षित छन् तर वर्षौँ भइसक्दा पनि डायल गरिएका छैनन्। केही यस्ता नामहरू हुन्छन् जसलाई देख्ने बित्तिकै मुटु एकछिन रोकिए जस्तो लाग्छ। केही यस्ता मानिसहरू हुन्छन् जसलाई हामीले धेरै कुरा भन्न चाहेका थियौँ तर समयले हामीलाई त्यो अवसर दिएन। प्रिय श्रोता साथीहरू, मानिसहरूले प्राय भन्छन् समय छँदै सम्बन्धको कदर गर, तर हामी बुझ्छौँ तब जब समय हातबाट फुत्किसकेको हुन्छ। हामी बुझ्छौँ तब जब फोन गर्न खोजेको मान्छे अब फोन उठाउने संसारमै हुँदैन। हामी बुझ्छौँ तब जब भोलि कुरा गरौँला भनेर टारेको संवाद जीवनभरको पछुतो बनेर फर्किन्छ। आजको व्यस्त दुनियाँमा हामी हजारौँ मानिसहरूसँग जोडिएका छौँ। सामाजिक सञ्जालमा सयौँ साथीहरू छन्, हजारौँ फलोवर्स छन्, तर विडम्बना के छ भने आफ्नै मान्छेलाई एउटा फोन गर्न, दुई मिनट कुरा गर्न, तिमी कस्तो छौ भनेर सोध्न हामीसँग समय हुँदैन। र कहिलेकाहीँ त्यही ढिलाइले जीवनको सबैभन्दा ठुलो खालीपन जन्माउँछ। आजको कार्यक्रममा हामी यस्तै एउटा भावनात्मक विषय लिएर आएका छौँ जुन सायद हरेक श्रोताको जीवनसँग कतै न कतै जोडिएको छ। एक यस्तो कथा, एक यस्तो अनुभूति, एक यस्तो पछुतो जुन शब्दमा व्यक्त गर्न सजिलो छैन। आज हामी कुरा गर्दैछौँ त्यो एउटा फोन कल जुन अब कहिले लाग्ने छैन। सायद कार्यक्रम सुन्दै गर्दा तपाईँलाई पनि कुनै अनुहार सम्झनामा आउला, सायद कुनै आवाज कानमा गुन्जिएला, सायद कुनै पुरानो नम्बर, कुनै पुरानो च्याट, कुनै पुरानो सम्बन्ध फेरि मनमा जीवित भएर आउला। यदि त्यसो भयो भने आजका यी शब्दहरू केवल कार्यक्रमका शब्दहरू हुने छैनन्, तपाईँको आफ्नै जीवनको कथा बन्नेछन्। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँगै रहनुहोस्। हामी सबैको जीवनमा कुनै न कुनै यस्तो व्यक्ति हुन्छ जसलाई फोन गर्न मन लागेको थियो, धेरै कुरा भन्न मन लागेको थियो, कस्तो छौ भनेर सोध्न मन लागेको थियो, माफ गर भन्न मन लागेको थियो, माया गर्छु भन्न मन लागेको थियो। तर हामीले सोच्यौँ भोलि गरौँला, अनि त्यही भोलि कहिले आएन। जीवनको सबैभन्दा ठुलो विडम्बना यही हो कि हामी समयलाई सधैँ आफ्नो पक्षमा छ भनेर ठान्छौँ। हामीलाई लाग्छ मान्छेहरू सधैँ यतै रहनेछन्, आमा बुबा सधैँ यस्तै रहनेछन्, साथीहरू सधैँ भेटिरहनेछन्, सम्बन्धहरू सधैँ बाँचिरहनेछन्। तर जीवनले कुनै सूचना दिँदैन। कहिलेकाहीँ एउटा सामान्य दिन नै कसैसँगको अन्तिम दिन बनिदिन्छ। सायद तपाईँले पनि कुनै दिन मोबाइल हातमा लिनुभएको थियो, एउटा नम्बर खोलेर धेरै बेर हेर्नुभएको थियो, फोन गर्न मन थियो तर अहङ्कारले रोक्यो, व्यस्तताले रोक्यो, डरले रोक्यो, अनि तपाईँले सोच्नुभयो अहिले होइन पछि गराउला। तर जीवनले त्यो पछि नै खोसिदियो। आज पनि त्यो नम्बर मोबाइलमा हुनसक्छ तर त्यो फोन अब उठ्ने छैन। आज पनि त्यो नाम सम्झनामा हुनसक्छ तर त्यो आवाज फेरि सुनिने छैन। मानिसहरू भन्छन् मृत्यु सबैभन्दा ठुलो पीडा हो, तर कहिलेकाहीँ मृत्युभन्दा ठुलो पीडा अधुरा शब्दहरू हुन्छन्, ती शब्दहरू जो हामीले कहिले भन्न सकेनौँ। कति छोराछोरीहरू छन् जसले आमालाई फोन गर्न खोजेका थिए तर कामको व्यस्ततामा बिर्सिए, पछि खबर आयो आमा अब यो संसारमा हुनुहुन्न। कति मानिसहरू छन् जसले बुबासँग रिसाएर महिनौँ कुरा गरेनन्, सोचे एक दिन मिलिहाल्छ तर त्यो दिन कहिले आएन। त्यसपछि जीवनभर एउटा प्रश्नले सताइरहन्छ, यदि मैले त्यो दिन फोन गरेको भए। तर जीवनमा सबै प्रश्नको उत्तर पाइँदैन। प्रिय श्रोता मित्रहरू, हामी प्राय सामाजिक सञ्जालमा घन्टौँ बिताउँछौँ, अपरिचित मानिसहरूको पोस्ट हेर्छौँ तर कहिलेकाहीँ आफ्नै मानिसहरूको आवाज सुन्न पाँच मिनट पनि निकाल्दैनौँ। हामीलाई लाग्छ प्रेम

ठुलो उपहारमा देखिन्छ, तर कहिलेकाहीँ प्रेम एउटा साधारण फोन कलमा लुकेको हुन्छ। खाना खानुभयो? सन्चै हुनुहुन्छ? म तपाईँलाई सम्झिरहेको छु। यी सामान्य शब्दहरू हुन्, तर कुनै दिन यिनै शब्दहरू सुन्न नपाउँदा कति ठुलो खालीपन महसुस हुन्छ भन्ने कुरा समयले मात्र सिकाउँछ। जीवनको अन्तिम क्षणमा मानिसहरू पैसा सम्झिँदैनन्, सफलता सम्झिँदैनन्। उनीहरू सम्झिन्छन् कसलाई माया गर्थे, कसलाई समय दिन सकेनन्, कसलाई फोन गर्न बाँकी थियो। सायद अहिले तपाईँको मोबाइलमा पनि कुनै नम्बर छ जसलाई फोन गर्न धेरै दिनदेखि सोचिरहनु भएको छ। सायद कुनै साथी, सायद आमा, सायद बुबा, सायद कुनै पुरानो सम्बन्ध, सायद कसैलाई तपाईँले माफ गर भन्न बाँकी छ। यदि त्यस्तो केही छ भने धेरै ढिलो नगर्नुहोस्, किनकि जीवनले कसैलाई पनि सधैँ भन्ने बाचा गरेको छैन। प्रिय श्रोता मित्रहरू, केही पछुताहरू यस्ता हुन्छन् जसलाई हामी जीवनभर बोकेर हिँड्छौँ। त्यसमध्ये सबैभन्दा भारी पछुतो सायद यही हो। मैले फोन गर्न सक्थेँ तर गरिनँ। त्यसैले आजको दिन यो कार्यक्रम सुनेपछि आफ्नो मोबाइल उठाउनुहोस् र त्यो एउटा फोन गर्नुहोस् जुन तपाईँ धेरै दिनदेखि टार्दै आउनुभएको छ। किनकि भोलि समय हुनसक्छ, तर त्यो मान्छे नहुन पनि सक्छ। र कहिलेकाहीँ जीवनभर रुवाउने कुरा मृत्यु होइन, एउटा फोन कल हो जुन हामीले कहिले गरेनौँ। र जब त्यो मान्छे हाम्रो जीवनबाट टाढा जान्छ, तब मात्र हामी बुझ्छौँ कि सम्बन्धहरू जोगाउन ठुलो काम गर्नु पर्दैन थियो, केवल थोरै समय र थोरै चासो नै पर्याप्त थियो। प्रिय श्रोता मित्रहरू, मानिसहरू भन्छन् समयले सबै कुरा निको बनाउँछ, तर केही कुराहरू निको हुँदैनन्। हामी केवल त्यससँग बाँच्न सिक्छौँ। कहिलेकाहीँ रातको शान्तिमा पुराना फोटोहरू हेर्दा, पुराना सन्देशहरू पढ्दा, वा कुनै परिचित गीत सुन्दा अचानक त्यो अनुहार सम्झनामा आउँछ, अनि मनले फेरि त्यही प्रश्न सोध्छ, के त्यो दिन मैले फोन गरेको भए कथा फरक हुन्थ्यो होला? सायद हुन्थ्यो, सायद हुँदैन थियो। तर पछुतोको सबैभन्दा ठुलो समस्या यही हो, यसले कहिले निश्चित उत्तर दिँदैन। हामी सबैसँग कुनै न कुनै अधुरो संवाद छ। कसैलाई धन्यवाद भन्न बाँकी छ, कसैसँग माफी माग्न बाँकी छ, कसैलाई तिमी मेरो लागि महत्त्वपूर्ण छौ भन्न बाँकी छ। तर हामी प्रतीक्षा गरिरहन्छौँ सही समयको, सही अवसरको, सही शब्दहरूको, जबकि सम्बन्धहरूमा सबैभन्दा सही कुरा भनेको उपस्थित हुनु हो। जीवनमा धेरैजसो सम्बन्धहरू कुनै ठुलो झगडाले टुट्दैनन्, तिनी त बिस्तारै टुट्छन्, नबोलिएका शब्दहरूले, नगरिएका फोन कलहरूले र टारिएका भेटघाटहरूले। एक दिन हामी आफैले सम्झाउन खोज्छौँ कि अब धेरै ढिलो भइसक्यो, तर मनले मान्न सक्दैन, किनभने प्रेम कहिले पूर्ण रूपमा हराउँदैन। त्यो त सम्झनाको रूपमा, एउटा आवाजको रूपमा, एउटा पुरानो नम्बरको रूपमा मनमा कतै बाँचेको हुन्छ। प्रिय श्रोता मित्रहरू, आज यदि तपाईँका आमा बुबा जीवित हुनुहुन्छ भने उनीहरूलाई फोन गर्नुहोस्। यदि कुनै साथीसँग वर्षौँदेखि कुरा भएको छैन भने एउटा सन्देश पठाउनुहोस्। यदि कसैसँग मनमुटाव छ भने अहङ्कारभन्दा सम्बन्ध ठुलो हो कि होइन भनेर एकपटक सोच्नुहोस्, किनकि जीवनले हामीलाई धेरै कुरा फेरि दिन सक्छ, पैसा, अवसर, सफलता, तर समय र मानिसहरू सधैँ दोस्रो पटक फर्केर आउँदैनन्। जब हामी आफ्नो जीवनको कथा फर्केर हेर्नेछौँ, सायद हामीलाई सबैभन्दा धेरै दुःख दिएका असफलताहरूले होइन, गरेका गल्तीहरूले होइन, नगरेका कुराहरूले सताउनेछन्। ती शब्दहरूले जुन कहिले बोलिएनन्, ती भेटहरू जुन कहिले भएनन्, र त्यो एउटा फोन कल जुन हामीले सधैँ भोलिका लागि बचाइरह्यौँ तर भोलि कहिले आएन। त्यसैले आज यही क्षणमा कसैले सम्झिरहनु भएको छ भने ढिलो नगर्नुहोस्, किनकि कहिलेकाहीँ एउटा सानो फोन कलले वर्षको दूरी मेटाइदिन सक्छ, तर कहिलेकाहीँ एउटा नगरिएको फोन कलले जीवनभरको खालीपन छोडेर जान्छ। र सम्झनुहोस्, सम्बन्धहरू समय मान्छन्, तर पछुतोले जीवनभर साथ दिन्छ। र प्रिय श्रोता मित्रहरू, समय बित्दै जान्छ, क्यालेन्डरका पानाहरू फेरिन्छन्, मानिसहरू भन्छन् अब बिर्सनुपर्छ, तर केही सम्बन्धहरू बिर्सिएर होइन, सम्झिएर बाँचिन्छ। कहिलेकाहीँ मनले एक्लै बसेर सोध्छ, एकचोटि मात्र भए पनि त्यो आवाज फेरि सुन्न पाइन्थ्यो भने। तर जीवनमा केही चाहनाहरू यस्ता हुन्छन् जुन पुरा हुनका लागि होइन, हामीलाई रुवाउनका लागि जन्मिएका हुन्छन्।

फोनको सम्पर्क सूचीमा नम्बर अझै छ, तर त्यो नम्बरमा अब जीवन छैन। औँला आज पनि त्यही नाममा पुग्छ, तर उता हेलो भन्ने आवाज छैन। प्रिय श्रोता मित्रहरू, हामीलाई लाग्छ मानिसहरू टाढा जाँदा मात्र हराउँछन्, तर सत्य के हो भने कहिलेकाहीँ मानिसहरू हाम्रो जीवनबाट हराइसकेका हुन्छन्, हामीले स्वीकार्न मात्र सकेका हुँदैनौँ। आज पनि कतिपय मानिसहरू आफ्नो मोबाइलमा पुराना च्याटहरू पढेर बसिरहेका छन्। रिप्लाई आउने आशा छैन, तर डिलिट गर्ने साहस पनि छैन, किनकि त्यो च्याटमा शब्दहरू मात्र छैनन्, त्यहाँ एउटा जिन्दगी लुकेको छ, त्यहाँ हाँसो लुकेको छ, त्यहाँ सपना छ, त्यहाँ एउटा मान्छे छ जो अब केवल सम्झना बनेर बाँचेको छ। कतै पढेको थिएँ, मृत्यु भनेको सास रोकिनु मात्र होइन रे, कहिलेकाहीँ मृत्यु त त्यो पनि हो जब कसैले हाम्रो नाम अन्तिम पटक उच्चारण गर्छ। कति अचम्म छ, होइन र? कुनै समय दिनभर कुरा नगरी बस्न नसक्ने मानिस आज वर्षौँ भइसक्दा पनि एक शब्द बोलेको छैन। कुनै समय सुरक्षित पुग्न है भन्ने मान्छे आज कहाँ छ, कस्तो छ, हामीलाई थाहा छैन, र जीवन यत्तिकै अगाडि बढिरहेको छ। प्रिय श्रोता मित्रहरू, कुनै दिन तपाईँले पनि महसुस गर्नुहुनेछ, सबैभन्दा भारी सामान सुटकेसमा होइन, सबैभन्दा भारी सामान त मनमा हुन्छ। अधुरा कथाहरू, अधुरा माफीहरू, अधुरा विदाईहरू र ती फोन कलहरू जुन कहिले भएनन्। उसलाई गुमाएको दुःख छैन मलाई, दुःख त यति हो उसलाई अन्तिम पटक नजाउन भन्न पनि सकिनँ। आज यदि तपाईँको जीवनमा कुनै यस्तो व्यक्ति छ जसलाई तपाईँ सम्झिनुहुन्छ तर सम्पर्क गर्न हिचकिचाइरहनु भएको छ, अहङ्कारलाई केही बेरका लागि सुत्न दिनुहोस्, किनकि चिहानमाथि उभिएर म तिमीलाई सम्झन्छु भन्नुभन्दा जीवित छँदा तिमी मेरो लागि महत्त्वपूर्ण छौ भन्नु धेरै सुन्दर हुन्छ। र अन्त्यमा सायद जीवनको सबैभन्दा दुःखी आवाज रिङटोन होइन, सायद जीवनको सबैभन्दा दुःखी आवाज त त्यो मौनता हो जब हामी कसैलाई फोन गर्न खोज्छौँ तर मनले सम्झाइदिन्छ अब त्यो नम्बरमा फोन लाग्दैन, अब त्यो आवाज फर्केर आउँदैन, अब त्यो मान्छे केवल सम्झनामा मात्र भेटिन्छ, र त्यसपछि आँखाको कुनाबाट बिस्तारै एउटा आँसु झर्छ, किनकि केही पछुताहरूको कुनै औषधि हुँदैन, उनीहरू केवल सम्झनाको रूपमा हाम्रो मुटुभित्र जीवनभर बाँचिरहन्छन्। प्रिय श्रोता मित्रहरू, आजको यो कार्यक्रम यतिमै समाप्त गर्ने अनुमति चाहन्छु, तर बिदा हुनु अघि एउटा सानो कुरा भन्न पनि चाहन्छु। जीवनमा हामी धेरै कुराहरूको पछि दौडिएका हुन्छौँ, राम्रो भविष्य, राम्रो करियर, राम्रो आमदानी, राम्रो जीवन, यो दौडमा हामी सफल पनि हुँदै जान्छौँ, तर कहिलेकाहीँ यही दौडमा हामी त्यस्ता मानिसहरूलाई पछाडि छोडिरहेका हुन्छौँ जसको कारण हाम्रो जीवन सुन्दर बनेको थियो। आमा बुबा बिस्तारै बुढो हुँदै जानुहुन्छ, साथीहरू आफ्नो जीवनमा व्यस्त हुँदै जान्छन्, कुनै समय हाम्रो संसार बनेका मानिसहरू सम्झनामा सीमित हुँदै जान्छन्, र हामी भने अझै सोचिरहन्छौँ अहिले होइन पछि कुरा गरौँला। तर जीवनको सबैभन्दा ठुलो सत्य यही हो, सबै कुराले दोस्रो मौका पाउँदैन, केही भेटहरू अन्तिम भेट हुन्छन्, केही कुराकानी अन्तिम कुराकानी हुन्छन्, केही फोन कलहरू अन्तिम फोन कल हुन्छन्, तर हामीलाई त्यो क्षणको कहिले थाहा हुँदैन। त्यसैले प्रिय श्रोता मित्रहरू, यदि आज तपाईँको मनमा कसैको नाम आइरहेको छ भने, यदि आज तपाईँले कसैलाई सम्झिरहनु भएको छ भने, यदि आज तपाईँसँग कसैलाई भन्न बाँकी रहेका केही शब्दहरू छन् भने, कार्यक्रम सकेपछि मोबाइल उठाउनुहोस्, एउटा फोन गर्नुहोस्, एउटा सन्देश पठाउनुहोस्, एउटा माफी माग्नुहोस्, एउटा धन्यवाद भन्नुहोस्, किनकि कहिलेकाहीँ दुई मिनटको कुराकानीले वर्षौँको पछुतोबाट बचाउन सक्छ। र याद राख्नुहोस्, जीवनमा गुमाएका मानिसहरूभन्दा पनि धेरै दुःख दिने कुरा समय छँदा उनीहरूलाई समय दिन नसक्नु हो। यही भावनाका साथ आजको कार्यक्रमबाट म बिदा चाहन्छु। तबसम्मका लागि आफ्ना प्रियजनहरूलाई माया गर्न नबिर्सिनुहोस्, उनीहरूलाई समय दिन नबिर्सिनुहोस्, र मनका कुरा भन्न ढिलो नगर्नुहोस्।

पुरनसँग कार्यक्रम युवा भन्ने सुन्नु हुने यहाँहरू सम्पूर्णबाट अब बिदा मागेर जाने समय पनि भइसकेको छ। तसर्थ कार्यक्रम प्रस्तुता योजना मोहरा लगायत म पुरनलाई दिनुहोस् बिदा। नमस्ते।

0: यतिन्जेल प्रस्तुत थियो कार्यक्रम युवावाणी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अब प्रस्तुत छ कार्यक्रम चर्चा चौतारी।
1: नमस्कार श्रोतागण, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई स्वागत छ। आजको यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको 12 वर्ष कल्याणकारी योजनामा सामाजिक कल्याण तथा किसान कल्याण विषयबारे चर्चा गर्नेछौ। आजको यस चर्चामा भाग लिन स्टुडियोमा हामीसित उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्री। वहाँ एकजना अवकाश प्राप्त शिक्षक हुनुहुन्छ। वहाँले दार्जीलिङको एक प्रतिष्ठित उच्चतर माध्यमिक विद्यालयमा झण्डै 30 वर्षसम्म अध्ययनको कार्य गर्नुभएको छ। शिक्षाको क्षेत्रमा उहाँसित राम्रो अनुभव छ तथा उहाँ सामाजिक कार्यमा पनि अग्रणी हुनुहुन्छ। डाक्टर नकुल छेत्रीज्यू नमस्कार। म प्रस्तोता रोशनी छेत्री, आकाशवाणीको यस चर्चा चौतारी कार्यक्रममा तपाईँलाई स्वागत जनाउँदछु।
2: हजुरलाई पनि मेरो तर्फबाट नमस्कार।
1: डाक्टर नकुल छेत्रीज्यू, प्रधानमन्त्री नरेन्द्र मोदीले देशको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा कीर्तिमान स्थापित गर्नुभएको छ। पहिलो प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले 4,398 दिनसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा देशको सेवा गर्नुभएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीले त्यो रेकर्ड तोड्दै 10 जुन 2026मा 4,399 दिन र अझै वहाँ 2029को अप्रेलसम्म त प्रधानमन्त्री बस्नु नै हुन्छ। यसबारे तपाईँ के भन्नुहुन्छ?
2: हजुर, यो एउटा हामी भारतवासीको निम्ति पनि ठुलो गर्वको कुरा हो र भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको कार्यकाल भनौँ यो 12 वर्ष ठ्याक्कै पुरा भइसकेको छ। यो 12 वर्षको अवधि चाहिँ अथवा 12 वर्षको कार्यकाल यो बृहत् आजसम्मको रेकर्ड तोडेको छ भन्नुभयो नि, तर त्यो रेकर्ड तोड्नुको पछाडि पनि केही कारण होला नि त। र साँच्चै नरेन्द्र मोदी सरकारले गरेका योजनाहरू, उपलब्धिहरू, अन्तर्राष्ट्रिय सम्बन्धहरू, सुरक्षाको विषय लिएर र यो भारतलाई एउटा समृद्ध भारत एउटा राष्ट्रमा निर्माण गर्ने प्रक्रियामा निश्चय नै उहाँले काम गर्दै जानुभएको छ।
1: त्यसैले नै उहाँले जनादेश पनि पाउनु,
2: जनादेश पाएर नै त्यसर्थ उहाँ लामो समयसम्म प्रधानमन्त्रीको रूपमा उहाँ निर्वाचित भएर रहनु भएको छ।
1: अनि 2029 त हुनु नै हुन्छ,
2: हुनु नै हुन्छ,
1: त्यहाँदेखि पनि उता पनि।
2: हजुर, अब उहाँ पनि उता पनि हुन सक्छ हैन, अब उहाँको बारेमा।
1: डाक्टर नकुलजी, भारत एउटा कृषि प्रधान देश हो। वन्दे मातरम गीतमा यसलाई सुजलम सुफलम मलयज शीतलम शस्य श्यामलम भनिएको छ। त्यसो भने देशका किसानहरू विकास र समृद्धि बिना भारत कसरी विकसित राष्ट्र बन्न सक्छ? त्यसबारे तपाईँले आफ्नो विचार हाम्रा श्रोताहरू समक्ष राखिदिनुहोस् त।
2: तपाईँले जुन भन्नुभयो वन्दे मातरम, यो भारत मातालाई वन्दना गरेर प्रार्थना गरेर जुन सुजलाम सुफलाम भन्नुभयो, यो कृषिसित नै सम्बन्धित र यहाँनिर यस्तो कृषि भूमि, यहाँको हरियाली, यहाँको पहाड, यहाँको अन्न, यो धरती माताबाट उपज भएको यसैलाई हामी प्रणाम गर्छौँ भन्ने होइन र यसको अर्थ। त्यसले गर्दाखेरि यो किसानहरू अथवा कृषिजन्य भूमिसित सम्बन्धित भएकोले गर्दाखेरि प्रधानमन्त्री माननीय नरेन्द्र मोदीले किसानहरूको निम्ति एउटा ठुलो योजना तयारी गरेका छन्, जुन योजनाले चाहिँ कृषकहरूलाई आफ्नो जीवन स्तर उठाउनमा सक्षम बनाएर गइरहेका छन्। र त्यो योजना चाहिँ हो प्रधानमन्त्री किसान सम्मान निधि, जसलाई पिएम किसान योजना पनि भन्ने गरिएको छ। हजुर, र भारत कृषि प्रधान देश हो। आज पनि देशको ठुलो जनसङ्ख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा नै निर्भर रहेको हामी पाउँछौँ। र कृषिले राष्ट्रको खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै ग्रामीण अर्थतन्त्रको मेरुदण्डको रूपमा काम गर्दै आएको छ। तर लामो समयसम्म साना तथा सीमान्त किसानहरूले उत्पादन लागत, मौसमको अनिश्चितता, बजार मूल्यको उतार चढाव तथा वित्तीय अभाव जस्ता अनेक चुनौतीहरू पनि सामना गर्दै आएका थिए र आइरहेका पनि छन्। कति ठाउँहरूमा यिनै समस्यालाई मध्यनजर गर्दै भारत सरकारले सन् 2019 प्रधानमन्त्री किसान सम्मान निधि पिएम किसान योजना प्रारम्भ गरे। यो योजना केवल आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम मात्र होइन, किसानको आय सुरक्षालाई बलियो बनाउने, कृषि उत्पादनलाई प्रोत्साहित गर्ने र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले ल्याएको यो एउटा महत्त्वपूर्ण पहल पनि हो। र प्रधानमन्त्री किसान सम्मान निधि योजना चाहिँ अब के हो भन्ने बारेमा अलिकति भन्नुपर्दा चाहिँ प्रधानमन्त्री किसान सम्मान निधि भारत सरकारद्वारा सञ्चालित प्रत्यक्ष डाइरेक्ट आय सहायता, डाइरेक्ट इन्कम सपोर्ट
3: हजुर
2: कार्यक्रम हो। यस योजना अन्तर्गत योग्य किसान परिवारलाई वार्षिक वर्षमा 6,000 रुपियाँ आर्थिक सहायता प्रदान गरिन्छ र यो रकम वर्षमा 3 किस्तामा प्रत्येक 4 महिनाको अन्तरालमा 2,000 गरेर दिने गरिन्छ।
3: अनि त्यो डाइरेक्ट डेबिट
2: र हजुर यो पैसा चाहिँ उनीहरूको किसानहरूको खातामा सिधा प्रत्यक्ष हस्तान्तरण हुन्छ, डिबिटी मार्फत पठाइन्छ, डाइरेक्ट बेनिफिट ट्रान्सफर। हजुर यस प्रकारले र यस योजनाको सुरुवात र उद्देश्य बारेमा केही कुरा भन्नुपर्दाखेरि यस योजनाको औपचारिक घोषणा भने चाहिँ सन् 2019 अन्तरिम बजेटमा गरिएको थियो। यसको मुख्य उद्देश्य किसानहरूलाई कृषि कार्यका लागि आवश्यक प्रारम्भिक खर्च, इनपुट कस्ट व्यवस्थापन गर्न सहयोग पुर्याउनु रहेको थियो।
3: भनेपछि डाक्टर नक्कुलजी, यस योजनाका प्रमुख उद्देश्यहरू पनि त छ हैन र?
2: निश्चय नै।
3: अनि यसबारे पनि केही भनिदिनु।
2: हजुर, यसका प्रमुख उद्देश्यहरू भन्नुपर्दा यो कस्तो छ भने किसानलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्छ यसले, यस योजनाले। र कृषकले बिउ, मल, कीटनाशक, कृषि उपकरण तथा अन्य आवश्यक सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले यो योजनाद्वारा सहायता प्रदान गरिएको हो। अनि त्यस्तै गरेर कृषि उत्पादन लागत घटाउन पनि यसले सहयोग पुर्याएको छ। खेतीपातीका लागि आवश्यक प्रारम्भिक लगानी जुटाउन किसानलाई राहत प्रदान गर्छ यसले। ग्रामीण अर्थतन्त्रलाई यसले सुदृढ बनाउँछ। किसानको क्रय शक्ति बढेपछि ग्रामीण बजार र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव त पर्ने नै भयो नि, होइन? र त्यसरी नै वित्तीय समावेशीकरणलाई पनि प्रोत्साहन गरेको छ यस योजनाले। किसानलाई ब्याङ्किङ प्रणालीसँग जोडेर पारदर्शी रूपमा सहायता वितरण गरिन्छ। र यो अब योजना चाहिँ कस्तो प्रकारले कार्यान्वयन हुन्छ भन्ने कुरामा दुईटा कुरा भन्नुपर्दाखेरि चाहिँ यस योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको पारदर्शी वितरण प्रणाली हो। अनि सरकारले सहायता रकम प्रत्यक्ष लाभ हस्तान्तरण डिबिटीद्वारा सिधै किसानको ब्याङ्क खातामा पठाउने गर्छ। त्यसो हुँदाखेरि यो बिचमा त्यो कटौती गर्ने ओर्ने भन्ने केही रहेन,
3: बिचौलियाहरू
2: भएन, त्यसले गर्दाखेरि सोझै डाइरेक्ट जान्छ किसानको खातामा पर्ने भयो।
3: त्यो एउटा मोदी सरकारको ठुलो मतलब उस पनि हो,
2: यो एउटा उपलब्धि भनौँ न हो। र यसमा अब बिचौलिया वा अन्य प्रशासनिक अवरोध हटाइएको छ, अब यो सहुलियतको लागि विभिन्न प्रकारको अवरोधहरू थियो होला होइन, प्रशासनिक कागज पत्र के पुग्ने नपुग्ने यो कुराको झन्झटबाट पनि मुक्ति पाएको छ।
3: डाइरेक्ट डाइरेक्ट बेनिफिटको माध्यमबाट चाहिँ उनीहरूको ब्याङ्क खातामा पनि सोझै
2: पाउन
3: सहयोग पाइरहेको
2: छ। हजुर हजुर, त्यसरी नै आधार र ब्याङ्क खाताको प्रमाणीकरणद्वारा लाभार्थीहरूको पहिचान सुनिश्चित गरिन्छ र अब त्यसको साथै यसले भ्रष्टाचार तथा नक्कली लाभार्थीहरूको सम्भावना कम गरेको छ। अब पहिला पहिला त कतिले पाउनेले पनि पाउँथ्यो, नपाउनेले पनि पाउँथ्यो होला, पाउनै पर्नेले चाहिँ बरु पाउँथेनन् होला। अहिले चाहिँ त्यो नभएर यो भ्रष्टाचारलाई एकदमै यो
3: कन्ट्रोल
2: गरेर
3: पाउँछौँ। भनेपछि यस योजनाका लाभहरू त धेरै छन् नि अघि।
2: हजुर, अब यस योजनाको त लाभहरू थुप्रै छन्, ती मध्ये दुई तिनवटा मुख्य भन्नु पर्दाखेरि चाहिँ कृषि लागत व्यवस्थापन र यसमा चाहिँ किसानहरूले बिउ खरिद गर्न, मल तथा कीटनाशक खरिद गर्न, खेतको तयारी गर्न र साना कृषि उपकरणको व्यवस्था गर्न सहायता प्राप्त गर्नेछन्। र त्यसरी नै अब अर्को ऋणमाथिको निर्भरता कम। अब पहिला त कति हामी ऋण तिर्न नसकेर किसानहरूले आत्महत्या गरे भन्ने पनि
3: एकदमै ठुलो कुरा पनि राखिदिनु भयो है, ऋणमाथिको चाहिँ तपाईँको ऋणमाथिको निर्भरता चाहिँ कम भएको छ।
2: त्यो पीडाबाट चाहिँ धेरै राहत मिलेको छ र पहिले धेरै किसानले साहु वा महँगो ब्याजमा ऋण लिनु पर्थ्यो आफ्नो खेतको लागि। योजनाबाट प्राप्त रकमले केही हदसम्म त्यो दबाब कम गरेको छ, तर यो योजनाले चाहिँ यसरी त्यो दबाबलाई कम गरियो।
3: भनेपछि त यो ऋण पनि सजिलो नै पाउँछ होला है?
2: पाउँछ, सजिलै पाउँछ अनि सजिलोसितले तिर्न सकिने प्रावधानहरू पनि राखिएको छ। र अर्को चाहिँ किसानको आत्मविश्वासमा वृद्धि भएर गएको छ।
3: कति ठुलो कुरा।
2: हजुर हजुर, र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त हुँदा किसानहरूमा सुरक्षा र स्थायित्वको भावना बढेर गएको छ र कृषकहरूमा पनि एउटा आत्मनिर्भरता आत्मबल बढेर गएकोले उनीहरूले स्थिरता बढेर गएको छ। त्यसले गर्दाखेरि उनीहरूले उन्नत खेतीपाती गर्न सक्छन्, धेरै फसल आर्जन गर्न सक्छन् र राष्ट्रलाई पनि टेवा पुर्याउन सकेको छ। र त्यसै गरी ग्रामीण बजारमा चलायमानता अर्को कुरो के छ भनेदेखिलाई किसानको हातमा नगद उपलब्ध हुँदा स्थानीय व्यापार तथा ग्रामीण अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको छ। र जनधन आधार र मोबाइल जसलाई जाम भनिन्छ सँगको सम्बन्ध निश्चित गरिएको छ। हजुर, जनधन आधार र मोबाइलको र पिएम किसान योजना भारत सरकारको जनधन आधार मोबाइल ट्रिनिटीसँग जोडिएको छ। यसका कारण लाभार्थीहरूको सही पहिचान सम्भव भएको छ।
3: र
2: यो प्रकारले छानबिन काम भएको छ। रकम चाहिँ प्रत्यक्ष खातामा पुगेको छ किसानकोमा। अर्को छ पारदर्शिता बढेको छ, कति सरकारले दियो कति पस्यो भन्ने सोझै देख्न सकिन्छ। त्यसरी सरकारी योजनाहरूको प्रभावकारिता बढेको छ अनि किसान कल्याणको व्यापक दृष्टिकोणलाई अवलोकन गर्नुपर्दा प्रधानमन्त्री किसान सम्मान निधि योजना एक्लो कार्यक्रम भने होइन, यो त किसान केन्द्रित अन्य योजनाहरूसँग पनि सम्बन्धित छ। जस्तै फसल बिमा योजना, प्रधानमन्त्री फसल बिमा योजना भनिन्छ किसानहरूको लागि भनेर चिनिन्छ। त्यस्तै गरेर प्रधानमन्त्री कृषि सिँचाइ योजना पनि छ र सोयल हेल्थ कार्ड स्किम भन्ने छ अर्को। त्यस्तै गरेर ई नाम राष्ट्रिय कृषि बजार, यी प्रकारले चाहिँ यो व्यापक यसको दृष्टिकोण रहेको हामी पाउँछौँ यो योजनाको पछाडि।
1: आजको यस चर्चा चौतारी कार्यक्रममा तपाईँले आफ्नो बहुमूल्य समय दिएर हाम्रा श्रोताहरूलाई सरकारको 12 वर्षको कार्यकालमा किसान कल्याणकारी योजनाहरूको सामाजिक कल्याण र किसान कल्याणबारे यति राम्ररी जानकारी राखिदिनुभयो, तपाईँलाई धन्यवाद।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णमा मेरो नमस्कार।
0: प्रस्तुत थियो कार्यक्रम चर्चा चौतारी। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्ज। र अबको क्रममा समप्रसारण गरी सुनिरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार।
4: नमस्कार, आकाशवाणी से समाचार संध्या के साथ मैं विशाल शर्मा। मुख्य समाचार। प्रधानमंत्री नरेंद्र मोदी ने कहा, प्रमुख अर्थव्यवस्थाओं में अनिश्चितता के माहौल के बीच भारत की विकास गाथा विश्व को निरंतर प्रेरित कर रही है। श्री मोदी ने नई दिल्ली में नीति आयोग की 11वीं शासी परिषद की बैठक की अध्यक्षता की। केंद्र सरकार और असम तथा नागालैंड ने कच्चे तेल और प्राकृतिक गैस के अन्वेषण और उत्पादन के लिए समझौता किया। भारत ने ओमान तट के पास तेल टैंकर पर अमरीकी हमले में 3 भारतीय नाविकों के मारे जाने की कड़ी निंदा की। अमरीका के प्रभारी राजदूत को तलब कर कड़ा विरोध दर्ज कराया। ऑस्ट्रेलियन ओपन बैडमिंटन में पीवी सिंधु और तन्वी शर्मा सिंगल्स क्वार्टर फाइनल में पहुंची और फीफा विश्व कप आज रात रंगारंग उद्घाटन समारोह के साथ शुरू होगा। पहले मुकाबले में मेजबान मैक्सिको और दक्षिण अफ्रीका होंगे आमने सामने। और अब समाचार विस्तार से। प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि दुनिया की प्रमुख अर्थव्यवस्थाओं में अनिश्चितता के माहौल के बीच भारत की विकास गाथा विश्व को निरंतर प्रेरित कर रही है। उन्होंने आत्मनिर्भरता के प्रति राष्ट्र के संकल्प को और मजबूत करने पर बल दिया तथा विशेष रूप से नवीकरणीय ऊर्जा क्षेत्र में वैश्विक उत्कृष्ट पद्धतियां अपनाने और लागू करने के महत्व को रेखांकित किया। प्रधानमंत्री ने आज नई दिल्ली में राष्ट्रपति भवन में नीति आयोग की 11वीं शासी परिषद की बैठक की अध्यक्षता की। बैठक में पहली बार 28 राज्यों और 5 केंद्र शासित प्रदेशों के मुख्यमंत्री, उपराज्यपाल और प्रशासक शामिल हुए। प्रधानमंत्री ने कहा कि विकसित भारत के लक्ष्य को प्राप्त करने के लिए केंद्र और राज्यों को मिलकर काम करना होगा। नीति आयोग के उपाध्यक्ष अशोक कुमार लाहिड़ी ने बताया कि बैठक के दौरान मुख्यमंत्रियों की दूरदर्शी टिप्पणियों और उनके राज्यों में किए गए कार्यों से नीति आयोग को लाभ हुआ।
5: The topic for the Governing Council meeting.
6: गवर्निंग काउंसिल की बैठक का विषय विकसित भारत 2047 के लिए समावेशी मानव विकास था। इसमें राज्यों ने अपने कामों के बारे में विस्तार से जानकारी दी। इस समावेशी मानव विकास में जीवन के चारों चरण शामिल हैं: बचपन, युवा अवस्था, कामकाजी जीवन और बुढ़ापा।
4: केंद्र सरकार और असम तथा नागालैंड ने कच्चे तेल और प्राकृतिक गैस के अन्वेषण और उत्पादन के लिए त्रिपक्षीय समझौता किया है। ये समझौता नई दिल्ली में गृहमंत्री अमित शाह, असम के मुख्यमंत्री हिमंता बिस्व शर्मा और नागालैंड के मुख्यमंत्री निफियू रियो की उपस्थिति में हुआ। गृहमंत्री ने कहा कि ये निर्णय राष्ट्र प्रथम और सहकारी संघवाद की भावना को दर्शाता है।
7: आज हम सब एक ऐतिहासिक क्षण के साक्षी हो रहे हैं। ऑयल और नेचुरल गैस की एक्सप्लोरेशन की संभावनाएं बढ़ेगी, मिनरल की भी खनन की संभावना खड़ी होती है। दोनों राज्यों ने ये निर्णय किया 50-50% कर भारत के तेल के उत्खनन में बाधा न बने, क्योंकि ये राष्ट्रीय संपदा है और मुझे लगता है कि ये भाव बहुत महत्वपूर्ण है।
4: ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं।

आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अहिले समय बेलुकीको 10:30 भयो। यसका साथै आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा हुँदछ। भोलि बिहान 6:22 प्रभातकालीन अधिवेशनको साथमा पुनः उपस्थित हुने नै छौँ। तबसम्मलाई यस अधिवेशनबाट बिदा चाहन्छौँ। नमस्ते, शुभरात्रि, जय हिन्द।